छ बजेको बिहानी र साथी सहको साँझ बाला युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ सहर बिउजाउन सियाना आउँछ विकास र समृद्धिको खबर सुन आउँछ बाली नाली चौपैया र खेतबारीको कुरा पाटी पौवा भन्याङ अनि चौतारीको कुरा हिमाल चुली पहाड खोज तराई फाँट पनि कान थापेर सुनी बस्छ।

0: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि
1: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
0: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
1: नेपाली पात्रो अब तपाईँको मोबाइलमा मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
2: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
1: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
4: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
5: जहिले पनि यस्तै गर्छ एक बिहानै र समसाझै
6: को हो यो
7: हामी
1: सामुदायिक सूचना नेटवर्क सीआईएन साझा खबरको साथमा आएका छौ
7: सुन्न नबिर्सनु है
1: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे साझा खबर अब सारा नेपाल तपाईँसँग
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर रमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
10: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
0: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि
1: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
0: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
1: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
11: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन मैले आधै नै मेहनत गरे हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ
12: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो
1: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
12: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ
13: महिलाको श्रम अधिकार र सम्मानको आवाज
1: कार्यक्रम साझा आवाज
12: लैङ्गिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
14: महिला किसानका संघर्ष सपना र सफलताका कथा
15: प्रोपाइटर मधुमाया जीजी पर होइन प्रोपाइटर भनेछु हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
12: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
1: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
13: पसिनाको सम्मान समानताको अभियान
1: कार्यक्रम साझा आवाज
6: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
2: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
6: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
7: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
6: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
2: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
6: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
0: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
6: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
0: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
6: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
9: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
0: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घरमा शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रोन, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
7: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
6: सम्पर्क 01-5421-708, 01-5431-443,
16: पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
17: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप वाईफाई 6 प्रविधि भएको हरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: अहिले बिहानको 6 बजेको छ. सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर.

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै नीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 14 गते आइतबार, जुन 28 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको चतुर्दशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भारतीय पर्यटक बोकेर 6 नाकाबाट मात्रै दैनिक 2500 सवारी साधन नेपाल भित्रिँदै, पर्यटन मन्त्रालयका 17 निकायमा 4000 भन्दा बढ़ीको आवेदन, पूर्वानुमानकै भरमा राजीनामा दिने कर्मचारीको संख्या बढ़दै,
1: उजुरी फर्सेट नगर्ने म्यान पावर कम्पनीको नवीकरण रोकका सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको अनुरोध, क्षतिपूर्ति वितरणमा ढिलाइले कोशीका बडफूल किसान चिन्ता निराशा,
0: आहत विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रिया शुरू, बाजुरा र हुम्ला बीचको रानी शयन सीमा विवाद समाधान गर्न राजनैतिक संवाद, मधेसमा 10 करोड़को पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेशको अवज्ञा,
1: भेनेजुएला भूकम्पमा 50,000 बढ़ी बेपत्ता, मृत्यु हुनेको संख्या 1430 जना पुग्यो, अफगानिस्तानमा 6.2 म्याग्नेच्युडको भूकम्प, नाइजेरियामा 17 किसानको हत्या,
0: र विश्वकप अन्तर्गत पानामालाई हराउँदै इंग्ल्याण्ड समूह विजेता, घाना विरूद्ध क्रोएसिया को जीत, दुवै टोली नकआउट चरणमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, वैदेशिक रोजगारीको नाउँमा भइरहेको व्यथिति अन्त्यका लागि सरकारले चालेको कदमको प्रसंग।
1: वैदेशिक रोजगार विभागले उजुरी फर्सेट गर्ने म्यान पावर कम्पनीको नवीकरण नगर्ने भएको छ। नवीकरण नभएका म्यान पावर कम्पनीले आउँदो 1 साउनदेखि वैदेशिक रोजगारमा श्रमिक पठाउन पाउने छैनन्। विभागले वर्षौंदेखि थाँतिरहेका उजुरीलाई अन्तिम किनारा लगाउन म्यान पावर कम्पनीको नवीकरण नगर्ने नीति लिएको छ। विभागले मुद्दा तथा अनुसन्धानलाई जतिसक्दो छिटो टुंग्याउन खोजेको छ। विभागका महानिर्देशक मीरा आचार्यले भन्नुभयो, अहिले नवीकरण नगर्ने बेला नवीकरण गर्ने बेला छ, अहिले उजुरी फरफारक भएर भएन भने नवीकरण हुँदैन। विभागले यसबारे म्यान पावर कम व्यवसायलाई जानकारी दिइसकेको छ। विभागमा 2057 सालदेखिका उजुरी थाँती छन्। त्यस्ता उजुरी संस्थागत र व्यक्तिगत गरी झण्डै 44,000 रहेको विभागले जनाएको छ। त्यसमा सबैभन्दा बढ़ी उजुरी व्यक्तिगत रहेका छन्। म्यान पावर कम्पनीबाट श्रम स्वीकृति नलिई व्यक्ति आफै जिम्मेवार भई व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया छ। यसमा ठगीमा परेका श्रमिकले व्यक्ति विरूद्ध उजुरी दिने गरेका छन्। कुन म्यान पावर कम्पनी विरूद्ध कति उजुरी परेका छन् भन्ने विवरण व्यवस्थापन गरिरहेको विभागले जनाएको छ। तोकिएको भन्दा बढ़ी रकम लिएको करारमा उल्लेख गरे विवरण विपरीत काम गरा लगाएको, तलब नपाएको र फरक काम परेको लगायतका विषयमा विभागमा उजुरी परेको विभागले जनाएको छ।
0: यसबीच नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम एसपीभी स्थगित गर्न अनुरोध गरेको छ। साउदीले नेपालमा 17 जूनदेखि शुरू गर्न लागेको थियो, तर एसपीभी रोकिएपछि 1 जुलाईदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले भने, शुक्रबार नेपालका लागि साउदी अरबका राजदूत फाद मोना एखरलाई भेटी नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। नेपालले सिप प्रमाणीकरण क्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गर्नुपर्नेमा जोड़ दिएको छ। स्थापित संयन्त्र मार्फत अगाडि नबढ़ेसम्म भिसा प्रक्रियालाई यथावत रूपमा जारी गर्नुपर्ने नेपालको अनुरोध छ। गत पुसमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख गरिएको थियो। काठमाडौँ स्थित साउदी दूतावासले सूचना पास गरी सिप परीक्षण कार्यक्रम शुरू गरेको जनाएको थियो। सिप परीक्षण पास भएको प्रमाणपत्र पेश नगरे श्रम भिसा जारी नगर्ने दूतावासले प्रस्ट्याइसकेको छ।
1: सरकारले 8 विश्वविद्यालयमा उपकुलपति छनौटका लागि अल्पसूचीमा समावेश भएका उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम हिजोदेखि प्रारम्भ गरेको छ। हिजो त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उहाँहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा स्वीकृत पूर्व निर्धारित कार्यतालिका अनुसार हिजो तीनवटै विश्वविद्यालयका उम्मेद्वारको अन्तर्वार्ता तथा मूल्यांकन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो। उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयको संस्थागत सुदृढीकरण तथा सक्षम दूरदर्शी नव प्रवर्धनमुखी र परिणाममुखी शैक्षिक नेतृत्वको चयन गर्ने उद्देश्यले संचालित यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास लिएको छ।
0: जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालतर्फ पानी पर्ने प्रक्रिया शुरू हुन थालेको र यो निरन्तर बढ़दै जाने देखिएको छ। बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा आगामी चारदेखि पाँच दिनभित्रमा मनसून विस्तार भइसक्ने आकलन गरिएको छ। सीआईएमसँग कुराकानी गर्दै मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारी,
3: गरेर लुम्बिनीका पश्चिमपट्टिको भूभागमा र सुदूरपश्चिम प्रदेशका सबै तराई भूभागमा चाहिँ तातो लहर नै चल्यो आज पनि। तर भोलि पर्सि र मंगलबारसम्मको कुरा गर्दाखेरि बिस्तारै तातो कम हुँदै जाने, पानी पर्ने क्रम चाहिँ बिस्तारै बढ्ने र मनसुन पनि बिस्तारै थप सक्रिय हुँदै पश्चिमतिर सर्ने सम्भावना देखिरहेको छ। केही शीतल हुन्छ लुम्बिनी प्रदेशमा र सुदूरपश्चिम प्रदेशको तराईको कुरा गर्नुपर्दाखेरि गर्मी नै छ, तर पर्सिदेखि चाहिँ त्यहाँ पनि शीतल हुने र थोरै पानी पर्न सक्ने देखिन्छ। त्यसैले क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
0: यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपदको जोखिममा देखिएको छ। मनसुन भित्रिए पनि यतिखेर वर्षा कम भइरहेको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको उच्च जोखिम देखिएको हो। नेपालको कुल जनसंख्याको करिब 60% अर्थात 1,80,00,000 जनसंख्या कृषिमा निर्भर छ। कृषि क्षेत्रमा हुने हानिले ती किसान र उनीहरूको परिवारलाई मात्रै होइन देशको सिंगो जनसंख्याका लागि आवश्यक खाद्य सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा पनि गम्भीर असर पार्ने विज्ञहरूले बताएका छन्। यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको सबैभन्दा ठूलो हिस्सा प्राथमिक क्षेत्रका रूपमा कृषि क्षेत्रबाट 24.03% योगदान रहेको उल्लेख छ। अघिल्लो वर्ष पनि 23% हाराहारीमा कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादनमा योगदान दिएको थियो। सबैभन्दा बढ़ी योगदान गरिरहेको कृषि क्षेत्रमा जोखिमको बादल मर्यारिरहेको विषयमा भने सरकारवाला निकायको ध्यान पुग्न नसकेको कृषिसँग सरोकार राख्नेहरू बताउँछन्। मानव जीवन सुरक्षाका लागि गृह मन्त्रालय मातहतको निकाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून प्रतिकार्य योजना हरेक वर्ष निर्माण गर्छ। त्यसमा कृषि क्षेत्र केवल सानो हिस्साका रूपमा मात्रै मिश्रित हुने गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको कृषि सूचना प्रशिक्षण संचार केन्द्रले मौसमी सूचना प्रचार प्रसार गर्छ, तर विगतदेखि नै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भरमा मात्र उसले काम गरिरहेको जस्तो देखिन्छ। जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाको विश्लेषण गर्दै कृषि क्षेत्र कसरी जोगाउन सकिन्छ भन्ने सूचना दिनुभन्दा विभागकै सूचना मोबाइल म्यासेजबाट समेत पठाउने गरिएको छ।
1: अदालतले चाहेमा कुनै कसुरदारलाई कारागार नपठाएर घरमै बसेर कैद भुक्तान गर्न सक्ने गरी आदेश दिन सक्ने प्रबन्ध सहितको कानूनी व्यवस्थाको प्रस्ताव ल्याइएको छ। यसरी कैद भुक्तानका लागि पठाइने कसुरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरेर निगरानी गर्नुपर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी अपराध सम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न तयार पारेको विधेयकको मसुदामा यस्तो प्रस्ताव गरिएको छ। फौजदारी कसुर सजाय निवारण तथा कार्यान्वयन ऐनलाई संशोधन गर्न बनेको विधेयकको मसुदामा उक्त प्रस्ताव छ। हाल प्रचलनमा रहेको ऐनमा यस्तो व्यवस्था छैन। विद्युतीय निगरानीमा कैद भुक्तान गर्न सक्ने प्रावधान विद्यमान ऐनको दफा 28 नयाँ दफा 28 क थपेर राख्न खोजिएको छ। त्यहाँ भनिएको छ अदालतले कुनै कसुरदारलाई विद्युतीय यन्त्रको निगरानीमा रही कैद भुक्तान गर्न उपयुक्त हुने देखेमा त्यस्तो कसुरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरी कैद भुक्तान गर्न सक्ने आदेश दिन सक्नेछ। विद्युतीय यन्त्रको खर्च कसुरदार आफैले बेहोर्नुपर्ने र खर्च बेहोर्न इन्कार गरेमा कसुरदारलाई कैदमा पठाइने पनि उल्लेख गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाजुरा र हुम्लाको सीमा विवाद समाधानका लागि राजनैतिक संवाद र देखिएको नतिजा
4: जनताहरूमा पनि हामी एक चरण बसिरहेका छौं। पूर्व मुख्यमन्त्री जीवनहर साई पनि बसिरहनु भएको छ अनि हाम्रो मन्त्रीजी पूर्व सहमहामन्त्री र मन्त्रीज्यू पनि लागिरहनु भएको छ।
5: मधेसमा 10 करोड़को पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेशको अवज्ञा लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तानोट वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बागेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
0: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा राष्ट्रपा महाधिवेशनको सन्देश वैचारिक र सांगठनिक स्पष्टता शीर्षकमा खबर प्रकाशित छ भने पूर्वानुमानमै राजीनामा दिन थाले कर्मचारी शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। निजामती कर्मचारीले पूर्वानुमानकै भरमा पदबाट राजीनामा दिने क्रम बढ्दै गएको छ। प्रस्तावित संघीय निजामती सेवा विधेयकको मसौदामा ऐन जारी भएको मितिभित्र एक पटकका लागि कर्मचारीको सेवा अवधि 30 वर्ष र अवकाश उमेर 55 वर्षको प्रस्ताव गरेको चर्चा गरेपछि कर्मचारीले पदबाट राजीनामा दिन थालेका हुन्। आधिकारिक रूपमा पुष्टि नभए पनि अब जारी हुने भनेको अध्यादेशले 30 वर्षभन्दा बढ़ी सेवा अवधि भएका कर्मचारीले 30 वर्षसम्मको मात्रै पेन्सनका लागि अवधि गणना हुने चर्चा छ। कसैबाट पुष्टि नभएको यस्तो चर्चाका कारण कर्मचारीको राजीनामा आउन थालेको बताइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले ऐन नै नबनी बाहिर संचार माध्यममा आएकै हल्लाका भरमा कर्मचारीले पदबाट राजीनामा दिएको बताउनु भएको हो। त्यस्तै रैथाने बिउ जोगाउन मुस्किल मूल्य तेब्बर खेती भने खुम्चिँदै शीर्षकमा केशवराज पौडेलले अर्को खबर लेख्नु भएको छ। त्यस्तै दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुखको निधनको खबर पनि प्रकाशित छ भने भित्री पृष्ठमा बजारमुखी र व्यवसायिकै खेतीमा रैथाने बिउको प्रयोग बढ्दै शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खा पत्रकै भित्री पृष्ठमा पोषण विरूद्ध हरियो क्रान्ति शीर्षकमा पनि खबर प्रकाशित छ।
0: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा क्षतिपूर्ति वितरणमा ढिलाइले कोशीका बर्ड फ्लू प्रभावित किसान निराश शीर्षकमा गणेश लम्सालले लेख्नु भएको खबर छापिएको छ। गत चैतमा बर्ड फ्लू संक्रमण नियन्त्रणका क्रममा क्षति भोगेका किसानले 37,34,65,000 क्षतिपूर्ति पाउन बाँकी छ। बर्ड फ्लू संक्रमणको क्षतिपूर्ति पाउन ढिलो हुँदा कोशी प्रदेशका कुखुरापालक किसानहरूले थप लगानी अभावको समस्या खेप्दै आएको उल्लेख गरिएको छ। अढ़ाई महीनामा 217.36 अंकले घट्यो। नेप्से शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको छ भने नयाँ जीवन बीमा 36.48% वृद्धि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। सिंहदरबारमा रजगज गर्नेहरूको सदरकोर यात्रा शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। कुनै समय सिंहको राज्य संयन्त्रलाई प्रभावित बनाएर रजगज गरेका आधा दर्जन भन्दा बढ़ी व्यक्तिहरू अहिले दिल्ली बजार स्थित सदरकोरमा छन्। थोरै कैदीबन्दी हुँदा भेटघाट सजिलो हुने ठानेर पनि भीआईपीको रोजाईमा पर्छ दिल्ली बजार कारागार उल्लेख गरिएको छ। कांग्रेसको लक्ष्य 20 असारसम्ममा 10,00,000 क्रियाशील सदस्य शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। एक साता 3,00,000 क्रियाशील सदस्य थपेर कुल 10,00,000 पुर्याउने लक्ष्य भए पनि इतर पक्षका नेता तथा कार्यकर्ताले क्रियाशील सदस्यता अध्यावधि गरेका छैनन्। क्रियाशील सदस्यताको सहजीकरण गर्न सबै जिल्लामा प्रतिनिधि खटाइएको पनि खबरमा उल्लेख गरिएको छ। विवादै विवादको चक्र विहुमा राप्रपा शीर्षकमा खबर छापिएको छ। परशुराम काफ्रेले लेख्नु भएको हो। पार्टीका पूर्व अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर जबरा र डाक्टर प्रकाश चन्द्र लोहनीले आफू विरूद्ध घेराबन्दी गरेको र महाधिवेशन प्रभावमा पार्न लागेको अध्यक्ष राजेन्द्र लिङ्गदेन पक्षको आरोप छ। तर लिङ्गदेनले पार्टीमा अधिनायकवादी कार्यशैली अप्नाएको र अस्तित्व नै संकटमा पारेको अध्यक्ष त्रयहरूको दावी रहेको छ। अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमा, फेरि ब्युटियो दूरसंचार सेवा प्रदायक थप्ने बहस शीर्षकमा सजना बरालले लेख्नु भएको हो। सीजी ओर लिंक र एटीएल आकांक्षी देखिएका छन्। मधेसमा 10 करोड़को पौष्टिक आहार खरिदमा ठेक्कामा मन्त्रालयकै आदेश अवज्ञा भएको बारेमा टेकराज थामीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। विगतका वर्ष गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको मधेस प्रदेशको पौष्टिक आहार खरिद यसपालि ठेक्का प्रक्रिया देखिने विवादमा परेको हो। विगतको पोषण कार्यक्रममा छानबिन गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिए पनि बिना छानबिन मधेस प्रदेश निर्देशनालयले नयाँ खरिद प्रक्रिया थालेपछि विवाद निम्तिएको हो। स्वास्थ्य मन्त्रालयले ठेक्का प्रक्रिया रोक्न भन्यो तर स्वास्थ्य निर्देशनालयले आदेश अवज्ञा गर्दै आर्थिक प्रस्ताव नै प्रकाशित गरेको उल्लेख गरिएको छ। सकसमा किसान बढ़दो लागत खडेरेको जोखिम शीर्षकमा कान्तिपुरको टीमले लेखेको खबर छापिएको छ। मध्य र पश्चिम तराईमा लामो समयदेखि तातो हावा चलिरहेको छ। मुलुकमा मनसून भित्रिए पनि त्यस क्षेत्रमा अझै पानी पर्न सकेको छैन। कतिपय ठाउँमा बोरिङबाट समेत पानी आउन सकेको छैन। रोपाईका लागि किसान अझै अन्योलमा देखिएका छन्। भित्रीपन्नामा भारतीय पर्यटक बोकेर 6 नाकाबाट मात्रै भित्रिन्छन् दिनको 2500 सवारी साधन शीर्षकमा भवानी भट्टले कञ्चनपुर, रूपा गहतराज नेपालगंज, मनोज पौडेल कपिलवस्तु, माधव ढुङ्गाना भैरहवा, रमेश कुमार पौडेल चितौन, दीपक परियार पोखरा, प्रकाश बराल बागलुङ, शंकर आचार्यले वीरगंज र माधव अर्यालले पाल्पाबाट लेख्नु भएको खबर छ। नेपालको पर्यटन क्षेत्रमा अफ सिजनमै पनि भारतीय नागरिकका कारण गन्तव्य गुलजार बनेपछि व्यवसायीहरूमा उत्साह थपिएको उल्लेख गरिएको छ। पर्यटन मन्त्रालयका 17 निकायमा 4,348 आवेदन परेको बारेमा पनि खबर छापिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत 17 निकायमा नियुक्तिका लागि 4,348 जनाले आवेदन दिएका छन्। मन्त्रालयले 31 वैशाखमा आह्वान गरेको बमोजिम 3,414 पुरूष, 921 महिला र 13 अन्य लिंगका व्यक्तिले आवेदन गरेको उल्लेख गरिएको छ। त्यसै गरी अर्को खबर पनि छापिएको छ अन्नपूर्ण पोस्ट दैनिकमा, 5 वर्षसम्म बनेन मुगु हुम्ला जोड्ने दोमुख पुल शीर्षकमा यो खबर जीवन सेजुवालले मुगुबाट लेख्नु भएको हो। वाम एकताको बहस पहिले किन फुटे फेरि किन मिल्न खोजे शीर्षकमा अर्को खबर सुरेन्द्र काफ्रेले लेख्नु भएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्यका लागि अन्तिम क्रमभंग गर्न लागेको घोषणा गरिसक्नु भएको छ। आइतबार समयले दुवै दलका शीर्ष नेता एउटै मंचमा आज देखिन थालेका छन् तर दुवै पार्टीमा पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस तातेका बेला शीर्ष नेताहरू बीचको सहकार्यको यो रणनीति कतै व्यक्तिगत स्वार्थ र पद जोगाउनका लागि त होइन भन्नेमा कार्यकर्ता पनि शंका देखिएको उल्लेख गरिएको छ। सगरमाथा क्षेत्रमा 90,000 किलो फोहर शीर्षकमा नितु घलेले लेख्नु भएको खबर पनि छापिएको छ। विगतका वर्षहरू जस्तै यस वर्षको मे महिनामा पनि सगरमाथा आरोहण गर्नेहरूको ठूलो भीड़ लाग्यो, जहाँ एकै दिन 274 जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरे। यसअघि सन् 2019 मे महिनामा पनि एकै दिन नेपाल तर्फबाट 223 र तिब्बत तर्फबाट 113 जनाले सगरमाथा चढ़ेका थिए। एकै दिन चयौं मानिस सगरमाथाको चुचुरोतिर लामबद्ध भई जाँदै गरेको तस्विर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय संचार माध्यमहरूले यसको वातावरणीय प्रभावमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन्। आरोहणका क्रममा देखिने यस्तो अत्यधिक भीड़ले त्यहाँ उत्पादन हुने फोहोर र प्रदूषणलाई निकै चुनौतीपूर्ण बनाएको टिप्पणी पनि हुने गरेको छ। आर्थिक कारोबार दैनिकमा निकुञ्ज र संरक्षित क्षेत्रमा जाने पर्यटक 13 वर्षमा दुब्बर शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। नेपालका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरूको अवलोकन गर्दै पर्यटकहरूको आकर्षण बढ़ेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वार्षिक प्रतिवेदन 2081-82 अनुसार 13 वर्षको अवधिमा नेपालका संरक्षित क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या दुब्बर भन्दा बढ़ीले बढ़ेको हो। रोजगारी खोल्दै विदेश जाने महिलाको संख्या घट्यो शीर्षकमा अर्को खबर गोपाल सन्दौलाले लेख्नु भएको छ। गत आर्थिक वर्षको 11 महिना अर्थात साउनदेखि जेठको तुलनामा रोजगारीको अवसर खोल्दै विदेश जाने महिलाको संख्या घटेको छ। गत आर्थिक वर्षको 11 महिनाको तुलनामा चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या 15% घटेको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा पनि मृत्यु हुनेको संख्या 1430 पुगेको छ। 3238 जना घाइते भएका छन्। भेनेजुएलाले विगत 123 वर्षमा भोगेको सबैभन्दा विनाशकारी घटना रहेको बताएको छ। भूकम्प गएको 72 घण्टाको समयमा उद्धार कर्मीहरूले भग्नावशेषमा फँसेका जीवित मानिसहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन्। अहिलेसम्म 50,000 भन्दा बढ़ी मानिसहरू हराइरहेको उद्धारमा खटिएका अधिकारीहरूले बताएका छन्। भग्नावशेषबाट जीवितै उद्धार गरिएका मध्ये एक नवजात शिशु पनि रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच हिजो साँझ अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पको धक्का भारतका विभिन्न क्षेत्रमा महसुस गरिएको छ। कश्मीरदेखि दिल्ली एसएनआरसम्म भूकम्पको कम्पन महसुस भएको थियो। 72 घण्टाको समयमा उद्धार कर्मीहरूले भग्नावशेषमा फँसेका जीवित मानिसहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन्। अहिलेसम्म 50,000 भन्दा बढ़ी मानिसहरू हराइरहेको उद्धारमा खटिएका अधिकारीहरूले बताएका छन्।

0: सञ्चार माध्यमले उल्लेख गरेका छन् र नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गर्दा 17 किसानको मृत्यु भएको छ। यो क्षेत्रमा निरन्तर कृषकमाथि आक्रमण हुने गरेको छ। मौसम शुरू भएको केही साताभित्रै जिहादी र आपराधिक गिरोहले कृषकलाई निशाना बनाउने गरेका छन्। उनीहरूसँग पैसा माग्ने र आक्रमण गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका हुन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले यस्ता आक्रमणले नाइजेरियामा गरीबी र खाद्य असुरक्षा बढ़ाउन सक्ने चेतावनी दिएको छ।
1: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह एलमा घानासँग जित निकाल्दै क्रोएसियाले नकआउट चरणको यात्रा सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा क्रोएसियाले घाना विरूद्ध 2-1 गोल अन्तरले जित निकालेको हो। समूह केका पोर्चुगल र कोलम्बिया बीचको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको छ। निर्धारित 45 मिनट र थप गरिएको 3 मिनट समयमा दुवै टीमले कुनै पनि गोल गर्न सकेनन्। यद्यपि खेलभरि पोर्चुगलले कोलम्बियामाथि दबाव भने कायम गरेको थियो तर गोल गर्न सकेन। समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरिएको छ। न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा पानामालाई 2-0 हराउँदै इंग्ल्याण्ड समूह विजेता बनेको हो। इंग्ल्याण्डले खेलको 62 मिनटमा पहिलो अग्रता लिएको थियो। भोलि विश्वकप अन्तर्गत दक्षिण अफ्रिका र क्यानाडा अनि ब्राजिल र जापान बीचको खेल हुनेछ र पहिलो दुई खेलमा 5 गोल गर्दै सनसनी मचाएका कप्तान लियोनल मेसीले समूह जेको अन्तिम खेलमा जोर्डन विरूद्ध दोस्रो हाफमा मात्रै खेल्ने हुनुभएको छ। अर्जेन्टिनाले समूहको अन्तिम खेल आइतबार बिहान जोर्डनसँग अमेरिकामा खेल्न लागेको छ। कमजोर प्रतिद्वन्दी जोर्डन विरूद्ध प्रशिक्षक लियोनल स्कोलानीले दबाव नरहेको भन्दै मेसीलाई प्लेइङ सेटमा नखेलाउने निर्णय लिएको उल्लेख गरिएको छ।
0: बाजुरा र हुम्ला बीच रानी सैन्य विवाद र समाधानका लागि चालिएका कदम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरमा अब बाजुरा र हुम्ला सीमा विवाद समाधानको प्रयास। बाजुरा र हुम्लाको सीमा क्षेत्रमा रहेको रानी सैन्य विवादका बारेमा अध्ययन गर्न सरकारले समिति बनाएको छ भने स्थानीय तथा राष्ट्रिय स्तरमा पनि संवाद चलिरहेको छ। हामीले हुम्लाका सांसद जयपति रोकायासँग यसै विषयमा कुराकानी गरेका छौं।
4: रानी खर्क र हाम्रो हुम्लाको बारेमा सीमा सम्बन्धीको दुई जिल्लाको विवाद भएको छ। त्यो विवादमा प्राविधिक टिम
3: सरकारले
4: बनाएको छ, त्यसले अध्ययन गरिरहनु भएको छ उहाँहरूले। हामी पनि आफ्नो चरणमा लोकल लेभलमा पनि हाम्रो दुई गाउँपालिकाका साथीहरू पनि बसिरहनु भएको छ। दुईटै जिल्लाका समन्वय प्रमुख पनि एक चरणको वार्ता गरिरहनु भएको छ। म लगायत हाम्रो
3: सांसदहरू पनि
4: बाजुराको जनक दाइरमा पनि हामी एक चरणमा बसिरहेका छौं। पूर्व मुख्यमन्त्री जीवन नरसाई पनि बसिरहनु भएको छ अनि हाम्रो बद्रीजी पूर्व सहमहामन्त्री र मन्त्रीज्यू पनि लागिरहनु भएको छ।
3: अब त्यो दुईटा विषयमा पहिले किन विवादहरू भएन अथवा भएर थाहा भएन, अहिले किन फेरि त्यो अलि सतहमा आयो?
4: यो पहिला पनि त्यति धेरै चर्चामा आएको थिएन।
3: विवाद चाहिँ हुँदै हुन्थ्यो?
4: विवाद थिएन, हुँदैन्थ्यो हुँदैन्थ्यो। आफ्नै ढंगले बाजुराका दाजुभाइहरू पनि गएर त्यहाँ पशुवस्तु पाल्ने, हुम्लाका साथीहरू पनि पशुवस्तु पाल्ने गर्थे। त्यस्तो विवाद थिएन पहिला। तर अहिले अब यो यसलाई कता कता के अब यो त्यसलाई यो पर्यटकीय
3: ठाउँ चाहिँ असाध्यै राम्रो र मनमोहक भएको कारणले
4: असाध्यै राम्रो छ। त्यसैले त्यो यो राम्रो देखेर नै यो रानी सैन भनेर भनेको हो कि जस्तो लाग्छ मलाई। वास्तवमा रानी खर्क हुन्थ्यो
3: यदि त्यो नाप नक्सा हेरेर कता पाउँदो रहेछ भन्ने कुरा त एकैछिन त्यो खुट्याउन सकिन्थ्यो होला नि त। यति
4: यस्तो छ
3: हजुर,
4: वास्तवमा यो सीमा सम्बन्धीका कुरा तपाईँ हामीले भोगेका कुरा हुन्, हामीले देखेका कुरा हुन् र अनुभव पनि भएको कुरो हो। सीमा वास्तवमा कि नदी ढलो हुन्छ कि पहाड

0: का टुप्पाहरू हुन्छन् र हाम्रो पनि वास्तवमा बाजुरा र हाम्रो सिमामा कवारी नदीले छुट्याइदिएको छ.
1: कवारी
0: कवारी नदीले कवारी नदी पारिपट्टि बाजुरा पारिपट्टि हाम्रो हुम्ला छ र यो भूगोलको नक्सा तयार गर्दाखेरि कता कता अब के भएको यो मलाई ठ्याक्कै यकिन चाहिँ छैन.
1: त्यो त्यो जस्तो जग्गा कता पर्ने भन्ने कुरा अहिलेसम्म प्राविधिक रूपमा त्यहाँ कुनै अध्ययनै नभएको रहेछ.
0: अध्ययनै नभएको
1: अनि तपाईँहरूको सन्दर्भमा अहिले कुन कुन विकल्पमा छलफल भइरहेको छ त कसरी यसलाई समाधान गर्ने भनेर.
0: अब यस्तो कुरो के हो भने अहिले अब यो जुन यो सीमा सम्बन्धीको प्राविधिक टिमले पनि अहिलेसम्म अध्ययन गरेर बाहिर नआइरहेको अवस्था छ. अब बाजुराका साथीहरू र हुम्लाका हामी जो जति छौं हामीले नदी ढङ्गलाई नै सिमाना मानेर सबैले उपभोग गर्ने गरी मिलाउनु पर्छ जस्तो लाग्छ मलाई.
1: त्यो नदी ढलो मान्दाखेरि कता पर्ने पर्यो.
0: नदी ढलो पर्दाखेरि अब आधा हुम्लाको हुन्छ आधा बाजुराको हुन्छ.
1: अनि अर्को विकल्प चाहिँ के दाँत छलफल भइरहेको छ.
0: अर्को विकल्पमा छलफल भएको छैन.
1: नदी ढलो नै
0: नदी ढलो नै सिमाना हुनुपर्ने हो र हुन्छ भन्ने.
1: अनि जस्तो तपाईँले समन्वय प्रमुख तहमा र स्थानीय सरकार अथवा स्थानीय राजनीतिक दलको बीचमा पनि छलफल चलिराख्यो भन्नुभएको छ. त्यतातिरको र यता तपाईँहरूले गरिराखेको छलफलको तालमेल भइरहेको छ कि छैन.
0: तालमेल भइरहेछ. दुईटै जिल्लाका समन्वय प्रमुखले मध्यस्थकर्ताको भूमिका खेलिरहनु भएको छ. उहाँहरू अब अहिले अब यो सबैलाई स्थानीय सरकारलाई बजेट ल्याउने उसले गर्दाखेरि समयको तालमेल नमिल्दाखेरि अहिले वार्ता भइरहेको छैन.
1: हुम्लाका सांसद जयपति रोकायसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
2: भारतीय पर्यटक बोकेर 6 वटा नाकाबाट मात्रै दैनिक 2500 सवारी साधन भित्रिँदै पर्यटन मन्त्रालयका 17 निकायमा 4000 बढ़ी भन्दाको आवेदन. पूर्वानुमानकै भरमा राजीनामा दिने कर्मचारीको संख्या बढ़दै
1: उजुरी खर्चेट नगर्ने म्यान पावर कम्पनीको नवीकरण रोक्का. सी प्रमाणीकरण रोक्न साउदीलाई नेपालको अनुरोध. क्षतिपूर्ति वितरणमा ढिलाइले कोशीका बर्ड फ्लू प्रभावित किसान निराश.
2: 8 विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रिया शुरू. बाजुरा र हुम्ला बीचको रानी सैन्य सीमा विवाद समाधान गर्न राजनीतिक संवाद. मधेसमा 10 करोड़को पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेशको अभिज्ञा.
1: भेनेजुएला भूकम्पमा 50,000 भन्दा बढ़ी बेपत्ता. मृत्यु हुनेको संख्या 1430 पुग्यो. अफगानिस्तानमा 6.2 म्याग्नेच्युडको भूकम्प. नाइजेरियामा 17 किसानको हत्या.
2: र विश्वकप अन्तर्गत पानामालाई हराउँदै इंग्ल्याण्ड समूह विजेता. घाना विरूद्ध क्रोएसियाको जीत. दुवै टोली नकआउट चरणमा.
1: साझा खबरको अन्त्यमा कार्टुन. कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब सभा शीर्षकमा जीव अविनले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ राजनैतिक दल र नेताहरू जसले गुटको शुरूआत गर्नुहुँदैन गुट अन्त्य गर्नुपर्छ भन्छन् तर गुटकै वरिपरि घुमिरहने प्रवृत्तितर्फ व्यङ्ग्य गर्न खोजिएको छ. एउटा पार्टी कार्यालय लेखिएको छ माथिपट्टि ढोकामा र बाहिर निस्कदै गरेका एकजना नेता जस्ता देखिने व्यक्ति छन् र त्यहीँनिर पत्रकारले केही प्रश्न सोधेका छन् र ती नेता जस्ता देखिने व्यक्ति केही भन्दैछन्. तल यस्तो लेखिएको छ. होइन होइन त्यस्तो होइन. म त सधैँ गुटबन्दीको राजनीति गर्नुहुन्न भन्ने मान्यता राख्छु क्या. नपत्या मेरो गुटकोलाई सोध्नु न.
2: हस्त प्राविधिक साथी रवि थितालाई धन्यवाद. अहिलेलाई नीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला.

0: नमस्कार, सीआईएम संवादमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको सीआईएम संवादमा हामी नेपाल प्रहरीका पूर्व एसएसपी तथा दक्षिण एसिया प्रमुख अन्तर्राष्ट्रिय नार्कोनन अमेरिकामा आबद्ध रहनुभएको वसन्तराज कुमारसँग कुराकानी गर्दैछौ। हार्दिक स्वागत छ।
1: धन्यवाद सर।
0: नेपालमा लागू औषध नियन्त्रणको लागि भनेर कानून पनि बन्यो, त्यो अनुसारको निर्देशिका कार्यविधि सबै पनि बन्यो र अहिलेसम्म आउँदाखेरि यो जति लागू औषध घट्नु पर्थ्यो त्यसको नियन्त्रण हुनुपर्थ्यो झन् बढेको जस्तो तथ्याङ्क हेर्दा देखिन्छ। यो के कारण हो त्यहीमा अगाडि बढौँ।
1: 2033 सालभन्दा अगाडि गाँजा, ब्राउन सुगर अथवा चरेस, अफिम सबै फ्रीले थियो, तर पछि मानिसहरूले यसलाई मनोरञ्जन भनेर यो व्यापारीकरण भयो र लागू औषधको तीनटा पार्ट असाध्यै नराम्रो। नम्बर एक, छोड्नै नसक्ने, लठाउने कुरा लागू भने लठाउने, छोड्न सकिन्न। जस्तो दुधको छोड्नै नसकिने हुँदैन, एडिक्ट हुँदैन, गुन्द्रुकको एडिक्ट हुँदैन, तर गाँजाको एडिक्ट हुन्छ। त्यस्तै दुधको भएन, रक्सीको भयो। त्यस कारण ड्रग यो यसलाई संसारभरि नियन्त्रण गर्नुपर्ने पहिलो कारण के रहेछ त, यसले छोड्नै नसक्ने बनाइदिँदो रहेछ। नम्बर दुई कारण के रहेछ त भन्दाखेरि, यसले चाहिँ भित्र जीवमा जाने बित्तिकै हाम्रो 17 किसिमका शक्तिहरू नष्ट गर्दो रहेछ। त्यस कारण गाँजा खानेहरू हाडछाल आउँदै गए, रक्सी खानेहरू हात काम्न थाल्यो, जिउले उठाउन नसकेर। त्यो शक्ति नै हीन भएपछि मान्छेले काम गर्न सक्छ। तेस्रो डेन्जर के रहेछ भनेदेखि, यसले निन्द्र लाग्न दिँदो रहेछ, राति सुत्नै नसक्ने अनि बिहान उठ्न सक्छ। भन्दाखेरि यतापट्टि छोड्नै नसक्ने, अर्को शक्ति नै छैन जिउमा, कामै गरेर जानु मन नलाग्ने, अर्को निन्द्र नलागेपछि त बौलाइने, तीन चार दिन नै लागेन भने त मान्छे बेसुरमै जान्छ, बौलाउने, सुत्नै पर्यो। अब सुत्न त अब फेरि लागू पदार्थ यो जालमा पर्छ। त्यो यो जालमा पर्ने बित्तिकै के हुँदो रहेछ, अर्को डेन्जर चार नम्बर पार्ट के हुँदो रहेछ भने, शरीरले त काम गर्न सकेन, चेतना पनि लठ्यो। चेतना लठेपछि अनुभूति हुँदो रहेछ, माया दया हुँदो रहेछ, अनि परिवार पिट्ने, कुट्ने, लगट्ने, बहु लगट्ने, डिभोर्स, पारिवारिक जीवन ध्वस्त पार्दो रहेछ। अर्को के हुँदो रहेछ भने, चेतना लठेपछि निर्णय गर्ने शक्ति हुँदो रहेछ। त्यसमा उसले आफ्नै घरमा आगो लगाइदिने, गोली पनि हानिदिने, पैसा चोरिदिने, आफ्नै घरमा चोर्नुहुन्छ, आर्थिक रूपले स्वापार हुँदो रहेछ। अर्को के गर्दो रहेछ, मुटुको प्रयोजन हुँदो रहेछ। जस्तो पीएचडी डाक्टर साहब 5-7 पेगरा सिकाएर चौरमा लड्नु भएको छ, बुद्धिको प्रयोग हुन्छ। त्यहाँनिर ड्रग खाएपछि त पढ्नै नसके मान्छे फेलै हुने, उता जिउ उठेर कलेजै जान सक्दैन। भनेपछि यसले परिवारमा पनि त्यस्तै समा के अरे मान्छेलाई पनि मारिदिने। जस्तो हाम्रो एभरेज लाइफ हेऱ्यो भने अहिले ड्रगमा त 30 वर्ष काटेको मान्छे नै भेट्न गाह्रो छ, मारिनै दिने। अर्को के रहेछ त, रोग पनि ल्याइदिने, फेरि एचआईभी, हेपाटाइटिस सी जस्तो रोग पनि यही कारणले हुँदो रहेछ। यति धेरै रहेछ र त्योभन्दा ठूलो एउटा के रहेछ भने, नेपाल जस्तो देशमा पनि 2600 करोड भन्दा बढीको ड्रग भित्रिन्छ। तपाईँले अहिले हेर्नुभयो भने त्यो उसमा साइटमा पोहोर परारको होला, 1900 करोड, 19 अर्बको त रक्सी मात्रै मगाएको छ नेपालले बाहिरबाट। जब तपाईँको मन्त्रालयको एउटाको चाहिँ विज्ञान तथा प्रविधि मन्त्रालयमा बेसरी बजेट दिउँ भन्यो भने 3 अर्ब 300 करोड हुँदैन। रक्सीमा मात्रै 20 र अर्को ड्रगमा मेरो विचारमा 32 खर्ब 100 करोड, र त्यसलाई बीचमा राख्यो भने पनि ल ठिक छ, रक्सी त कन्फर्मेसनै भयो, गाँजा चरेस कति ल्यायो भने कन्फर्मेसन भएन भने पनि 2-3 लाख मान्छेले पर डे 500 नै खर्च गरे भने पनि त्यो 10 अरब हुन्छ। तै पनि 6 अरब राखेँ मैले, 2600 करोड नेपाल जस्तो ठाउँबाट बाहिर जान्छ। र यो ड्रगसँग अर्को जोडिया छ, टेरोरिजम, आतंकवाद जोडिया छ। अब अलिक माथि गएँ म, ड्रगसँग जोडिएको छ मनी लाउन्ड्रिङ। त्यस कारण हेर्दाखेरि फलानले गाँजा खायो, ढिस्कानले गाँजा खायो भन्छ नि, त्यो नबुझिनेले भन्ने, त्यो लेभललाई ठिक छ, यसको छोरो बिग्रियो, यसको छोरो बिग्रियो। मूल कुरा के हुन्छ भने, ड्रग छिर्ने बित्तिकै त्यो देशका युवा सिद्धिन्छ र कतिपय अवस्थामा त अर्को देशले त्यो देशलाई खतम पार्नु पर्यो भने ड्रग खुवाउँछ। जस्तो अस्ति भर्खर मैले एउटा अमेरिकन अफिसरको पढेको थिएँ इन्टरभ्यू, उसले अफगानिस्तानमा यति धेरै अफिम रोपिया देख्नु परे अनि आफ्नो सरकारलाई भन्नुभएको छ, यो त साह्रै रोप्यो, हरेक घरमा अफिम छ, त्यसलाई त रोक दिनु पर्यो हामीले। उसले पनि त अन्तर्राष्ट्रिय माइन्डेटमा त सही गरेको छ युएनमा, भन्दाखेरि त्यहाँको के भने अरे तत्कालीन सरकारले, होइन, यसले उमारेको अफिम दुई ठाउँमा जान्छ, एउटा रुस, एउटा इरान, त्यहाँ त हामीलाई पठाउनु नै छ नि, त्यहाँ त हामीलाई सिद्धाउनु नै छ। त्यस कारण सिद्धाउने एउटा नीति अन्तर्गत चाहिँ नरोक्नु भनेछ। त्यस्तै नेपालमा अहिले युवा बढ्यो, युवामा जुन मधेसमा पहाडमा ड्रग एडिक्सन बढ़ेको छ गाँजाको अथवा जेको, यो अर्को देशले आउने पुस्ता नेपाललाई सिद्धाइदिन गरेको रणनीति पनि हुन सक्छ।
0: अब यो यसबारेमा फेरि छलफल त हामी गरि नै हाल्छौँ निरन्तर रूपमा। 2033 भन्दा अगाडि चाहिँ मनोरञ्जनको रूपमा,
1: मनोरञ्जन होइन औषधि भन्दा अलिअलि खान्थे। मनोरञ्जन त 1960 पछि नै हो, 60 हिपीहरू आए, त्यही 33 भन्दा अगाडि 32-29 के पर्छ त्यहाँदेखि नै हो।
0: अब यो लागू औषध नियन्त्रण ऐन 2033 पनि आयो, त्यस पछाडि अहिलेसम्म हेर्ने हो भने विभिन्न कार्यविधि र एउटा जुन खालको व्यवस्थापन गर्न खोजेको चाहिँ जस्तो देखिन्छ, तर त्यस्तो हो भने त झन् घट्नुपर्ने, बढेको बढी देखिराख्नुको कारण चाहिँ के हो त?
1: कानून किन ल्याउनु पर्यो त भन्दा, हामीले युनाइटेड नेसनमा ड्रग्सको विषयले प्रवेश गर्यो र सबै देशलाई म्यान्डेटरी कानून बनाएर नियमन गर भन्यो। त्यसलाई भन्छ ड्रग्स डे, आज पनि हामी ड्रग्स डे भनेर मनाउँछ नि, जुन 26 अब केही दिनपछि ड्रग्स डे नै मनाए भनेको मतलब क्यान्सर डे नै मनाए, बालबालिका डे नै मनाए भने मतलब के त? यो विषयमा अरू दिन नसोचे पनि एक दिन त सोच है भनेर बाध्यात्मक गरेको। त्यो बाध्यात्मक किन गर्नु पर्यो त भन्दाखेरि, यसले सिद्धाउने भयो आउने समाज टेरोरिजममा लाने भयो, बाध्यात्मक भयो। त्यसै कारण जहिले पनि तपाईँहरू दुईटा देशको सरकारले कुरा गरेर देख्नुभयो भने तीनटा इस्युलाई सिरियस भन्छ, एउटा मानव बेचबिखन, एउटा टेरोरिजम, एउटा ड्रग। याद गर्नु, चाहे सार्कको कन्फरेन्स होस्, चाहे अन्तर्राष्ट्रिय कन्फरेन्स होस्, जहिले पनि त्यो एउटा इस्यु चाहिँ के भए हुन्छ, एकदमै खतरनाक भनेर राख्छ। अब हरेक देशमा कानून कसरी बनाइयो त भन्दा, लठाउने कुरा एकदमै, म त फेरि लागू भन्दिनँ है, म लठाउने कुरा भन्छु। रसखार लठिनु भयो, गाँजाखार लठिनु भयो, के अरे ब्राउन्सर खाएर लठिनु भयो, सर्पको बिख चाटी पनि भयो, माउसेलाको पुच्छ, त्यस कारण म ड्रग भन्दा लठाउने कुरा भन्न रुचाउँछु। लठाउने कुराले छोड्ने नसक्ने बनाउने, मान्छे नै मारिदिने, ठूलो धनराशि खत्तम गर्ने भएपछि ल यसलाई कानून बनाऊ भन्दाखेरि तीन प्रकारले बनाइयो सबैमा। एउटा तिमी यो चाहिँ लठाउने कुरा खुल्लम खुल्ला बेच्न पाउँछौ, त्यसलाई लिगल भनियो नेपालमा रक्सी। अर्कोलाई चाहिँ के भन्यो भने नि, यो चाहिँ खुल्लम खुल्ला पाउँदैन, डाक्टरले लेखिदिनुपर्छ या सम्बन्धित निकायले अथराइज पर्सनले दिएपछि मात्रै तिमीले किन्न पाउँछौ। त्यो चाहिँ के भयो, ट्याब्लेटहरू अथवा औषधि पसलमा पाइने भयो, रसी कहाँ पाइने भयो, भट्टी रेस्टुरेन्टमा पाइने भयो, ठाउँ छ, बनाउने ठाउँ पनि छ, बेच्ने ठाउँ पनि छ। त्यस्तै यो ट्याब्लेटहरू, के को ट्याब्लेट बनायो, उही गाँजाको बना त हो नि, उही ब्राउन सुगरको बना त हो नि, त्यही लठाउने केमिकलको बना त हो नि, त्यसलाई लागू औषधि भनियो। यो औषधिमा लठाउने हालत छ है भन्यो, लागू थप्यो नि। अब यो चाहिँ कसरी किन्ने त भन्दा, डाक्टरले लेखिदिएपछि औषधि पसलमा किन या सम्बन्धित निकायले अधिकार प्राप्त अधिकारीको किन, त्यसलाई कन्ट्रोल भन्यो, के भन्यो, कन्ट्रोल। अर्को बेच्नै पाउँदैन, त्यसलाई चाहिँ इल्लिगल भन्यो। इल्लिगलमा नेपालमा के पर्यो, गाँजाहरू होइन ब्राउन सुगरहरू इल्लिगलमा राख्यो। अब समाजमा के भयो त भन्दा, लिगलवालाले त कारखानै खोले, रक्सी कारखाना खोले, एड गरे, यसमा सुनको चेन पनि छ भने, र समाजमा के भन्थे, यो जातले पाएको यो सोसियल ड्रिङ्क, त्यसमा त अथाह रूपमा उनीहरू मान्छे फसाउन सफल भए हो। दोस्रो ट्याब्लेटको रूपमा या लठाउने कुरा भनेपछि, डाक्टर साहब लेखिदिनु होला, नलेखे भने डबल पैसा लिएर, या त फ्याक्ट्रीबाट लिकेज होला, या त औषधि पसलबाट लिकेज होला, या त सप्लायरबाट लिकेज होला, त्यसको प्राइस अलिक बढ्ने हो, किन खुल्लम खुल्ला भनेर अलिक गाह्रो भयो। तर बेच्दै नभए गाँजा कहाँ बेच्ने त, कसरी मार्केटिङ गर्ने त भनेपछि, उनीहरूले के छाने भने, 8-10+2 पढ्ने विद्यार्थी छाने र स्कुल कलेजमा जाने, र स्कुल कलेजमा गएर के भनिदिने त, यसले फाइदै फाइदा गर्छ, अझ एउटा छोरा छान्छ, एउटा छोरा चाहिँ देख्ने हुन्छ, बेच्ने गाँजा बेच्ने जो इल्लिगल, उसले त पसल थाप्न पाएन नि त, गाँजा तपाईँ रक्सीको पसल थापे जस्तो थाप्न पाउनुभयो, अनि तपाईँ कसरी बेच्नुहुन्छ त, मार्केटिङ हाउ यु डु द
0: मार्केटिङ। उनीहरू पनि विद्यालय विद्यालयमा अथवा जहाँ जहाँ युवाहरू
1: युवा छ त्यही जान्छ, र त्यसमा पनि कसलाई टार्गेट गर्छ त, 8-12 क्लास पढ्ने, किन रक्सी चाहिँ 24 वर्ष पछि खान्छन् कमाएर, किन खुल्लम खुल्ला छ, यो जस्तो खुल्लम खुल्ला भोलि गाँजा होस् त, गाँजा खुल्लम खुल्ला भयो भने हरेक स्टलमा हरेक कबलमा के बेच्ला, गाली भेट्ने कल पनि त खुल्ला नि, अहिलेसम्म त छैन।
2: तर तपाईँ त पूर्व पूर्व प्रहरीको पूर्व एसएसपी, यो सबै कुराहरू चाहिँ पुलिसले
1: क्लियर गराउनुहोस्। अब यो गाँजा बेच्नेको पसल नभएपछि मार्केटिङ कसरी गर्ने त भन्दाखेरि, यिनीहरूले एउटा स्कुल छाने, तपाईँको छोरा एउटा छ त्यहाँ लिस्ट बनायो, यो यो यसको बाउ बाहिर यो यो भनेपछि, अब उनीहरू तपाईँसँग कन्ट्याक्ट गर्छ आएर बाहिरबाट, बाहिरबाट आएर के भनिदिन्छ भने फाइदै फाइदा हुन्छ। जस्तो तपाईँ सेतो चस्मा लाउनुहुन्छ नि, मन त परेको छैन तर मैले भन्ने गाँजा खानुहोस्, दस दिनमा सेतो चस्मा निकालिदिए हुन्छ, फालिदिए हुन्छ भन्यो भने पत्तायो भने त खाइहाल्यो नि। त्यस कारण उनीहरूले आएर के भन्न थाले, यसले हिसाब पनि आउँछ, अङ्ग्रेजी पनि आउँछ, विज्ञान पनि आउँछ, ल पनि पढ्छ। अब यो बच्चाले कहिले पढेको छैन, तपाईँले गाँजा त आफ्नो छोरालाई पढाएको छैन, तपाईँलाई लागेको छ यो अर्काको मात्रै समस्या हो, त्यो कहिले पनि नपढाउने ठुलो मान्छे हुनुपर्छ भन्ने। स्कुलमा हिसाबको टिचर छ, अङ्ग्रेजीको टिचर छ, विज्ञानको टिचर छ, गाँजाको टिचर छैन भने त्यो बच्चाले कहिले पढेकै छैन। अब यिनीहरू पुगे, फाइदै फाइदा छ यसमा भनेपछि ऊ फस्यो, फसेपछि कति दिनमा फस्छ त भन्दा, हाम्रा अध्ययनमा, मैले गरेको अध्ययनमा, रक्सी पाँच पे भन्दा माथि एक्काइस दिनसम्म कन्टिन्यू खायो भने छोड्न गाह्रो हुन्छ। त्यहाँबाट गाँजा चाहिँ दस चोटि, टेन टाइम, एकै दिनमा दस खायो भने त सुत्छ त्यो धेरै नै, टेन डेज भन्नुहोस् न, खाली छोड्न सक्दैन। ब्राउन सुगर आठदेखि दस, डिप्रेसनको औषधिमा लठाउने कुरा हालेको छ, त्यो चाहिँ दुई हप्तादेखि तीन हप्ता खाएपछि त्यसलाई छोड्न गाह्रो हुन्छ। त्यो कसरी गाह्रो हुन्छ, निन्द्रा लाग्दैन, त्यसको साइकल अरू दिन कुरा गरौंला। आज मैले यति मात्रै भने, कुनै पनि देशमा तीनटा ड्रग रहेछ ओपन, त्यसमा रक्सी, तर त्यही रक्सीलाई फेरि अरबले चाहिँ के भन्यो त, ब्यान गरे, छ महिना जेल हाल्यो उसले त, बिहारले के भन्यो त, ब्यान्डै गर्थ्यो। त्यहाँ ब्यान गर्ने नगर्ने त्यो देशको कुरा भयो, त्यो ठाउँको कुरा भयो, तर हाम्रोमा चाहिँ रक्सी नै पहिलो ड्रग हो। तर मैले ड्रग खाए होइन भनेर त्यो एडिक्ट भएको पन्ध्र वर्षपछि मात्रै आउँछ, छिटो आए फिफ्टिन इयर्स पछि। दोस्रो ट्याब्लेटहरू भनेको के त, निन्द्र लाग्ने औषधि, खोकीको औषधि, एलर्जीको औषधि, डिप्रेसनको औषधि, पेन किलर, यही नै ड्रग एडिक्ट हो। त्यसलाई मुखबाट हाल, त्यसलाई नाकबाट हाल, या रगतबाट हाल, जस्तो भिटामिन पनि कहाँ मुखबाट पनि खान सकिन्छ, रगतबाट पनि उयो। र तेस्रो चाहिँ जुन गाँजा चरेसको भए, यो चाहिँ लुकेर भित्रभित्र भए। अब तपाईँको प्रश्नमा आउँछ, तपाईँको प्रश्नमा आए म, चोरी भएको कुरा तपाईँले गएर रिपोर्ट गर्नुपर्छ कि पुलिसले आफै ब्रह्मज्ञानले थाहा पाउँछ? तपाईँ घरमा आज राति चोरी हो, पुलिसले ब्रह्मज्ञानले थाहा पाउँछ कि तपाईँले गएर भन्नुपर्छ?
2: भन्नु पर्यो
1: त, ड्रग खाने भन्दैन, कसले रिपोर्ट गरे त? मैले ड्रग खाएँ भनेर उसले रिपोर्ट गर्न जान्छ? जब तपाईँ पीड़ित मान्छेले रिपोर्ट गर्न जाँदैन भने अथोरिटीले कसरी थाहा पाउने भयो त? नम्बर एक, नेपालमा ड्रग किन चाहिँ रोकिएन त, अथवा किन यो इस्युमा गइदिएर गइएन त भन्दा, खाने मान्छे ऊ आफैले भन्दैन। दोस्रो, जो खाने मान्छे एडिक्ट भइसकेपछि उसलाई राति निन्द्र लाग्दैन, जिउ दुख्छ, र सुत्नुको लागि उसलाई खाँदा उसलाई के लागिरहेछ, यसले मलाई मदत गरिरहेछ, अब मदत गरिरहेछ भन्ने विषय लिएर ऊ जान्छ त अब पुलिसका अथवा अथोरिटी कहाँ जान्छ त, सिडिओ साहब कहाँ जान्छ? जाँदैन। दोस्रो, तेस्रो, त्यसमा लेखिएको छ एक महिना जेल हुन्छ, हाम्रो गाँजा खाए पनि एक महिना जेल हुन्छ, ब्राउन सुगर खाए पनि छ महिना जेल कानूनमा छ। अब तपाईँ आफै छ महिना जेलको लागि जानुहुन्छ त?
2: जानकारी दिन
1: जानुहुन्छ? त्यहाँ पनि जाने कुरा आएन। त्यसकारण नम्बर वान, अब परिवारले थाहा पाए, कतिमा थाहा पाउँछ, डेढ वर्ष पछि, पहिला त त्यो घरमा त्यस्तो केही पनि भएको छैन, चारवटा लक्षणबाट थाहा हुन्छ, एउटा दुब्लाउँदै जान्छ, किनकि गाजा चरेसले जिउको शक्ति नष्ट गरिदिन्छ, खाएको जिउमा जान दिँदैन, दुब्लाउनु बित्तिकै बाउले थाहा पाउनु पर्यो। तर बाउले थाहा पाउँदैन, उनीहरूले पनि कहिले पढेकै छैन, त्यो घरमा त्यस्तो कहिले भएकै छैन। दोस्रो, राति सुत्दैन, बिहान उठ्दैन, किनकि जिउ कर्कर खान्छ, पानी पुगेन प्यास लाग्छ, खाना पुगेन भोक लाग्छ, यो शक्ति पुगेन जिउ कर्कर खान्छ, निन्द्रा लाग्दैन। अब निन्द्रा नलागिसकेपछि उसले आमा बाउले बुझ्नुपर्छ, यो ड्रग पनि हुनसक्छ तर उसलाई कहिले पढेकै छैन। तेस्रो, लठ्युने कुरा खाएपछि पढाइभित्र जाँदैन, पढाइ तलतिर जान्छ, बाउआमालाई थाहा छैन, भनेपछि बाउआमालाई डेढ वर्ष थाहा हुन्न, ड्रग एडिक्सन डेढ वर्ष गयो, त्यति बेलासम्म त त्यो ड्रग खानेको लागि क्लोजेस्ट मान्छे भने त बेच्ने भयो, बेच्ने दुश्मन होइन उसको, उसको लागि, उसको लागि त मित्र हो। अब बाउआमाले एक दिन थाहा पाउँछन्, अब सुरु भयो लाजको फ्याक्टर, अज्ञानताको फ्याक्टर, के गर्ने थाहा नै छैन, युवामा सबैले खान्छन् छोड्छ होला यसैले एक वर्ष लग्यो अब जब ढल्लो थाल्छ राब उठ्दैन फेल हुन्छ लान त लाने तर लाज हुन्छ लाजले फेरि दुई वर्ष रोकिदियो ल मैले लगे पनि हालेँ अनि आएर पिट्यो भने मलाई डर
3: मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 MHz
4: अहिले बिहानको 7:15 बज्ने लागेको छ अब तपाईँले सुन्न सक्नुहुनेछ समाचारहरूको सङ्गालो साहिलो खबर

0: खबर विस्तारमा
1: राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास प्राधिकरणको विधेयक प्रमाणीकरण गर्नु भएको छ।
0: राष्ट्रपति पौडेलले बिहिबार विधेयक प्रमाणीकरण गर्नु भएको हो। संविधानको धारा 113 उपधारा 2 बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साकेले जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकबाट पारित भएको विधेयकलाई सभामुख डोल प्रसाद अर्यालले प्रमाणीकरणको लागि राष्ट्रपति पौडेल समक्ष पठाउनु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा डाक्टर श्रेणीमा वाग्लेले सर्वाधिक मत प्राप्त गर्नुभएको छ। अर्थमन्त्री समेत रहनुभएको उहाँले 2656 मत प्राप्त गर्नुभएको हो। उहाँलाई प्रवास समितिको सबै मत प्राप्त भएको थियो। बिहिबार बिहान भएको निर्वाचन अन्तर्गत भने मत परिणाम सार्वजनिक भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीको संशोधित विधान अनुसार 158 सदस्यीय केन्द्रीय सदस्य रहनेछन्, जसमध्ये 900 जना मतदानबाट निर्वाचित हुनेछ भने बाँकी सभापतिले मनोनित गर्नुहुने भएको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश सभा खारेजी गर्नेतिर लागि ठूलो भूल हुने चेतावनी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका जारी महाधिवेशनले प्रदेश खारेज गर्ने प्रस्ताव पारित गरेपछि उहाँले यस्तो बताउनु भएको हो। उहाँले नयाँ सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने र प्रकारान्तरको संघीयता भत्काउने निर्णय गरेको हो भने त्यो ठूलो भूल हुने स्पष्ट पार्नु भएको छ। आफ्नै नेतृत्वको सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो

खबर सुखीपुर नगरपालिका महोत्तरीको सोनामा गाउँपालिका र रौतहटको यमुना माई गाउँपालिकाले हालसम्म पनि संघीय मन्त्रालय भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गरेका छैनन्। बजेट पेश गरेका पालिकाले मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ। सरकारले कक्षा बाह्रको उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ। कक्षा बाह्रको नतिजा प्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढ्दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाफल र तथ्याङ्क प्रविष्टिको पुनः जाँच गर्न समिति गठन गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मिता पोखरेलले सामाजिक सञ्जालमा लेख्नुहुँदै शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी गराउनु भएको छ। राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रिया बारे आफ्नो धारणा यस अघि नै सार्वजनिक गर्नुभएको भन्दै मन्त्री पोखरेलले नतिजा प्रकाशन गरेको प्रक्रिया प्रति आफू स्पष्ट र विश्वस्त रहेको बताउनु भएको छ। असन्तुष्ट विद्यार्थीले गरेको आन्दोलनलाई आफूले सम्मान गरेको तर सामाजिक सञ्जालमा केही व्यक्तिले आन्दोलन गर्ने विद्यार्थी प्रति नकारात्मक टिप्पणी गरेको भन्दै उहाँले शान्तिपूर्ण आन्दोलनको सम्मान गर्न आग्रह समेत गर्नु भएको छ। त्रुटिपूर्ण परीक्षा फल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड गरेको विद्यार्थीहरूले आरोप लगाएका छन्। नेपालको कृषि तथा खाद्य प्रणालीलाई दिगो समावेशी जलवायु उत्थानशील र भविष्य उन्मुख बनाउने उद्देश्यका साथ चितवनको रामपुर स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भने तीन दिने राष्ट्रिय सम्मेलन शुरू भएको छ। विश्वविद्यालय अन्तर्गतको अनुसन्धान तथा प्रचार निर्देशनालयले आयोजना गरेको सम्मेलन भने शुरू भएको छ। असारको 13 गतेसम्म दिगो कृषि तथा खाद्य प्रणाली सम्बन्धी राष्ट्रिय सम्मेलन सञ्चालन हुने भएको छ। आयोजक समितिका संयोजक प्राध्यापक डाक्टर निराजन भट्टराईका अनुसार तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा कृषि रूपान्तरण, खाद्य तथा पोषण सुरक्षा, जलवायु अनुकूल, प्राकृतिक स्रोत व्यवस्थापन, पशु चिकित्सा, एक स्वास्थ्य चक्रीय अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता तथा डिजिटल कृषि र सामाजिक समावेशीकरण जस्ता बहुआयामिक विषयहरूमा गहन छलफल हुने बताइएको छ। सम्मेलनमा 20 प्रमुख आमन्त्रित प्रस्तुति, 70 मौखिक अनुसन्धान प्रस्तुति र 46 पोस्टर प्रस्तुतिहरू समावेश हुने समेत उहाँले जानकारी गराउनु भएको छ। विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर सुवीर सिंहले नेपालको कृषि क्षेत्रले हाल जलवायु परिवर्तन, प्राकृतिक स्रोतको क्षय, श्रमिकको अभाव, युवा पलायन र खाद्य असुरक्षा लगायत गम्भीर चुनौतीहरू भोगिरहेको उल्लेख गर्नुहुँदै यी समस्याहरू केवल उत्पादन वृद्धि गरेर मात्र समाधान हुन सक्ने समेत स्पष्ट पार्नु भएको छ। योगी नरहरिनाथ आश्रम बागेश्वरीमा जारी कोटी होम महायज्ञ अन्तिम चरणमा पुगेको छ। दुई महिनासम्म चलेको ऐतिहासिक कोटी होम महायज्ञ सकिन अब केही दिन मात्र बाँकी रहेको छ। महायज्ञ अन्तिम चरणमा पुग्दै गर्दा भक्तजनहरूको सहभागिता पनि उत्साहपूर्ण देखिएको छ। गत वैशाख 17 गतेदेखि शुरू भएको श्री शिव गोरक्ष योगी नरहरिनाथ साङ कोटी होम महायज्ञ यही असार 14 गते सम्पन्न हुँदैछ। महायज्ञमा सभा कर्ण हवन भइसकेर करिब 5 दीप प्रज्वलन पनि भइसकेको छ। असार 14 गते महायज्ञको पूर्ण आहुति हुँदैछ। पूर्ण आहुतिको दिन भक्तजनलाई विभूतिको प्रसाद वितरण गरिने महायज्ञका मूल कर्ता एवं संयोजक प्रेमनिधि भारद्वाजले जानकारी गराउनु भएको छ। हवन गरेको भस्मलाई विभूति भनिन्छ। अहिले दैनिक 46,000 तर्पण मार्जन हवन भइरहेको छ। राष्ट्र गुरू योगी नरहरिनाथको संकल्प र राष्ट्र शान्ति, राष्ट्रको कल्याण, विश्व शान्ति र विश्वको कल्याणको लागि महायज्ञको आयोजना गरिएको हो। साहिनो खबरमा अब विदेशको खबर।
भेनेजुएलामा लगातार आएको 7.2 र 7.5 म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पपछि सरकारले देशभर आपतकाल घोषणा गरेको छ। भूकम्पको कारण ज्यान गुमाउनेको संख्या कम्तीमा पनि 164 जना पुगिसकेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पमा परि झण्डै 1000 जना घाइते भएको बताउनु भएको छ। कार्यवाहक राष्ट्रपति रोड्रिगेजले राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै आपतकाल घोषणा गर्नुभएको हो। उहाँले भूकम्प पछि 20 पल्स कम्पन्न रेकर्ड भइसकेको पनि जानकारी गराउनुहुँदै नागरिकलाई उच्च सतर्कता अपनाउन समेत आग्रह गर्नुभएको छ। आप्रवासीहरू विरूद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा कदमका बीचमा अध्याय गमन र भन्सार प्रवर्धन हिरासतमा ज्यान गुमाउनेहरूको संख्या एक दशककै उच्च स्तरमा पुगेको छ। सन् 2025 जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि आईसीसी हिरासतमा कम्तीमा 52 जनाको ज्यान गएको ह्युमन राइट्स वाच र फिजिसियन्स फर ह्युमन राइट्सको संयुक्त प्रतिवेदनमा उल्लेख समेत गरिएको छ। ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अवैध आप्रवासन नीतिलाई उच्च प्राथमिकता दिएसँगै अमेरिकी अधिकारीहरूले हजारौं मानिसलाई हिरासतमा लिइरहेका छन्। सन् 2025 जनवरीदेखि सन् 2026 जनवरीमा आईसीसी हिरासतमा वार्षिक मृत्युदर एक वर्ष अघिको तुलनामा 140% बढ़ेको प्रतिवेदनले उल्लेख समेत गरेको छ। साहिनो खबरमा अब खेल खबर। नेपाल बक्सिङ महासंघको आयोजनामा 30 पुरूष तथा 11 महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता हिजो बिहिबारदेखि त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा शुरू भएको छ। प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहताले एक कार्यक्रमको बीच उद्घाटन गर्नुभएको हो। प्रतियोगितामा 74 खेलाड़ीको सहभागिता रहेको आयोजक महासंघका महासचिव मान बहादुर भण्डारीले बताउनु भएको छ। पुरूषमा 6 र महिलामा 5 गरी 11 प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिता भने असारको 14 गतेसम्म सञ्चालन हुने भएको छ। बिहान पाउने 7 साहिनो खबर अहिलेको लागि यति नै। अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।

विकास वित्त परिचालन विधेयक प्रमाणीकरण राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा स्वर्णिम वागले विजयी प्रदेशसभा खारिज गर्नेतिर लागे ठूलो भूल हुने राष्ट्रिय स्वतन्त्र पार्टीलाई बाबुराम भट्टराईको चेतावनी दिगो कृषि तथा खाद्य प्रणाली सम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा ऐतिहासिक कोटी होम महायज्ञ अन्तिम चरणमा अमेरिकी हिरासतमा ज्यान गुमाउने आप्रवासीको संख्या दशकै उच्च एक प्रतिवेदनमा उल्लेख र राष्ट्रिय बक्सिङ शुरू। यसका साथै रेडियो साहिनो 99.8 मेगाहर्ज र साहिनो न्यूज .com एकैसाथ प्रसारण भइरहेको बिहान 7 बजेको साहिनो खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउनु हुने सहकर्मी विश्वनिधि अरियाललाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै म पुनः मगर बिदा हुन्छु। नमस्कार।

0: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो AM
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेट ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
2: खेतमा पानी जमाइ राख्ने,
3: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 ml प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू, प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन, प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-493-495।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिथि पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9806-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9806-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु र सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो स्थाहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधुरी एफएम 97.2 MHz दुधुरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz सेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9806-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9806-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। फोन भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजा मिति 2083 साल असार महिनाको आज 14 गते, तदनुसार ईस्वी सन् 2026 जुन 28 तारिक, सकसम्वत् 1948, नेपाल समय 146 तसला छ, रुद्र नामक संवत्सर, उत्तरायण गृहम ऋतु, आज आइतबार रहेको छ, ज्येष्ठ शुक्ल पक्ष, तिथि रहेको छ आज चतुर्दशी। आज तिथि रहेको छ विशेष गरी आज चतुर्दशी भन्ने तिथि भने रहेको छ आजको लागि चाहिँ नै, विशेष गरी 53 घडी 59 पला रहेको छ। नक्षत्रमा रहेको छ ज्येष्ठ नक्षत्र, 51 घडी 6 पला, योगमा रहेको छ शुभ योग रहेको छ, आज दिन रात रहेको छ, कर्णमा रहेको छ वणिजकरण रहेको छ, विशेष गरी वणिजकरण रहनेछ आजको लागि, विशेष गरी 2:48 तथोपान्त ग्रहकरण रहनेछ, ग्रहकरण रहनेछ 21:28 पला रहनेछ। चन्द्रमा आज वृश्चिक राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज काण योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 5:12 भयो भने सरसूर्यास्त 7:02 हुनेछ। आजको दिन माने घडी 13:50 पला रहनेछ। आज दिन विशेष रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको काल समय, आजको शुभ समय, आजको लाभ समय कति बजेर कति मिनटसम्म रहनेछ त भन्ने विषयमा चर्चा भने गर्नेछौ।
आजको काल समय यानि कि आजको अशुभ समय भनिरहेको छ। मध्याह दिउँसो 12:07:04 विशेष गरी दिउँसोको 1:51:10 आज काल बेला रहेको छ भने आज शुभ बेला रहेको छ। दिउँसोको 1:51:10 विशेष गरी दिउँसोको 3:35:17 शुभ बेला रहनेछ। आजको लाभ समय रहेको छ बिहानको 8:38:50 बिहानको 10:22:57 आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। ग्रह गोचरमा सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् अनि अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। विशेष गरी सूर्य मिथुन राशिमा, चन्द्रमा वृश्चिक राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, विशेष गरी शुक्र कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृश्चिक राशि आउँछ। ज्येष्ठको दोस्रो चरण नाम आउँछ यादव नाम आउँछ। आज दिनाडी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र भने पारे रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि उनीहरूको लागि आजको दिन अस्वस्थ शरीर लिएर काममा जुट्नु पर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्दै जाँदैछन् भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। अवसरको लागि केही त्याग गर्नुपर्ला। समय लागे पनि मेहनत गर्दा काम बनाउन सकिन्छ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु होला। पहिलेका कमजोरीमा क्रमशः सुधार समेत आउने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन हडबडले काम बिग्रदै जाँदैछन् भने धैर्य एवं मेहनतले मनका आमदामी दिलाउनेछ। अतिथिका रूपमा मान सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जाने सम्भावना रहेको छ। विभिन्न सहयोग र उपहार समेत हात लागे हुनेछ। सुख दुःखमा साथ दिनहरू प्रशस्त मात्रामा भेट्नेछन्। परिवारजनसँगको साथले नयाँ आशा जगाउनेछन्। वाद विवादबाट जोगिने प्रयत्न गर्दा नै राशि वृषलाई आजको दिनमा विशेष शुभ रहनेछ। मिथुन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य सबल बन्नुका साथै काममा उत्स जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिन्छ। चुनौती पन्चाएर काम बढाउन सकिन्छ। शत्रुहरू किराना राख्दै जानेछन् भने प्रतिस्पर्धा विजयी भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम शुरू गर्न सकिन्छ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुँदै जाँदैछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइने खालको योग भइ राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन लाभ हुँदै जाँदैछन्। शुक्र समस्याले उत्स जगाउँदैछ। तारिफका काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुँदै जाँदैछन्। आमदामीका स्रोत बढ्दै जाँदैछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। भौतिक अभिव्यक्तिको प्रभाव समेत बढ्ने खालको योग भने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन परिस्थिति प्रतिकूल देखे पनि जोगिएर काम गर्नुपर्ने समय रहेको छ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ मिल्ने समय रहेको छ। विशेष गरी बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिन्छ। साझेदारीमा फाइदा हुनेछ। दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिँदा राम्रो हुनेछ। व्यस्तमा वचन दिने बानीले पनि अप्ठ्यारो पार्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्दा नै राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन केही विवादस्पद काम जिम्मेवारी वहन गर्नु पर्ला। सहयोगीहरूको भर पर्दा काम बिग्रिन सक्छ। तैपनि प्रयत्न गर्दा विश्वास नलाए काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हात लागि हुन र सफल भइनेछ। रोकिया काम बन्दिर नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्दै जाँदैछन्। पहिलेका कमजोरी सच्याउने समय पनि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइट तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। भोलि व्यवहारमा अलि सजग रहनु पर्ला। केही रकम हात लागि भए पनि खर्च बढ्नाले अर्थ धन संग्रहमा बाधा पुग्नेछ। अवसरवादीहरूबाट अलि जोगिएर काम लिनुपर्ने समय रहेको छ। तैपनि दोहोऱ्याएर प्रयत्न गर्दा काम बन्नुको साथै फाइदा हुनेछ। सानो लाभांशबाट अलि फाइदा उठाउने चेष्टा गर्नेछन्। अलिक सजग रहेर अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। नयाँ कामको प्रस्ताव पनि आउन सक्छ। मिहिनेतले प्रतिष्ठा मान सम्मान आदि पाइन्छ। तर अवसर आए पनि परिस्थितिवश काममा पछि परिएला। दुविधा बन्नाले निर्णायक क्षमता कमजोर बन्दै जाँदैछन्। आशु छन् तिनीहरूले झुक्क्याउन सक्छन्। स्वास्थ्यको लागि खानपानमा समेत सचेत रहेर अगाडि बढ्नुपर्ने खालको योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन खर्च लागे पनि काम बन्दै जाँदैछन्। पछिको लागि केही वस्तु त्याग्नु पर्ला। दोहोऱ्याएर प्रयत्न गर्दा रोकियो काम समेत बन्न सक्छ। आवश्यक पर्दा सर सपोर्ट वा कर्ज मार्फत धन जुटाउन सकिन्छ। तर अर्थ सञ्चय नहुन सक्छ। समयमा आदर्श गर्ने बानीले पछि परिन्छ। लगनी बढाउने अवसर प्राप्त हुनेछ। समय अनुकूल भेटघाट नभए पनि टाढाका साथीभाइहरूले काममा साथ दिने खालको योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन उत्साह प्रवर्तक रहनेछ। आयस्रोत बढ्दै जानेछन् भने उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा मनगर लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा पनि राम्रो प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय रहेको छ। संचित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्याङ्कन हुने समय रहेको छ। मेहनतले आमदानी बढाउने काम पनि गर्न सकिने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन सानातिना काममै अलमल हुनाले ठूलो उपलब्धि नहुन सक्छ। लोकात्रा गाई पछि राख्दा अरूले फाइदा उठाउन सक्छन्। पुराना कामको चर्चा भए पनि नयाँ अवसरको लागि निकै मेहनत गर्नु पर्ला। साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिन्छ। लगनशीलताले आँटेको काम सम्पादन हुँदै जाँदैछन्। व्यापारमा सामान्य फाइदा होला। जिम्मेवारी हात पार्न केही समय लाग्ने योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन मेहनत गर्दा भाग्योन्नतिको समय रहेको छ। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। धार्मिक र सेवामूलक कामले प्रतिशत दिलाउनेछ। सामाजिक उत्तरदायित्व हात पार्न सकिन्छ। रोकियो कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन्। शक्तिको धाक देखाउनेहरू स्वतः निर्णेछन्। तार्किक र काम गर्दै पदीय जिम्मेवारी समेत प्राप्त हुन सक्ने यो राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान
1: रोकियो कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन्। शक्तिको धाक देखाउनेहरू स्वतः निर्णेछन्। तारिकले काम गर्दै पदीय जिम्मेवारी समेत प्राप्त हुन सक्ने यो राशि मिल्नलाई

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, फेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: विश्राम बसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी गराइसकेका छु र अब भने पारा रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। 9841-75-223 र 9806-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोला र फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले हामीलाई जानकारी अनिवार्य रूपमा गराउनुपर्ने हुन्छ कार्यक्रमको समयमा। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: सिंहबहादुर
0: गुरुङ, गोर्खा जिल्लाबाट। कार्यक्रममा पहिलो पटक फोन गर्दै हुनुहुन्छ?
1: हजुर,
0: पहिलो पटक फोन गर्नु भएको छ कि योभन्दा पहिला पनि फोन गर्नु भएको छ कार्यक्रममा? योभन्दा पहिला पनि फोन गर्नु भएको थियो। कसको बारेमा हेर्नु भएको थियो योभन्दा पहिला? त्यही त, योभन्दा पहिला अरू कसैको हेराउनु भएको थियो भनेको के मैले तपाईँलाई?
1: ए आ दाइले भन्जा, दाइले भन्जी।

0: अनि पुरीको लागि है
1: ए पहिला पहिला हेर्नु भएको थियो हजुर आज चाहिँ कसको बारेमा
0: मेरो बहिनी हो
1: बहिनीको हो जन्मिति भन्नुहोस् त कति हो उहाँको
0: 2042 साल 56 गते
1: जन्म समय भन्नुहोस् त जन्म समय भन्नुहोस् त तपाईँले रेडियोलाई सुनेर फोन नग मसँग नबोल्नुहोस् न मोबाइललाई सुन्नुहोस् न मोबाइललाई कानमा राख्नुहोस् त रेडियोबाट अलिक टाढा जानुहोस् त तपाईँ जन्म समय भन्नुहोस् त कति बजेर कति मिनटमा हो हजुर बिहानको 11 बजी होइन जन्म जिल्ला कुन जिल्ला पर्छ गोर्खा जिल्ला पर्छ ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेशायम श्रीमती रामानुजायम सर्वमङ्गल मङ्गल्य शिवे सर्वप्रसादिके शरण त्रमुखे गौरी नारायणी नमोसुते 2045 साल असार शुक्ल पक्षको बिहिबार सप्तमी तिथिमा जन्म राशि कन्या चित्रा नक्षत्रको दोस्रो चरण नाम आउँदो रहेछ पोबाट नाम आएको छ नानीको चाहिँ पोष्टिका भन्ने नाम आउँछ बहिनीको मध्य नानी राक्षस गर्नु परेको छ घातकमा परेको छ हजुर हजुर
0: मेरो बहिनी 45 साल है पैँतालिस साल हो पूर्वा
1: अनि त्यो 45 साल त भनेको छु त मैले पनि
0: 65
1: भने होइन 45 भनेको मैले है तपाईँले पनि 45 भन्नुभयो हो नि
0: हजुर
1: घातक तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक नम्बर 12 नम्बर राशिमा मकर भन्ने राशि घातक छ त्यसपछि माङ्गलिक पर्नु भएको छ सप्त माङ्गलिक पर्नु भएको छ सत माङ्गलिकको शान्ति गर्नुपर्छ मङ्गलबारको दिन चोखो खाने शुद्ध भोजन गर्नुपर्छ श्रीमान श्रीमतीको दाम्पत्यमा अलिकति बाधा बुढाबुढी ग्रह अलि नमिल्ने ग्रह छ विवाह त्यति राम्रो देखाउँदैन पेटमा समस्या हुन्छ पानी अलि धेरै पिउनुपर्छ भन्नुहोला वैदेशिक क्षेत्र राम्रो सरकारी जागिर राम्रो छ होइन अलि छिटो छिटो रिसाउने स्वभावको हुनुहुन्छ अलिक एकोर एकोर स्वभावको हुनुहुन्छ बहिनी है अब अहिलेलाई दशाहरू उहाँको लागि चाहिँ ठिक ठिकै चलिरहेको छ त्यति धेरै ग्रहहरू नराम्रो ग्रह भन्ने त्यति धेरै देखिएको छैन है अहिले 38 पुर अब 39 लाग्नुहुन्छ अहिले पिङ्गला भन्ने ग्रह र अर्को शनि भन्ने ग्रह चलेको छ यसले अलिकति नसामा समस्याहरू हुन सक्छ त्यही भएर दशाको शान्ति स्वस्थ्य एकपल्ट गराइदिनुहोस् मङ्गलबारको दिन व्रत बस्नुपर्छ भन्नुहोस् मङ्गलबारको दिन व्रत बस्नुभयो अनि त्यसपछि उहाँले चाहिँ पिङ्गलाको शनिको माङ्गलिकको शान्ति गर्नुभयो भने ग्रह शान्ति राम्रो हुन्छ समस्या आउँदैन बाधाहरू आउँदैन है समस्या चाहिँ के छ त भन्नुहोस् त जिज्ञासा के छ
0: समस्या श्रीमान श्रीमती नमिल्ने भन्छ
1: त्यही हो श्रीमान श्रीमती नमिल्ने ग्रह परेको हो अब धेरै समस्या छ भने बहिनीलाई लिएर भरतपुर चितवनमा आउनु म भएको छौँ यहाँ अनि रत्न कवच पाउँछ हामीसँग हो त्यो रत्न कवच लाएपछि बहिनीको र ज्वाइँको सम्बन्ध राम्रो हुन्छ ग्रह मिल्छ विचार मिल्छ समस्या आउँदैन है बुझ्नुभयो
0: हजुर
1: त्यति गर्नु अरू केही पनि गर्नु पर्दैन अरू सबै कुरा ठिक छ बहिनीको मङ्गलबारको दिन व्रत बस्नु भन्नुहुन्छ भन्नुहुन्छ तपाईँ भन्नुहुन्छ कि भन्नुहुन्न कहाँ हुनुहुन्छ बहिनी अहिले बहिनीलाई भन्नु मङ्गलबारको दिन व्रत बस्नुपर्छ भनेर पर्सि मङ्गलबारदेखि बस्नुभयो व्रत भन्नु है अनि त्यसपछि गणेशजीको पूजा गर्ने
0: विदेश छ बाइक धेरै कमाउनु सकेन भन्छ त्यो
1: त्यही त ग्रह राम्रो छैन सतमाङ्गलिक परेको छ सतमाङ्गलिक भनेको राम्रो होइन अरू सबै कुरा राम्रो हुन्छ दाम्पत्य राम्रो हुँदैन श्रीमान श्रीमतीको सम्बन्ध राम्रो हुँदैन सतमाङ्गलिकले श्रीमानको आयु पनि घटाउँछ आयु पनि कमजोर गराउँछ श्रीमानको अकाल मृत्यु पनि हुन सक्छ सतमाङ्गलिकले होइन यसको शान्ति स्वस्थिहरू गर्नुपर्छ हामीसँग रत्न कवच पाउँछ हो त्यो लाउनुपर्छ भनेर मैले तपाईँलाई भनेको बुझ्नुभयो अरू के छ त भन्नुहोस् त अरू केही सोध्नु छ हुन्छ हस् फोन गर्नुभयो कार्यक्रम दैनिक सुन्नु है हुन्छ हस् उहाँले फोन गर्नुभएको थियो हामीलाई गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो उहाँ आफ्नो बहिनीको विषयमा हेराएर जानुभएको छ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा प्रष्ट विचार तपाईँहरू सुन्न चाहनुहुन्छ जे हो कुण्डलीमा तपाईँको भाग्यमा जे लेखेको छ त्यही कुरा तपाईँ सुन्न चाहनुहुन्छ भने चाहिँ मात्र एउटा कार्यक्रम हो ज्योतिष वास्तु यो चाहिँ हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग 8 बजीसम्म आउँछ यसमा तपाईँले फोन गर्नुभयो भने तपाईँले प्रष्ट रूपमा जानकारी लिन पाउनुहुन्छ अनि दिउँसो पनि तपाईँले हेराउन पाउनुहुन्छ दिउँसो पनि फोन गरेर नाम टिपाएर पालोमा बस्नुहोला ग्रह दशा र भाग्य हेराउनुको लागि कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गर्छु म उहाँलाई कहाँबाट बोल्दै हुनुहुन्छ नमस्ते
2: हजुर नमस्कार
1: नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ
2: हजुर म अराकाँचीबाट हो
1: अराकाँचीबाट हजुरको शुभ नाम भन्नुहोस् त
2: हजुर मेरो छोराको लागि हो
1: तपाईँको नाम भन्नुहोस् न छोराको मन खेलिहाल्छु नि
2: मेरो ज्ञानी हो सर
1: ज्ञानी
2: ज्ञानी हो हजुर
1: कतिको ज्ञानी हुनुहुन्छ कि नाम मात्रै ज्ञानी हो
2: हजुर हजुर
1: कसै कसैको नाम चाहिँ ज्ञानी हुन्छ मान्छे चाहिँ अज्ञानी हुन्छन् क्या फेरि
2: हजुर मेरो त ज्ञानी हो सर उसको नाम
1: हो अनि मान्छे पनि ज्ञानी हुनुहुन्छ नि
2: हजुर ज्ञानी
1: ल ज्ञानी हुनुहोस् है सबैलाई माया गर्नुपर्छ सासू ससुरालाई माया गर्ने घर परिवारलाई माया गर्ने नरिसाउने
2: होइन
1: अनि भगवान्को पूजाहरू गर्ने भगवान्को नाम जप गर्ने गर्नुपर्छ है
2: हजुर
1: ल तपाईँको छोराको बारेमा हेर्नुहुन्छ होइन
2: हजुर छोराको 56 साल हजुर
1: हजुर
2: अनि भदौ भदौको 15 गते दिउँसोको 12:56 11:56 समय
1: 11:56 हो
2: हजुर भदौ 15 11
1: बुझेँ मैले बुझेँ मङ्गलबारको दिन होइन
2: हजुर मङ्गलबारको दिन हजुर
1: अनि म थाहा पाइसकेँ है सबै थोक नहातिनुहोस् म भन्छु ल सुन्नुहोस् है श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2056 भाद्र कृष्ण पक्षको मङ्गलबार
2: हजुर
1: भाद्र कृष्ण पक्षको 5 तिथिमा जन्म राशि चाहिँ मेष राशि अश्विनीको तेस्रो चरण नाम आउँदछ चोबाट चोलानाथ चोलाकान्त नाम आउँछ
2: हजुर
1: आज दिनाले देवगण परेको छ घातकमा परेको छ तिथि प्रतिपदा षष्ठी एकादशी आइतबार घातक नम्बरमा 1 नम्बर राशिमा मेष भन्ने राशि घातक छ सुन्नुहोस् है ध्यान दिएर मेष राशि घातक छ कुण्डली ग्रह अलिकति राम्रो देखिन नि त मैले अलिक छिटो रिसाउने स्वभावको रहेछन् बाबु है
2: हजुर हजुर मङ्गलबारे गरेर
1: मङ्गलबारे भएर होइन माङ्गलिक भएर के कुण्डलीमा लग्नेश माङ्गलिक परेका छन् अनि लग्नेश माङ्गलिक परेको मान्छेको चाहिँ के हुन्छ भन्दा निधारमा काठले ढुङ्गाले फलामले केहीले निधारमा
2: चोट लाग्छ
1: हजुर निधारमा चोट लाग्छ टाउको गरम हुन्छ छिटो छिटो रिसाउन मन लाग्छ अनि विवाह दाम्पत्य पनि बहुविवाहको योगहरू पर्छ अब बाबुले के गर्नु पर्यो भन्दा शनिबारको दिन चोखो खाने शुद्ध भोजन मङ्गलबारको दिन चोखो खाने शुद्ध भोजन सकिन्छ भने व्रत बस्ने अनि पूर्णिमाको दिन चोखनी त गर्यो भने विदेशमा राम्रो हुन्छ उसलाई विदेशमा राम्रो हुनको लागि चाहिँ पूर्णिमाको व्रत बस्नु पर्यो चोखनी त गर्नु पर्यो है
2: हजुर पूर्णिमा भोलि छ नि जस्तै पूर्णिमा गुरु
1: हजुर हो ठ्याक्कै बुझ्नुभयो ल भोलिदेखि गरे पनि भइहाल्छ
2: हजुर हजुर
1: अनि त्यसपछि बाबुले बाबुलाई दाजुभाइ नखाप्ने ग्रह परेको छ है दाजुभाइ नाप्दैन भन्छ यहाँबाट हेर्दाखेरि चाहिँ सरकारी जागिर खाने ग्रह पनि थिए राम्रै खालका पढाइ चाहिँ बिचमा छोडेर अलिक समस्या भयो होइन नभए पढाइ राम्रै पनि थियो धेरै नराम्रो पनि थिएन पढाइ चाहिँ बिचमा छोडेर अलिकति नराम्रो नराम्रो भएछ बाबुलाई कुण्डली त राम्रै छ दुःख पाउने ग्रहहरू छैन बाबुको अब अहिलेलाई ग्रह चलेको छ सङ्कटा अर्को चन्द्रमा भन्ने ग्रह चलेको छ विवाहबारी गर्दाखेरि 30 वर्षभित्र विवाहबारी गर्नु नभए 33 वर्षपछि विवाहबारी गर्नुपर्छ हजुर कि त 30 वर्षभित्र गर्ने कि त 33 वर्षपछि गर्ने अब कुनै केटीसँग यसो बोलेर फोनमा बोलेर बेकारमा पैसा मात्रै खर्च हुन्छ प्रेम विवाह थाप्दैन लभ गरेर बिहा गरे पनि घर बिग्रिन्छ 6 महिनामा प्रेम विवाह नगर्नु माघे विवाह गर्नु माङ्गलिक भएको केटीसँग बिहा गर्नु भन्नु राम्रो हुन्छ चिन्ता गर्नु पर्दैन है अरू के छ त भन्नुहोस्
2: अरू त त्यही हो त्यही गरा दसैँ यता हुँदा त्यसो भए त्यही पूर्णिमा पूर्णिमा सङ्गीत गर्नु भन्ने भन्नु पर्यो नि त गुरु
1: अनि मङ्गलबारको दिन र शनिबार पनि
2: शनिबार पनि मासु माछाहरू यताउता अब नखानु भन्नु पर्यो
1: हजुर माछा मासु लक्ष्मी प्याज जानदासी चुरोट बुझी नखाने
2: हजुर हजुर
1: अनि त्यसपछि विदेशबाट आएपछि चाहिँ विवाह गर्नुभन्दा पहिला माङ्गलिकको रत्न कवच लगाएर अनि मात्र विवाह गर्नुपर्छ भन्नु है
2: हजुर त्यो कहाँ पाइन्छ त गुरु
1: त्यो हामीसँग पाउँछ त्यो हामीसँग पाउँछ अब त्यो चाहिँ बाबु आएपछि लगाउनु पर्छ लगाएपछि बल्ल विवाहबारी खुल्छ नभए विवाहबारी खुल्दैन विवाहबारीको योग नै आउँदैन है विशेष ख्याल गर्नु नरिसाउनु भन्नु रिसलाई शान्त गराउनु भन्नु राम्रो हुन्छ चिन्ता नगर्नुहोस् राम्रै छ कुराहरू है उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको बारेमा हेर्नको लागि चाहिँ मैले पनि उहाँलाई जानकारी गराइसकेका छु तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा जानकारी लिन चाहनुहुन्छ फोन गर्नुहोला तपाईँहरूले बुझ्ने तरिकाले प्रष्ट रूपमा भनिदिन्छ चिनाहरू कुण्डली चाहिँ कुरा बुझ्नुभयो नि अब तपाईँले नबुझ्ने भाषामा भनेर त काम छैन हो कि होइन त्यही भएर तपाईँहरूले कसरी बुझ्नुहुन्छ चिना हेराउँदाखेरि कुन तरिकाले तपाईँले प्रष्ट रूपमा छ्याङ्ग बुझ्नुहुन्छ त्यो तरिकाले म तपाईँहरूसँग कुरा गरिराखेको छु है त्यही भएर फोन गर्नुभयो भने साल महिना गते र समय तपाईँले जानकारी लिनुहोला विशेष गरी चाहिँ श्रीमाना श्रीमतीको ग्रह मिलेको छैन भने दुवैजनाको साल महिना गते समय भन्नुहोस् मिल्छ मिल्दैन हुन्छ हुँदैन के गर्दा राम्रो हुन्छ म भन्छु प्रेम छ तपाईँको असफल हुन्छ कि असफल हुन्छ फोन गर्नुहोस् म भनिदिन्छु कसैसँग प्रेम गर्नुभएको छ भने विवाह गर्न हुन्छ अथवा हुँदैन म भनिदिन्छु बिजनेस व्यापार गर्न खोजिरहनु भएको छ भने अहिले गर्न समय तपाईँलाई राम्रो छ अथवा छैन जुन कुरा गर्न खोजिरहनु भएको छ त्यो तपाईँको नामबाट गर्दा तपाईँलाई फाइदा हुन्छ कि बेफाइदा हुन्छ त्यो पनि भनिदिन्छु सबै कुरामा भनिदिन्छु तपाईँलाई चिन्ता गर्नै पर्दैन तपाईँलाई चाहिएको कुरा तपाईँले सोध्नुभन्दा पहिलामा भनिदिन्छु ल ठ्याक्कै विचारै गर्नुहोस् त फोन गरेर तपाईँलाई जुन कुराले मनमा राखेर तपाईँले फोन गर्नुहुन्छ नि त्यो कुरामा तपाईँले सोध्नुभन्दा पहिला तपाईँको यस्तो छ भनिदिन्छु मैले ल उहाँ कोही मित्र आउनु भएको छ स्वागत गरौँ हजुर नमस्ते
3: हजुर नमस्ते
1: कहाँबाट को बोल्दै हुनुहुन्छ जाजरकोटबाट के नाम भन्नुभयो कालिका विश्वकर्मा भन्नुभयो कसको विषयमा हेर्न चाहनुहुन्छ कालिकाजीले छोराको विषयमा अनि भन्नुहोस् त छोराको जन्ममिति कति हो
3: 2069
1: कति भन्नुभयो बिहानको 12 बजी हो ल सुन्नुहोस् है त जन्म जिल्ला उनी जाँदाकोटै भएको हो नि छोराको ल सुन्नुहोस् है ध्यान लिएर श्री गणेशाय नमः श्रीमते रामानुजाय नमः 2069 साल भाद्र कृष्ण पक्षको शुक्रबार चतुर्दशी तिथिमा जन्म सिंह राशि छोराको सिंह राशि आउँछ नाम आउँछ मिलन भन्ने नाम आउँछ है मिलन भन्ने नाम आउँछ नरानको राशि सिंह राशि आउँछ बाबुको अन्त्यनदी राक्षस गुण परेको छ घातकमा तिथिहरू छन् तृतीय अष्टमी त्रयोदशी शनिबार घातक नम्बरमा दशम राशिमा कन्या राशि घातक छ पढ्न फिटिक्कै मन नगर्ने रिसाउने घमण्डी हुने जिद्दी हुने रहेछ बाबुको बानी हो कि होइन म त जे हो त्यही भनिदिन्छु पढाइ नपढेर तपाईँलाई धेरै चिन्ता छ कस्तो गर्छ यसले यसको पढाइ हुन्छ कि हुँदैन यसले गरिखान्छ कि खाँदैन भने मनमा चिन्ता लागेको छ होइन अब एकदम पढाइमा ध्यान दिनु पर्यो रिसाउनु भएन भन्नु पर्यो बिहिबारको दिन अथवा एकादशीको दिन चोखोनी त गर्ने बाह्रौ माङ्गलिक परेका छन् माङ्गलिकको दोष शान्ति गर्ने बाबुले मङ्गलबारको दिन चोखो खाने शुद्ध भोजन गर्ने विवाह चाहिँ छिट्टै विवाह गर्ने ग्रह छ पढाइ धेरै विषय नपढ्ने ग्रहहरू पढेको छ अहिलेलाई ग्रह चाहिँ शुक्र र सिद्धा स्वामयोग छ पढाइ राम्रो नहुने पढ्न मन नलाग्ने रिसाउन मन लाग्ने ग्रहहरू छन् चोटपटक लाग्न सक्छ विवाह बारे चाहिँ गरिहालौँ भन्ने मनमा आउने है हो यस्तो खालको ग्रह दशाहरू परेको छ बाबुले विवाह गर्नको लागि चाहिँ 22 वर्षभन्दा अगाडि विवाह गर्नु हुँदैन 22 वर्ष कटेर 26 वर्षभित्र चाहिँ विवाह गर्नुपर्छ हो त्यति विवाह गर्यो भने त्यति पछि विवाह गर्यो भने राम्रो हुन्छ समस्याहरू बाधाहरू रोकावटहरू आउँदैन बाबुको लागि त्यस्तो चिन्ता गर्नु पर्दैन तपाईँको लागि अब जिद्दी घमण्डी पढाइमा नहुने मनमा चिन्ता लागेको विषय त्यो हो त्यसको लागि चाहिँ तपाईँले विशेष ख्याल गर्नु अरू के छ र भन्नु तपाईँलाई सोध्न मन लागेको कुरा यति हो कि अरू छन् त्यही त तपाईँले भन्न खोजेको कुरा तपाईँले सोध्न खोज्नु भएको कुरा मैले पहिल्यै भनिदिएँ हो कि होइन अबदेखि रेडियो दैनिक सुन्नु दिनदिनै सुन्नु कार्यक्रम सुन्नु दिनदिनै अनि साथीहरूलाई पनि भन्नु ओल्लो घर पल्लो घर छर छिमेकीलाई पनि कार्यक्रम यसरी आउँछ सुन्नु भन्नु है हुन्छ उहाँले फोन गर्नुभएको छ हामीलाई जाँदरकोटबाट कार्यक्रम ज्योतिष वास्तुले धेरै हाम्रा श्रोताहरूलाई फाइदा दिएको छ तपाईँले पनि फाइदा चाहिँ लिइहाल्नु होला कि होइन फाइदा लिइहाल्नुहोस् कसरी फाइदा हुन्छ भन्दा ग्रह दशा र भाग्य हेर्नको लागि पैसा लाग्दैन एक नम्बरमा दोस्रो नम्बरमा कहाँ गएर हेराउनु होला भन्नु पर्दैन तेस्रो नम्बरमा घर छोडेर गएर दिन बिताएर कहाँ हो ज्योतिषलाई भेट्न जानु परेन घरै बस्नुहोस् घरै बसेर फोन गर्नुहोस् फोन गरेको भरमा तपाईँको बारेमा सम्पूर्ण कुरा डिटेलमा जे जे छन् कुराहरू त्यो त्यो कुराहरू स्पष्ट रूपमा जानकारी म तपाईँलाई गराउँछु तपाईँहरू निर्धक्क भएर बस्नुहोस् है अहिलेको लागि चाहिँ कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा उहाँलाई स्वागत गर्छु म हजुर नमस्ते
4: हजुर नमस्ते
1: कहाँबाट को बोल्दै हुनुहुन्छ
4: म धादिङबाट
1: धादिङ जिल्लाबाट
4: हजुर
1: शुभ नाम तपाईँको
4: सरस्वती सुवेदी
1: सरस्वती सुवेदी
4: हजुर
1: अनि तपाईँको सुवेदी हो
4: हजुर
1: कहाँको सुवेदी हो तपाईँहरू धादिङकै हो कि कहाँबाट आउनुभयो त्यहाँ
4: धादिङकै सुवेदी हो
1: हजुर ल खुसी लाग्यो म पनि सुवेदी हो थाहा छ तपाईँलाई
4: ए थाहा छ सुनिरहेको छु
1: भएको छ
4: हजुर
1: अनि कसको बारेमा हेर्नुहुन्छ त
4: भाइको बारेमा
1: भाइको बारेमा तपाईँको विवाह त भएको छैन
4: ए भइसक्यो नि
1: अनि माइती सुवेदी हो कि घर सुवेदी हो भन्न खोजेँ मैले
4: ए घर सुवेदी
1: घर सुवेदी माइती चाहिँ
4: माइती रिमाल
1: रिमाल कहाँबाट बिहा गरेर जानुभयो धादिङमा
4: धादिङैबाट हो
1: धादिङबाटै हो
4: हजुर
1: ए ल ठिक छ ल भन्नुहोस् त जन्ममिति कति हो भाइको
4: 2060 साल
1: 2060 साल
4: फागुनको 9 गते
1: फागुन महिना 9 गते
4: समय दिउँसो 2 बजे
1: समय दिउँसो 2 बजे हो
4: हजुर
1: भाइको बारेमा शनिबारको दिन जन्म होइन त
4: हजुर
1: ल सुन्नुहोस् है त श्री गणेशमा श्रीमती रामानुजायमा 2060 साल फागुन शुक्ल पक्षको शनिबार परिवार तिथिमा जन्म कुम्भ राशि भाइको सुबाट नाम आउँदैछ सुभद्र अथवा सुदेव भन्ने नाम आउँदो रहेछ है कुम्भ राशि पर्छ आज दिनले राक्षस गर्नु परेको छ बाबुको. अब घातकमा तिथिहरू परेको छ, तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक, नम्बरमा तीन नम्बर राशिमा कुम्भ राशि घातक छ, होइन भाइको कुम्भ राशि घातक छ. कुण्डली राम्रो छ, ग्रह राम्रो छ, धेरै नराम्रो छैन. अहिले साढे साथी छ, अन्त्य साढे साथी, यसले गर्दा अलिकति बुद्धि बिग्रिन सक्छ. यो बेलामा काममा रोकावटहरू आउन सक्छ. सरकारी जग्गा खाने ग्रह राम्रो, विदेश जाने ग्रह राम्रो छ, तर अहिले रोकिन्छ फेरि है. अहिले बाबुलाई चाहिने ग्रह सिद्धा र अर्को शनि भन्ने ग्रह चलिरहेको छ क्या बाबुलाई. यो शनि भन्ने ग्रह फेरि 35 वर्ष 4 महिनासम्म चल्छ, होइन. सिद्धा भन्ने ग्रह चाहिँ 25 वर्षसम्म चल्छ. 25 वर्ष भनेको उमेर 25 सम्म है. बाबुले के गर्नु पर्यो भन्दा सबैभन्दा राम्रो, एक नम्बरमा रिसाउनु भएन, घमण्डी हुनु भएन. एकवटा स्वभावको छन्, एकवटा स्वभावको हुनु भएन, हो कि होइन भन्नुहोस् त. त्यो कम गर्नु पर्यो. रिसाउनु भनेको, घमण्डी हुनु भनेको, एकवटा हुनु भनेको यो शत्रु लाग्नु हो क्या. राम्रो हुँदैन, फाइदा हुँदैन हामीहरूलाई. अब दोस्रो नम्बरमा साढे साथीको शान्ति गर्नु पर्यो. घरमा सत्यनारायणको पूजा, रुद्री पूजा, नवग्रह पूजा लाउनै पर्छ, नलाइकन हुँदैन. बाबुले यति काम गरे बाबुले भने शनिबारको दिन चोखो खाने, शनिबारमा शनिबारको दिन विकर्म गरेर जलहरू चढाउने गर्यो भने धेरै कुरामा राम्रो र सहज हुन्छ बाबुको लागि. एउटा आँखसँग विवाह गराउनु पर्छ. आँखसँग विवाह गरायो भने पहिलो घरबार दाम्पत्य राम्रो हुन्छ, नभए यसो लपसप गरेर कता कुचुक पाएर बिहा गरेर लिएर आउने, अनि पछि गएर पछुताउने, अनि अर्काको छोरीलाई पनि दुःख दिने, आफूले पनि दुःख पाउने हुन्छ फेरि है. त्यो भएर यसो गर्नु चाहिँ भएन भन्ने कुराहरू हो कि होइन. तपाईँले सम्झाउनु पर्यो, तपाईँले दिग्गज जान्ने बुझ्ने मान्छेले सम्झाउँदा सम्झिहाल्छ नि भाइले, हो कि होइन. त्यति गयो, अरू त्यस्तो चिन्ता गर्नु पर्दैन, सबै कुरा ठिक छ, राम्रो छ. समस्या जिज्ञासा के सोध्नलाई फोन गर्नुभएको थियो भन्नु त.
4: ए त्यही त, विदेश यात्रा कस्तो छ, कस्तो गर्दा के हुन्छ.
1: होइन, विदेश त राम्रो छ नि, एकदमै राम्रो छ नि. अहिलेलाई त्यस्तो नराम्रो छैन. विदेश गएको छन् कि यहीँ छन् अहिले?
4: अहिले त्यही छ.
1: के काम गर्नुहुन्छ अहिले?
4: ए त्यही गाडी चलाउने.
1: गाडी चलाउने भने ठिक छ, गाडी चलाउनेमा नराम्रो छैन, तर साढे साथी भएको नाताले गर्दा चोटपटक लाग्न सक्छ, अलिक सावधान हुनुपर्छ बाबु भन्नु है. विदेश पनि राम्रो छ भाइको लागि. यहाँभन्दा यहाँ गाडी चलाएर टाइम पास गर्नुभन्दा विदेशतिर गएर गाडी चलायो भने दुई पैसा कमाइन्छ, पछि कमाएर अनि फेरि नेपालमा आएर केही गर्न पनि सकिन्छ नि त फेरि, हो कि होइन भन्नुहोस् त. त्यो गर्नु, अरू चिन्ता गर्नु पर्दैन, ठिक छ. ग्रहहरू चाहिँ राम्रै छ है.
4: कस्तो केटी छ?
1: पातली पातली काली काली केटी हुन्छन् है, अलिक छुची छुची खालके हुन्छन्. तपाईँ अलिक धेरै माइल जानु भने कति आँखी हो भन्छन् क्या फेरि बुहारी, त्यस्तो खालको बुहारी पाउनुहुन्छ तपाईँले. अब वर्ष माइती नजिक छ, खुरुखुरु गइरहनु हुन्छ कि थोरै जानुहुन्छ? चाडपर्व मात्रै जानु, अरू बेला जानु हुँदैन क्या, माइत पनि हेर्छन् फेरि, हो कि होइन भन्नुहोस् त. कति आइरहेको कि भन्ने हुन्छ, चिज हुँदैन नि त. अनि कहिले काहीँ जाने हो भने बल्ल हो मेरो छोरी बल्ल आई, ओहो मेरो दिदी बल्ल आउनुभयो भन्ने हुन्छ नि त फेरि. त्यही भएर बुहारी चाहिँ अलिक छुची छुची खालि पाउनुहुन्छ तपाईँले. तपाईँ कस्ती हुनुहुन्छ, छुच्ची हुनुहुन्छ कि छुच्ची हुनुहुन्न है, त्यसमा भर पर्छ, हो कि होइन. मम्मी बाबाले राम्रै गर्छन् भाइले, त्यस्तो चिन्ता गर्नु पर्दैन, ठिक छ, कुराहरू राम्रै छ. बुहारी पनि राम्रै पाउनुहुन्छ, मैले यसो तपाईँसँग हाँसो गरेको है. बुहारी पनि राम्रै पाउनुहुन्छ, पातली पातली, अनि सेती गोरी पाउनुहुन्न, अनि काली पनि धेरै काली हुँदैछ, काली काली खालके पाउनुहुन्छ बुहारी चाहिँ. रातो रातो वर्णकै पाउनुहुन्छ क्या बुहारी चाहिँ. पातली पातली हुन्छ नि बुहारी, अलिकति मुख छुच्चो भए पनि मन सफा भएको पाए त भइगयो नि, हो कि होइन. त्यो गर्नु, राम्रो छ कुण्डली, नराम्रो छैन, ठिक छ. सुबिदीसँग बिहा गरेर जानु भएको छ, घर राम्रोसँग गरी खानु है. हस् हस् हस्. उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी धादिङबाट आफ्नो भाइको विषयमा हेर्नको लागि फोन गर्नुभएको छ. उहाँले सुवेदीसँग विवाह गर्नुभएको, अनि म पनि सुवेदी हो, मेरो नाम प्रेम प्रसाद सुवेदी हो, भारद्वाज गोत्र हाम्रो होइन. त्यही भएर मैले उहाँलाई सम्झाएँ, नजिकको लाग्छ, नजिकको त तपाईँहरू सबै मेरो नजिकको हुनुहुन्छ है, विशेष गरी. तर माइती मामली होइन, तपाईँको यसो थर सुन्यो भने तपाईँको चाहिँ अलिक अर्कै अर्कै लाग्ने रहेछ क्या, त्यो भएर मैले सोधेको उहाँलाई चाहिँ विशेष गरी चाहिँ 9845175223 र 9805675223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर आफ्नो समस्याको समाधान गराइहाल्नुहोस्, टेन्सनै नलिनुहोस् तपाईँहरूले, बुझ्नुभयो नि कुराहरू। तपाईँले गृह व्यवस्थाको समस्याको समाधान गराएर म अगाडि बढ्छु, पैसा कमाउँछु, सक्सेस हुन्छु, पढाइ राम्रो हुन्छ, मेरो छोराको पढाइ राम्रो होस् भन्न चाहनुहुन्छ भने तपाईँले एकचोटि भेट्नै पर्छ मलाई, नभेटिकन हुँदैन। अथवा तपाईँले मसँग फोनमा कुराकानी गर्नुहोस्, कार्यक्रममा फोन गर्नुहोस्, पैसा लाग्दैन, नि शुल्क हो फेरि हेराउनको लागि, बुझ्नुभयो नि। उही 10-20 रुपियाँ पैसा लाग्ला, नभए पैसा लाग्दैन, नि शुल्क हामीले सेवा दिएका छौँ। यो चाहिँ नेपालका विभिन्न जिल्लाहरूबाट कार्यक्रम एकै पटकमा चलेको छ। तपाईँहरू तराईतिर बस्नुहुन्छ, मधेसतिर बस्नुहुन्छ भने त तपाईँको चाहिँ ज्योतिषीहरू भेट्न पाइएला, तर पहाडतिर ज्योतिषी पाइँदैन हेर्नुहोस्, होइन। उहाँहरूलाई धेरै एकदम यो कार्यक्रमले धेरै नै सहयोग गरेको छ। विवाह गराउनु पर्यो, हेराउनु पर्यो, जुराउनु पर्यो, नराम्रो नाम निकाल्न, राशि निकाल्न, होइन, गाई वस्तु किन्न बेच्न, घर घरेलु किन्न बेच्नको लागि विभिन्न प्रकारका साहित्य हेर्न पैसा लाग्दैन। तपाईँ जतिखेर पनि फोन गर्नुहोस्, पैसा लाग्दैन, निःशुल्क हुन्छ, होइन। समय हेर्नको लागि कहीँ यात्रा गर्न खोज्दै हुनुहुन्छ भने कुन दिन यात्रा गर्दा राम्रो हुन्छ, विदेश यात्रा गर्न खोज्दै हुन्छ कुन दिन यात्रा गर्दा राम्रो हुन्छ, कति बजे कति समयमा मोटरसाइकल किन्न खोज्दै हुनुहुन्छ, गाडी घोडा किन्न खोज्दै हुनुहुन्छ, घर घरेलु किन्न खोज्दै हुनुहुन्छ भने तपाईँ बहिना कति बजे गर्ने, मोटरसाइकल किन्न कति बजे कति मिनटमा शुभ साइज छ, होइन, सबै कुराहरू हामी तपाईँलाई निःशुल्क रूपमा हामीले तपाईँलाई बाँडिराखेका छौँ। तपाईँले कतिले लिनुहुन्छ लिइहाल्नु पर्यो, होइन, फाइदा हुने कुरा लिइहाल्नुपर्छ हेर्नु, पैसा लाग्दैन, जति सक्नुहुन्छ लिइहाल्नुहोस्, तपाईँको लागि फाइदा हुन्छ। कार्यक्रममा फोन गर्नुहोस्, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा प्रष्ट रूपमा जानकारी तपाईँले प्राप्त गर्न पाउनुहुन्छ। कुनै पनि जिज्ञासा छ भने तपाईँले निर्धक्क भएर फोन गर्नुहोस्, आफ्नो आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ म तपाईँहरूसँग छुट्टिन आँटेको छु। फेरि भोलि बिहान ठिक्क 7 बजे म उपस्थित हुने नै छु पक्कै पनि। तपाईँसँग लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845275223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

अहिले सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्क। टाइम चेक अहिले बिहानको 8 बजेको छ। समयको सूचना समयमै यो आवाज हो संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्क।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 एएम
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ
0: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ
1: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
0: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
1: गैडाकोट नगरपालिका र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश
2: चैते धानमा नेक ब्लास्टको समस्या
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्य रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
1: रोगको लागि अनुकूल मौसम
0: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
0: खेतमा पानी जमाई राख्ने
1: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
0: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस् मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0 56 4 93 4 95
3: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको प्राणी कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु बजारमा बिचौलिया छन् सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि बेलामा नै बिचाइ पुर्याउनु पछि दुःख पाउनु होला नि फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानुनी हो
4: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएका आधिकारिक सेवा केन्द्र कहाँ छन्
3: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि SMP कम्पनी जानु नि त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नियुक्त कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ साथै कम्पनीको नवीकरण सेयर पुँजी थपकट नाउट हाउस परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि
4: त्यति मात्र कहाँ हो र त्यहाँ त करदाताहरूको बयान भ्याट ट्याक्स मासिक चौमासिक वार्षिक आय विवरण तयार पारी इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि
3: अर्को विशेष थप काम त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ तसर्थ SMP कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ
4: सञ्चालक
3: सूर्य श्रेष्ठ
4: SMP कम्पनीको कार्यालय
3: बाइपास रोड भरतपुर चितवन
4: मोबाइल नम्बर
3: 98550 60 359
4: 98556 96 959
5: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
6: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
5: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
6: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
5: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
6: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
5: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
7: होइन यो दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
8: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
7: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
8: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने, मोबाइल 98452-049-86।
9: ए लौ लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
10: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
11: हो र,
10: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
11: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
10: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
14: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
13: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
14: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
13: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरन फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
14: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरन फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, चारदनगर टाउन, चितवन।
13: सम्पर्क नम्बर 98450-82997, 98550-10900।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइडियाबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
3: आमा मलाई दुध है
2: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
4: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल भरतपुर 3 बेलचोक
6: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
5: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर 20 सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
6: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन
7: हेलो हेलो 1 2 3 चेक
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जन को अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।
1: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 0656-493-495।
2: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
3: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
6: रेडियो साइन 89.8 मेगाहर्ज।
0: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो। 8:09 AM।

0: नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली भवनमा पत्रकारको उम्मसँग कुरा गर्दै सांसद चोला गाईले पार्टीको निर्वाचन आयोगसँग व्यवस्थापकीय अनुभवको चरम कमी देखिएको र निर्वाचनमा अनेकौं भित्री खेलहरू खेलिएको सनसनीपूर्ण खुलासा गर्नु पाएको छ। सांसद चोला गाईका अनुसार निर्वाचन प्रक्रियालाई नियोजित रूपमा रातिको समयमा शुरू गरिएको थियो। मतदानका क्रममा चरम लापरवाही भएको दावी गर्दै उहाँले एउटै व्यक्तिले चारदेखि पाँच पटकसम्म भोट हालेको समेत खुला परेको बताउनुभयो। निर्वाचन आयोगले स्थलगत रूपमै उम्मेद्वारहरूलाई मतदान स्थलमा मतदान संकलन गर्न लगाएर निर्वाचन गराएको भन्दै उहाँले सुनको प्रक्रियाप्रति गम्भीर संशय समेत व्यक्त गर्नुभयो। भोटिङ सिस्टममा प्राविधिक त्रुटि राखिएको र उम्मेद्वारले आफ्नै प्रतिस्पर्धीहरूलाई समेत भोट हाल्नुपर्ने बाध्यता सिर्जना गरिएको उहाँको आरोप छ। उहाँले डिजिटल भोटिङ मेसिनले मत जम्प गराएको र मत परिणामलाई योजनाबद्ध रूपमा तलमाथि पारिएको आशंका समेत गर्नुभयो। कसलाई जिताउने र कसलाई हराउने भन्ने कुरा अगाडि नै निश्चित गरिएको दावी गर्दै उहाँले निर्वाचनको वैधतामाथि नै प्रश्न उठाउनुभयो। नयाँ र डिजिटल राजनीतिको नारा लिएको राज्यसभाभित्र केन्द्रीय तहकै सांसदबाट निर्वाचनको विश्वसनीयता र पारदर्शितामाथि यस्तो गम्भीर प्रश्न उठ्नुलाई राजनैतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछु। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र पकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: World Cup 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: वर्षासँगै आएको पहिरोको कारण मेची राजमार्ग अन्तर्गत इलामको गोला खड्क राज दुवाली सड़क खण्ड अवरूद्ध भएको छ। इलाम नगरपालिका 9 स्थित माई खोलामा सड़कमाथि बाटो लेदो सहित पहिरो सरेपछि सड़क अवरूद्ध भएको हो। गैराती वर्षासँग आएको लेदो सहितको पहिरो माथि बाटो झरेपछि सड़क अवरूद्ध भएको। सड़क अवरूद्ध भएपछि

Thank you.

I'm gonna go to the hospital.

We'll be right back.

Thank you.

88 megahertz. अहिले बिहानको 11 बज्यो। नयाँ देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज नयाँ देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहान सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नो भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल नयाँ देवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 056-93-495। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ। नियमानुसार कर तिरौ। दण्ड जरिवाना हुनबाट बचौ। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ। व्यवसायको सम्मान बढाऊ। समयमै कर तिरौ। सबै नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साहिनद्वारा जनहितमा जारी सन्देश।

0: अब चलाउनुको इन्टिग्रेटेड टिभी सँगै युट्युब एकै साथ सजिलैसँग क्रेडिट कार्ड आउटलेटबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9001004477
1: चैते धाममा मेघ ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा मेघ ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू, रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते दुई, हर्दीनाथ एक, हुमल दुई, हुमल पाँच, हुमल छ र हुमल सात लगाउने। खेतमा पानी जमाइराख्ने, वेबस्टिन वा डोरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने। चाय साइट काजुल 75%, डब्ल्यूपी 0.75 ग्राम प्रति लिटर, पानीमा वा सासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौं, सबै नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: होइन दिदी, कता हुनुभयो? यसको खेत्र पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
3: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट दिने काम छैन। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने काम हुन पाएन हाम्रो चन्दनी बजारमा।
2: हे दिदी, त्यसै मैले तपाईँलाई डिस्काउन्ट छ त। ल यता सुन्नुहोस्, हाम्रै चन्दनी बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
3: ए हो र, त्यसो भए म त हिँडिहालेँ कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा। पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौनी बजारमा बच्चे एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडेमा। प्रोप्राइटर कृष्ण लोकानी, मोबाइल 98452049586।
4: रेडियो 89.8 मेगाहर्ट्ज।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। संसद बैठकमा विपक्षी दलहरूको विरोध, एमालेद्वारा विष्णु पौडेलको रिहाईको माग, प्रधानमन्त्रीले संसदमा दिने जवाफमा अधिवेशनमा दिएर नहुने कांग्रेसको टिप्पणी, आज मदन भण्डारीको 75 औं जन्म जयन्ती, ओली प्रचण्डले एउटी मंचबाट सम्बोधन गर्दै राष्ट्रपति महाधिवेशनमा गम्भीर अनियमितता र सेटिङ भएको सांसद चौलागाईको सनसनीपूर्ण खुलासा, आर्थिक वर्षको अन्त्यमा 11 खर्ब 12 अर्ब राजस्व संकलन, लक्ष्य भेटमा अझै 3 खर्ब 67 अर्ब अपुग, विश्वविद्यालयका उपकुलपति छनौटका लागि अन्तर्वार्ता जारी। 25 वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौं फाइल खोजेर डिजिटलाइज गर्ने सरकारको तयारी, देशका संघीय अस्पताल मध्ये भरतपुर अस्पताल उत्कृष्ट, गाड़ी दुर्घटनामा प्युठान सुर्गदारीका उपमेयर निन्द्राज राणा मगरको मृत्यु। फेरि बेल्ज मध्य पूर्व द्वन्द, अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण, कुवेतका भरानका सैन्य बेसमा इरानी मिसाइलको वर्षा, भेनेजुएला भूकम्पमा पनि मृत्यु हुनेको संख्या 1430 पुग्यो, 51,700 बेपत्ता। र विश्वकपमा सैन्य चरणका खेल समाप्त, भोलिदेखि नकआउट चरण शुरू हुँदै इटालीमा सुमाया बुढाले जितिन 120 किलोमिटर अल्ट्रा ट्रेलको उपाधि, 13 वर्ष पुरानो रेकर्ड तोड्न सफल।

0: Kiedyś oni karowar, szacuję sam go. Pisy na spisy, bandowy charakter. Gobą smak, plus lajku, bez nadajki.
1: Wolka,
0: Arthur Sakosat, Arthur Sakamoranci, Sisi Kobisa, Haroko, Harokusa, Sisi Kubile, Banankar, Asaka,
2: Wolka, Kutan, Zemczony, Sisko, Osarma, Sisi Kubile, Lajkosa, Lupa, Sipa, Sakamoranci, Sadej, Czapisa, Dasa, Morko, Kaspek, Sazino, Zero, Pasek, Kubina, Nagi, Sawa, Fuksa, Wolka, Tu, Wolka, Sisi Kubile, Kiemsangai, Harosa, Sangai,
3: Krishi Bikas, Bank Limited, कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना. यस कृषि विकास ब्याङ्क लिमिटेडबाट विभिन्न नीतिमा कर्जा लिई 2082 असार वसान्तमा विगत 3 वर्षदेखि पाखा लागेको खराब कर्जा, अपलेखित कर्जा र गैर ब्याङ्किङ सम्पत्तिका रूपमा यस ब्याङ्कले घिटो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसान्तभित्र ब्याङ्कलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ. विस्तृत जानकारीको लागि यस ब्याङ्कका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ. कृषि विकास ब्याङ्क लिमिटेड, मुख्य कार्यालय राम शाहपथ, काठमाडौँ.
4: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं. प्रतिनिधि सभाको बैठक सम्बन्धी खबरबाट, प्रतिनिधि सभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन्. संसद भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक शुरू गर्ने बित्तिकै विपक्षी दलहरूले बैठकमा आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्. नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाएका छन्. हिमालय सांसद पुष्प कडेलले पार्टीको उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको रिहाईको माग गरेका छन् भने उनले गिरफ्तारी सम्पूर्ण विपक्षीलाई तर्साउनु र एमाले बदनाम गर्ने उद्देश्यले प्रेरित भएको बताएका छन्. पौडेल बेकसुर रहेको उनले बताएका छन्. त्यस्तै नेपाली कांग्रेसले संसदमा गरिएका प्रश्नको जवाब प्रधानमन्त्रीले पार्टीको महाधिवेशनमा दिएर नहुने टिप्पणी गरेको छ. कांग्रेस सांसद रेणुका काउचाले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय कूटनीतिक मर्यादा र संसद सहित आफ्नो पदीय सम्मानभन्दा प्रतिपक्षीलाई जवाब दिने विषयमा मात्र हेरेको आरोप लगाएकी छन्. तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको 75 जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाइरहेछ. भण्डारीको जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज दिउँसो काठमाडौँको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ. यो कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल क्षेत्रका नेताहरू सधैँ देखिने भएका छन्. कार्यक्रमको प्रमुख आतिथ्यतामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ. नेपालको कम्युनिष्ट आन्दोलन र जन नेता मदन भण्डारी विषयको कार्यक्रममा नेताहरू माधव कुमार नेपाल, चरणनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ. शीर्ष नेताहरू सहित हुन लागेको यो कार्यक्रमलाई अर्थपूर्ण मानिएको छ. मदन भण्डारीको जन्म 2009 साल असार 14 गते ताप्लेजुङमा भएको थियो भने निधन 2050 साल जेठ 3 गते दास ढुङ्गा चितवनमा गाड़ी दुर्घटनामा भएको थियो. राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधु कुमार चौलागाईले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रियामा गम्भीर अनियमितता र पूर्व नियोजित सेटिङ भएको दावी गर्नुभएको छ. नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली भोइसमा पत्रकार खेम बमसँग कुरा गर्दै सांसद चौलागाईले पार्टीको निर्वाचन आयोग सुख व्यवस्थापकीय अनुभवको चरम कमी देखिएको र निर्वाचनमा अनेकौं वित्तीय खेलहरू खेलिएको सनसनीपूर्ण खुलासा गर्नुभएको हो. सांसद चौलागाईका अनुसार निर्वाचन प्रक्रियालाई नियोजित रूपमा रातिको समयमा शुरू गरियो गरिएको थियो। मतदानका क्रममा चरण लापरवाही भएको दावी गर्दै उहाँले एकै व्यक्तिले चारदेखि पाँच पटकसम्म भोट हालेको समेत फेला परेको बताउनुभयो। निर्वाचन आयोगले स्थलगत रूपमा उम्मेद्वारहरूलाई मतदान स्थल र मतदाता संकलन गर्न लगाएर निर्वाचन गराएको भन्दै उहाँले सिंगो प्रक्रियाप्रति गम्भीर संशय समेत व्यक्त गर्नुभयो। भोटिङ सिस्टममा प्राविधिक त्रुटि राखिएको र लोटाले आफ्नै प्रतिस्पर्धीलाई समेत भोट हाल्नुपर्ने बाध्यता सिर्जना गरिएको उहाँको आरोप थियो। हामीसँग खबर शिवा किशन नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: सजिलो थाहा थियो नोबेल गर्नुमा मेरो बाबादेखि मेरो छोरीसम्म सबैले सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
2: फुटबलको हर एक एक्साइटिङ मोमेन्ट एलटी फिचर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ प्लस एक्सचेन्ज भ्यालु प्लस 4 years फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलटी लेट्स गुड

0: अब बाँकी खबर चालू आर्थिक वर्ष समाप्त हुन अब 19 दिन मात्र बाँकी रहँदा सरकारी राजस्व संकलनमा वार्षिक लक्ष्यको 75.17% मात्र लक्ष्य हासिल गरेको छ। लक्ष्य पूरा गर्न बाँकी अवधिमा दैनिक करिब 19.34 करोड़ रूपियाँ राजस्व उठाउनुपर्ने चुनौती सरकार सामु देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म सरकारले 11,12,48,46,00,00,000 रूपियाँ राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षका लागि सरकारले 14,80,00,00,000 रूपियाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरेको थियो। यस अनुसार लक्ष्य पूरा गर्न अब 3,67,51,00,00,000 रूपियाँ थप संकलन गर्नुपर्ने अवस्था छ। पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण शुरू भएको छ। यसअघि सोमबार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण भएको थियो। भोलि सोमबार बाँकी दुई पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको प्रस्तुतिकरण र अन्तर्वार्ता संचालन हुने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। आरटीटी विश्वविद्यालयका उपकुलपति सुनिल प्रक्रियाले निर्धारित समयमै पूर्णता पाउने मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगार ठगी सम्बन्धी करिब 25 वर्षदेखि विवादमा खन्किएर रहेका हजारौं मुद्दा तथा अनुसन्धानका फाइल खोजी व्यवस्थापन र डिजिटलाइज गर्ने कार्यलाई वैदेशिक रोजगार विभागले तीव्रता दिएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको विशेष चासो तथा विभागकी महानिर्देशक मीरा आचार्यको नेतृत्वमा लामो समयदेखि अलपत्र अवस्थामा रहेका मुद्दा तथा अनुसन्धान सम्बन्धी फाइलहरूको खोजी व्यवस्थापन र अभिलेखीकरणको काम अघि बढ़ाइएको विभागले जनाएको छ। विक्रम सम्म 2042 सालमा वैदेशिक रोजगार ऐन जारी भएपछि श्रम विभाग मार्फत वैदेशिक रोजगार सम्बन्धी कार्य शुरू भएको थियो। त्यसपछि विक्रमसम्म 2056 सालमा श्रम तथा रोजगार प्रवर्धन विभाग स्थापना भएसँगै वैदेशिक रोजगारमा सामेल नेपाली श्रमिकका गुनासा तथा उजुरी दर्ता हुने क्रम बढ़ेको थियो। देशभरका संघीय अस्पतालहरूमध्ये भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट बन्न सफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्यांकनमा भरतपुर अस्पताल देशकै संघीय अस्पतालहरूमध्ये 89 अंकसहित उत्कृष्ट बन्न सफल भएको छ। भरतपुर अस्पतालले गत वर्ष 88 नम्बर पाएकोमा यसपटक 1 नम्बर थपेर 89 अंक प्राप्त गर्दै ग्रेन जोनमा यथावत रहन सफल भएको हो। भरतपुर अस्पताल प्रतिनिधा बीबी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान 77 अंकसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अंकसहित तेस्रो भएका छन् भने बिरामीले पाउने सेवा सुविधा, अस्पतालमा उपलब्ध उपकरण, ड्यूटी रोस्टर, सरसफाई एवं सुविजन शक्तिको अवस्था आदि कुरालाई मध्यनजर गरेर यो र्याङ्किङ गरिएको हो। गाड़ी दुर्घटनामा प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मुनराज राणा मगरको मृत्यु भएको छ। सोमबार बेलुकी 5:45 बजेतिर उपमेयर मगरले चलाएको मित्र 01001600008 नम्बरको गाड़ी स्वर्गद्वारी 2 बाङ्गे सालामा 4 मिटर मूल रूपमा अड्किएको अवस्थामा दुर्घटनाग्रस्त खेला परेको थियो। दुर्घटनाबाट उद्धार गरी उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दिल्ली पठाइएकोमा राति 9:20 बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो। हामी सबै खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निजुनित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विदेश
1: तपाईँको
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौँ।

0: Hoy es fútbol en ti, fútbol como es la voz.
1: Helsinki, AI TV Matemus, fútbol con exciting moments. AI Pixel and Sound Center, up to 30% cashback, the 0% EMI. Nagi Tabai Puxa, Post Exchange Value Plus, Hoy es fútbol warranty. Aba Karmai, Stadium Experience. Helsinki, that's good.
2: अब विदेशका खबर. अमेरिकाले इरानमाथि पुनः हवाई आक्रमण गरेको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी केन्द्रीय कमाण्डले शनिबार इरानका विभिन्न सैन्य पूर्वाधारमाथि अतिरिक्त आक्रमण गरेको जनाएको हो. इरानले भने शनिबार करिब 37 बजे एकतर्फी आक्रमणकारी ड्रोन प्रहार गरी पानामाको झण्डा बोकेको तेलभाग ट्याङ्करलाई निशाना बनाएको आरोप अमेरिकाले लगाएको छ. यता इरानको खाताम अल अन्दिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम अल फिकारले सामाजिक सञ्जाल एक्स मार्फत अमेरिकालाई कड़ा चेतावनी दिएका छन्. यसैबीच बहराइनले पनि शनिबार इरानमाथि आफ्नो भूमिमा धेरै ड्रोन प्रहार गरेको आरोप लगाएको छ. यो घटनाक्रम पश्चिम एसियामा हालैको द्वन्द अन्त्य गर्न गरिएको युद्ध विराम लागू भएपछि अमेरिका र इरान बीच पहिलोपटक प्रत्यक्ष सैन्य आक्रमण आदान प्रदान भएको केही घण्टापछि सार्वजनिक भएको हो. त्यस्तै दक्षिण अमेरिकी मूलभूत भेनेजुएलामा बुधबार साँझ गएको विनाशकारी भूकम्पको कारण मृत्यु हुनेको संख्या कम्तीमा 1,430 पुगेको छ. भेनेजुएलाका शीर्ष अधिकारीहरूले शनिबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भग्नावशेषमा पुगेका नागरिकहरूलाई जीवित्तै उपचार गर्ने समय निकै ढिलाइ भएको बताएका छन्. अमेरिकी अधिकारीहरूका अनुसार राजधानी कारका नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलको एउटा थावन मार्ग पुनः संचालनमा आएको छ. यसअघि विमानस्थल बन्द हुँदा राहत सामग्री ढुवानीमा ठूलो बाधा पुगेको थियो. रन्वे खुलेसँगै विभिन्न देशहरूबाट आउने मानवीय सहायता सामग्री र विशेष खोजी तथा उद्धार टोलीहरू मैदानमा खुटिएका छन्. दशकौंदेखि जर्जर बनेको भेनेजुएलाको स्वास्थ्य प्रणालीका कारण अहिले स्थानीय अस्पतालहरू घाइतेहरूको उपचार गर्न नसक्ने अवस्थामा पुगेका छन्. खेल खबर. फिफा विश्वकप 2026को सम्म चरणका सबै खेलहरू उत्साहजनक रूपमा समाप्त भइसके. नक्कल चरण अर्थात फ्रान्क अफ 32 ऐतिहासिक समीकरण पूर्ण रूपमा टुङ्गो लागेको छ. इतिहासमा पहिलोपटक 48 टोलीहरू सहभागी गराएर आयोजना गरिएको यस विस्तारित विश्वकप प्रतियोगितामा कुल 12 समूहबाट तीव्र प्रतिस्पर्धाका बीच उत्कृष्ट 32 टोलीहरू अघिल्लो चरणमा प्रवेश गर्न सफल भएका छन्। त्यस्तै नेपाली अल्ट्रा धारिका सुनमाया बुढाले इटालीमा सम्पन्न प्रतिष्ठित ला इस्टिभाल लारा रेडो अल्ट्रा ट्रेन प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास रचेकी छन्। इटालीको कोटिना द अम्पाजेको आयोजित 120 किलोमिटर दूरीको उक्त प्रतियोगितामा सुनमायाले 13:33 एक सेकेण्डमा निर्धारित दूरी पार गर्दै नयाँ रेकर्ड कायम गरेकी हुन्. प्रतियोगिता आयोजकले सामाजिक सञ्जाल मार्फत सुनमायालाई ला स्पोटिभा लारा रेडो अल्ट्रा ट्रेन 120 नयाँ क्वीन घोषणा गरेको छ. साथै उनको सन्तुलित र रणनीतिक दौड़को प्रशंसा गरिएको छ. आयोजकले सुनमायाले कोटिनाट अम्बाजेको इतिहास रस्तै 13 वर्ष पुरानो कोष रेकर्ड तोडेको समेत उल्लेख गरेको छ. जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक. संसद बैठकमा विपक्षी दलहरूको विरोध. एमालेद्वारा विष्णु पौडेलको रिहाईको माग. प्रधानमन्त्रीले संसदमा दिने जवाफ महाधिवेशनमा दिएर नहुने कांग्रेसको टिप्पणी. आज मदन भण्डारीको 75 जन्म जयन्ती. ओली प्रचण्डले एउटै मञ्चबाट सम्बोधन गर्दै राष्ट्रपति महाधिवेशनमा गम्भीर अनियमितता र सेटिङ भएको सांसद चौलागाईको सनसनी पूर्व खुलासा. आर्थिक वर्षको अन्त्यमा 11 खर्ब 12 अर्ब राजस्व संकलन. लक्ष्यदेखि 6.5 खर्ब बढ़ी अपुग. विश्वविद्यालयका उपकुलपति छनौटका लागि अन्तर्वार्ता जारी. 25 वर्षदेखि खन्किएका वैदेशिक रोजगार ठगीका फाइल खोजेर डिजिटलाइज गर्ने सरकारको तयारी. देशका संघीय अस्पताल मध्य भरतपुर अस्पताल उत्कृष्ट. गाड़ी दुर्घटनामा प्युठान स्वर्गद्वारी चौक मेयर निराज राणा मगरको मृत्यु. फेरि बेल्जियम मध्य पूर्व द्वन्द. अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण. कुवेत र बहराइनका सैन्य बेसमा इरानी मिसाइलको वर्षा. भेनेजुएला भूकम्पमा पनि मृत्यु हुनेको संख्या 1430 पुग्यो. 51,700 बेपत्ता. र विश्वकपमा सुन्य चरणका खेल समाप्त. भोलिदेखि नकारात्मक चरण शुरू हुँदै इटालीमा सुनमाया बुढाले जितिन. 120 किलोमिटर अल्ट्रा ट्रेलको उपाधि. 13 वर्ष पुरानो रेकर्ड तोड्न सफल. हर्ष काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिले एक बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ।

0: Radio Sangam 89.8 MHz.
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट क्यूए प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-93-495।
0: रेडियो साइन 89.8 MHz।

I'm gonna make you mine.

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो PM मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-493-495
2: यता नआऊ है बुहारी तलै बस छाचुप नगर आज कति दिन रे
3: 3 दिन भयो
2: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: के हुनुमा छुनु नै हुने होइन कि सफा गरी भइहाले नि
2: आ जेसुकै भन म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
3: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा छुनु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ म पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
5: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
8: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
7: नियमानुसार कर तिरौं दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ
8: समयमै कर तिरौं सबै नागरिकको परिचय दिऊ
7: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
9: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
10: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
9: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
10: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ
9: ए हो र बाबु
10: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
9: ए
10: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
9: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
8: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
11: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ।
1: भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
12: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
13: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
14: किन खोज्नु भएको होला हजुर?
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
14: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
15: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
16: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
17: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
17: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
17: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने,
1: खेतमा पानी जमाइराख्ने,
17: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
1: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
18: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
19: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
20: हो र?
19: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
20: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
19: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
20: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
19: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: Yo, this is my song with the monorong jungle or the sahino, yo ho Pasin chitavan ko aabaj Samudhaik radio Sahino Sahino Sahino 89.8 megahertz

0: आमा, बौधनीको बेको पो कुरो आछ।
1: हो र, मैले त उहिलेदेखि भनेको थिएँ नि, जेठी नातिनीको कन्यादान गरिदिन पाए आनन्दले मर्थे भनेर।

0: होइन भायो झै पार्ने कहिले हो यसको चाँजो बाजे मिलाउन दिएको
1: दाई आफै त महादेव कस्तो देला भयो बिहे गर्न विलासी नगर है त
2: आफू त सानो भाइ दुधको दाँत भएर छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन
0: नगर्ने त बिहे
3: नगर्ने नगर्ने

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहे गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै नगरमाउली आउने, तिमीसित खाट काटेर टुरिस्ट स्ट्यान्ड बनाउने,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: घर झुन्डिएर मैले दिए चाहिँ
1: नगर्ने
0: नगर्ने नगर्ने नगर्ने

It is a fabulously worked up atmosphere here.

0: ネタに書いた。
1: あれ十分ちょっと読めな。
2: मन्दुर छ मन्दुर छ
0: यदि पुर्ने हार्यो भने बाटुलीको घरमा हलि बस्नुपर्छ
3: क्या म्यौ गिजो विचार
2: कस्तो लाग्यो सर त
4: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हटे गर्मीमा नयाँ ट्रिक
2: ल सुरु गरौँ
3: ल अलिक छिपेर दिए त
2: ल रङ्गा दिउँ

तिनानाको सिन्दुर पोते दुई कोठाको चुरा तिनानाको सिन्दुर पोते दुई कोठाको चुरा सुन्दर गर्ने औठी ल्याएको छु एक तोला।

0: खोल्न पर्ने हो कि आफै बुझिए जानी, मुख खोल्न पर्ने हो कि आफै बुझिए जानी, रामै राजा थियो र कोसी त बोल्छिन् रामै।
1: के भयो के भयो गाउँ के
2: शर्त अनुसार अब बोक्नु पर्यो हामीले होइन।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहेनो यो हो रेडियो साहेनो 99.8 मेगाहर्ज साहेनो समय सूचक अहिले दिउँसोको 2 बज्यो PM मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-493-495
1: अफिस आउन जान साह्रै गाह्रो भयो एउटा साधन लिन्छु भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला
2: लिन्छुमा चाहिँ होइन भगवती रिकन्डिसन एन्ड ओक्सोबाट लिइहालो न मैले त त्यहीँ रिटर्न लिएको अहिलेसम्म राम्रै चलिरहेछ
1: ए हो र म पनि त्यही जानु पर्यो भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो एउटै ठाउँमा आउने भयो
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुरानो मोटरसाइकलहरू किनबेच पनि गरिन्छ
1: प्रोप्राइटर अमित परसाई भगवती रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो मोबाइल 98-550-82-751
4: हेलो म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
5: हुन्छ पाउनुहोस् है ए नानी छोरी
6: हजुर
5: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
6: हेलो भन्नुहोस् त
4: हेलो हजुर
6: हजुर
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
6: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु
5: ए नानी के भने रहेछ के हो के भयो
6: हेर्नुहोस् ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
5: ल के नदिन्थे
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
8: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
9: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
1: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
7: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
7: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
7: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
9: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
9: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौं, सबै नागरिकको परिचय दिऊ।
0: भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
7: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
7: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
7: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: चैते धानमा नेक ब्लास्टको समस्या:
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
9: रोगको लागि अनुकूल मौसम:
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
9: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
11: खेतमा पानी जमाइराख्ने
12: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
11: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
13: Yo, it's a mass song with the monoron jungle. Or to say, no, no, ho. But since it's the one to our fight, I'm a guy to radio. Sahino. Sahino. Sahino. 39.8 megahertz.

आज तो लगती वे बस मेरे साथ ये जोड़ी तेरी सजती वे रूप।

सूचना संगीत र मनोरञ्जनको अटल साहनी यो हो रेडियो साहनी 99.8 MHz साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो।

कालीमाटीको आलु काउली र लौकामा भेटियो अत्याधिक मात्रामा विषादी नष्ट गर्न निर्देशन पूर्वी सेक्सन अस्पतालमा सोमबारदेखि स्वास्थ्य बीमाको सेवा पुनः शुरू हुने भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 1400 नाग्यो 50,000 भन्दा बढ़ी अझै बेपत्ता कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापान पुनः प्रतिबद्धता र फिफा विश्वकप 2026 अन्तिम 32 समीकरण पूरा उपाधि दौड़मा हेवी वेट टोली आम्ने सामने समीकरणमा मेसी सहित तीन खेलाड़ीको ह्याट्रिक एन्फा निलम्बनमा परेको विशेष सदनमा पनि उठ्यो।

0: बोल हरे कुत्ता इसी की दीने बनाओ घर अच्छा वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भएपुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी खेलसँगै भरोसासँगै
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि पाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय राम शाहपथ
2: काठमाडौँ
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं प्रतिनिधि सभाबाट पारित भयो आर्थिक विधेयक सम्बन्धी खबरबाट प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 पारित भएको छ आज बसेको संसद बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वार्लेले राखेको उक्त विधेयक पारित गरियो स्वर्ण प्रस्ताव बहुमतले पारित भएको हो त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलमा क्रममा उठेका प्रश्नको जवाब दिँदै मन्त्री वार्ले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड़ दिने भन्दै पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य आगामी आर्थिक वर्षबाट हुने धारणा राख्नुभयो उहाँले सरकारले लगाएको करले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने स्पष्ट पार्नु भएको छ सरकारले अर्थतन्त्र सुधारका लागि महत्वाकांक्षी बजेट ल्याएकाले आगामी वर्षदेखि त्यसको सकारात्मक असर पर्ने उहाँको भनाइ छ अर्थमन्त्री वार्लेले ब्याजको बहुदरका विषयमा अध्ययन गर्न उच्च स्तरीय अध्ययन समिति गठन गरिने र त्यसको सिफारिशका आधारमा मन्त्रालयले आवश्यक निर्णय गर्ने जानकारी पनि दिनुभयो
5: वामपन्थी राजनीति गर्दै आउनुभएका धेरै मान्य सांसदजीहरूले त जय जयकार गर्नुपर्ने खालको नीति ल्याउँदा पनि त्यही कोणबाट यसको भीषण विरोध भएको देख्दाखेरि म अचम्म त परेकै छु 64 सालमा यहाँहरूकै सरकारले शुरू गरेको थियो बीचमा यसलाई थेग्न नसकेर फिर्ता गरियो र अहिले हामीले यसरी शुल्क लगाउँदै गर्दा पनि मध्यम वर्गमा फेरि भार नपरोस् भनेर अन्य कुराहरूलाई काउन्टर ब्यालेन्स गरेका छौं 10 लाखसम्मको वार्षिक आमदानीमा कर छुट यति ऱ्याडिकल डिपार्चर गरिएको छ सोच्नै नसक्ने ऐतिहासिक कर सुधारको प्रस्तावहरू हामीले राखेका छौं र बाल बालिकामा निजी क्षेत्रमा निजी स्कूलमा गरिएको खर्च पनि 25,000 रूपियाँसम्म कर कटौती गर्न सकिने भनेर भनिएको छ होइन म महिनाकै लाखौं कमाउँछु तर राज्यले मलाई नचिनोस् म करको दायरामा पनि आउँदिन भन्ने हो भने त्यो हाम्रो समग्र नागरिकता सम्बन्धी हाम्रो राज्यका नागरिकको दायित्व सम्बन्धीका केही दार्शनिक प्रस्तावहरू राजनीतिक विषयहरू पनि त्यो बहस छुट्टै हुन सक्ला तर यो सर्लक्क मध्यम वर्गमा भार नपरोस् भनेर यतापट्टिबाट हामीले दिएको छुटको लाभ पनि जे जति रकम यहाँबाट उठ्छ हामीले सार्वजनिक शिक्षा र सार्वजनिक स्वास्थ्य प्रणालीको व्यापक रूपान्तरणको लागि खर्च गर्नेछौ आमदानीमा वाक्कै बढोत्तरी गर्न नसक्दाखेरि खर्चबाटै थोपा थोपा संकलन गरेर राज्य त चलाउनु पर्यो कर जति नउठाउने खर्च मात्र गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौ
4: यसै गरी अर्थमन्त्री वार्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताउनु भएको छ प्रतिनिधि सभाको बैठकमा बोल्दै मध्य पूर्वमा देखिएको समस्याको कारणले मूल्य वृद्धि भएपछि अब घट्ने बताउनु भएको हो
5: मध्य पूर्वमा देखिएको समस्याका कारण इन्धनमा भएको यो मूल्य वृद्धिबाट आम उपभोक्तामा परेको भारलाई घटाउन म आफै अर्थमन्त्री भएको 2 हप्ताभित्रै हामीले दफा 18 मा टेकेर के गर्यौं भने डिजल पेट्रोल मटेरियलको पैठारीमा लाग्ने भन्सार महसुल र डिजल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको 50% छुट हामीले दियो अब अहिले मध्य पूर्वको अवस्था सहज हुँदै गयो र टाइम ल्याग त हुन्छ क्रूड प्राइस त घटि नै सक्यो तर त्यो प्रोसेस्ड इन्धन हुँदै अब भारतीय आयल निगम मार्फत हामीले जुन आयात गर्ने गरेका छौं नेपालमा त्यो एडजस्ट भएर आउनको लागि केही समय लाग्ला मूल्य अब घट्नेवाला छ
4: आर्थिक विधेयकमाथि आएका केही संशोधन फिर्ता भएका छन् भने अन्य संशोधन प्रस्ताव अस्वीकृत भएको छ। यसपटि संशोधन प्रस्तावलाई स्वीकार गरिएको छ। सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन्। आजको बैठकमा सरकारले ल्याएका अध्यादेशका प्रतिस्थापन विधेयक पेश भएको हो। प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी के नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पेश भएका हुन्। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र साईले सड़क ट्राफिक व्यवस्थापन र सरकारी सेवामा लापरवाही भए राज्य तथा सम्बन्धित निकायलाई आर्थिक जरिवाना गर्ने कानूनी व्यवस्था ल्याउन सरकारसँग माग गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै साईले ट्राफिक नियम उल्लंघन गरे बापत नागरिकलाई जरिवाना तिराउने व्यवस्था भए 24 घण्टाभित्र सड़कमा खाल्डो भेटे राज्यले पनि 1,00,000 रूपियाँ जरिवाना तिर्नुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभयो।
2: नागरिकले आज ट्राफिक नियम उल्लङ्घन गर्दा 1,00,000 रूपियाँसम्म जरिवाना तिर्न सक्छन् भने त्यो तिर्नुपर्छ दाजुमा, तर राज्यले जिम्मेवारी हुने कि नहुने? राज्यले चाहिँ जे गरे पनि हुने तिरा हुनाले अहिले सरकारलाई म अपिल गर्न के चाहन्छु भने अब हामी अलिकति फरक ढंगले जानुपर्छ। के गर्नुपर्छ भने राज्य पनि जिम्मेवारी हुन पर्यो, सम्बन्धित निकाय पनि जिम्मेवारी हुन पर्यो। नागरिकलाई तपाईँको जरिवाना तिराइन्छ भने राज्यले अपराध गरे पनि जरिवाना तिर्ने कि नतिर्ने म एउटा प्रस्ताव पेश गर्न चाहन्छु। यदि नागरिकले 1,00,000 रूपियाँ जरिवाना तिर्छन् भने राज्यले तपाईँको यदि 24 घण्टाभित्र बाटोमा खाल्डो मात्र भेटियो भने 1,00,000 जरिवाना राज्यले तिर्ने, ट्राफिक बत्ती बिग्रेको अवस्था बनाएन भने 1,00,000 तिर्ने, ट्राफिक प्रहरीले भूखो व्यवहार गरेमा 50,000 तिर्ने, राति सडकमा बत्ती बिग्रिएमा 50,000 तिर्ने, ट्रायल पास भएको 7 दिनभित्र लाइसेन्स आएन भने 50,000 तिर्ने, र तपाईँको यदि कुनै पनि नागरिकले सडकमा खाल्डो भए सडकको अवस्था बिग्रिएर सवारी दुर्घटना भयो भने सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई ज्यान मान्ने उद्योगमा मुद्दा चलाउने कानून ल्याउनका लागि कानून मन्त्रीजीलाई म संसदमा त अपील गर्न चाहन्छु, किनभने यो अब बनाउनै पर्छ।
4: यसैबीच नेकपा एमाले सीमा विवादबारे दिएको अभिव्यक्ति उप प्रधानमन्त्री बालेन्द्र शाह बालेनले माफी माग्नै पर्ने बताएको छ। बैठक शुरू भए लगत्तै विपक्षी दलहरू उठे। सभामुखले समय दिएपछि एमालेको तर्फबाट बोल्दै सांसद पुष्पराज कणेलले भन्नुभयो राष्ट्रघाती अभिव्यक्तिका लागि प्रधानमन्त्रीजीले देशसँग माफी माग्नैपर्छ। यस्तै प्रतिनिधि सभा बैठकमा सांसद केपी खनालले सभामुखलाई सम्बोधन गर्ने क्रममा कर्मचारी महोदय भनेपछि आज उहाँको माइक काटिएको थियो। प्रदेशसभा खारेज गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाक्टर सोनम वाग्लेले आफ्नो पार्टीको महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनको आलोचना भएको छ। नेपाली कम्युनिष्ट पार्टीले यसलाई लोकतन्त्रको आधार हल्लाउने गन्तको रूपमा टिप्पणी गरेको छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालले यो विषय प्रतिनिधि सभाको बैठकमा उठाउनु भएको हो। उहाँले भन्नुभएको छ सभापतिको प्रस्तावमा नआए अन्य विभिन्न प्रस्तावमा महाधिवेशनमा प्रतिनिधि बीच छलफल समेत नभई पारित भएका भनिएका केही दस्तावेजमा लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आएको प्रति हामी सचेत छौं। संसदीय निर्वाचनमा सानो र ठूलो हुन सकिने भए पनि एजेण्डाको सन्दर्भलाई ख्याल गर्न उहाँको आग्रह छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
6: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक मासु थियो र तर पनि मजबुत कम थियो, किनकि मेरो खाता थियो नगोल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सारी सबैमा सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?
2: एलजीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स। एलजी, लाइफ गुड।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। कृषि विभाग अन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई कालीमाटीले परीक्षण गरेका केही तरकारी तथा आलुका नमूनामा उच्च मात्रामा विषादी अवशेष भेटिएको छ। प्रयोगशालाले असार 12 गते सार्वजनिक गरेको परीक्षण नतिजा अनुसार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि ल्याइएका 12 नमूना मध्ये 3 नमूना विसर्जन गर्ने श्रेणीमा परेका छन्। नतिजा अनुसार धादिङको गजरी गाउँपालिकाबाट ल्याइएको लौका, मकवानपुरको थार नगरपालिकाबाट ल्याइएको करेला तथा सल्यानबाट ल्याइएको आलुमा विषादी अवशेषको मात्रा 45% भन्दा बढ़ी भेटिएकाले ती नमूना नष्ट विसर्जन गर्न निर्देशन दिएको छ। प्रयोगशालाले जारी गरेको मापदण्ड अनुसार 35% भन्दा कम अवशेष भएका कृषि उपज उपभोग्य मानिन्छन् भने 35-45% भए केही दिन क्वारेन्टीनमा राख्नुपर्ने व्यवस्था छ। 45% भन्दा माथि पुगेका नमूना भने उपभोगका लागि अनुपयुक्त मानिँदै विसर्जन गर्नुपर्ने हुनेछ। नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन नकाटिकनै मर्मत सम्भार गर्ने कार्यको थालनी गरेको छ। प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्तो कार्यको थालनी गरेको हो। नेपाल विद्युत प्राधिकरण कायम मकान कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट यसको थालनी गरेको प्राधिकरणले जानकारी दिएको छ। उपभोक्तालाई बिना अवरोध गुणस्तरीय तथा निरन्तर विद्युत उपलब्ध गराउने उद्देश्यका साथमा नेपालमै पहिलो पटक आइतबारबाट सालो अवस्थाको विद्युत लाइनमा अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी मर्मत सम्भार कार्यको शुरूआत गरेका छन्। लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले भन्नुभएको छ। पूर्वी शिक्षण अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपीडी सेवा पुनः संचालन गर्नु भएको छ। अस्पताल प्रशासनले सूचना जारी गर्दै असार 15 गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा पुनः संचालन गर्न लागिएको जानकारी दिएको हो। अस्पतालले स्वास्थ्य बीमा सेवाका लागि टिकट वितरणको समय पनि तोकेको छ, जस अनुसार बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 1 बजेदेखि 2:30 बजेसम्म बीमा टिकट काउन्टरबाट टिकट वितरण गरिनेछ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

Stadium Experience. LG, life's good.

0: Веки ты на мясо масса буратяна, так и с бонус пау.
1: И
0: भरपूर मनोरञ्जन सहित मात्रहरू 999 बीच होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर बाई मार्फत वा बीच होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.

0: को हर कुत्ता सिटी की दीले बनाओ घर अटक्का
1: वर्ल्ड कप 2026 को अवसर में सीजी टीवी ने लिया को था 2+3 वर्ष को वारंटी साथ ही 36,000 समय को कैश बैक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भाई पुछा वर्ल्ड कप टू वर्ल्ड कप सीजी टीवी खेल संगे भरोसा संगे
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब विदेशका खबर शक्तिशाली भूकम्प गएको 3 दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धार कर्मीले भग्नावशेषमा बाँसेकाहरूको खोजी गर्न दौडधुप गरिरहेका छन् शनिबार राति एक 11 वर्षीय बालकलाई सकुशल उद्धार गरिएको छ र आज यो समाचार तयार पार्दासम्म मृतक संख्या 1430 पुगेको पुष्टि भएको छ समय बित्दै जाँदा भग्नावशेषमा पुगेका व्यक्तिलाई जीवित अवस्थामा भेट्ने सम्भावना अब छिड़ बन्दै गएको छ भूकम्पका कारण हजारौं मानिस बेपत्ता पाएका छन् भने ठूलो संख्यामा घाइते भएका रिपोर्ट प्राप्त भएका छन् उता विदेशको अर्को खबरमा दक्षिण कोरिया र जापानका रक्षा मन्त्रीले कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउने आफ्नो देशको प्रतिबद्धतालाई आज पुनः दोहोर्याएका छन् उत्तर कोरियाले आफ्नो आणविक हतियार भण्डार गर्ने विस्तार गर्ने बारम्बारको घोषणाका बावजूद उनीहरूको यो भनाई बाहिर आएको छ दक्षिण कोरियाली रक्षा मन्त्री आजल ग्यू व्याकले सिलोनमा जापानी समकक्षी संघको बैठक उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशको रक्षा क्षमता मजबूत बनाउने नौसेनालाई आणविक हतियारले सुसज्जित गर्ने र मिसाइल परीक्षणलाई तीव्रता दिने प्रतिज्ञा गरेपछि यस्तो भएको हो अब खेलकुद फिफा विश्वकप 2026 को समापन सकिएसँगै नकआउट चरण राउण्ड अफ 32 को पूरा समीकरण तय भएको छ अब प्रतियोगितामा बाँकी रहेका 32 टोलीले गरैया मरको आधारमा उपाधि यात्रालाई अघि बढ़ाउनेछन् यस पटकको विस्तारित विश्वकपमा 48 टोली सहभागी भएका थिए भने समूह चरण पार गर्दै 32 टोली अन्तिम चरणमा पुगेका छन् फिफाले जारी गरेको नयाँ तालिका अनुसार राउण्ड अफ 32 जर्मनीले पाराग्वेको सामना गर्नेछ भने फ्रान्स र स्वीडेन बीच प्रतिस्पर्धा हुनेछ दक्षिण अफ्रिका र क्यानाडा आमने सामू हुँदा नेदरल्याण्डसले मोरक्कोसँग खेल्नेछ यस्तै पोर्चुगल र क्रोएसिया स्पेन र अस्ट्रिया अमेरिका र बोस्निया हर्जगोभिना तथा बेल्जियम र सेनेगल बीच पनि अन्तिम 16 स्थान सुरक्षित गर्न प्रतिस्पर्धा हुनेछ तालिकाको अर्को भागमा ब्राजिलले जापानसँग खेल्नेछ भने आइभरी कोस्ट र नर्वे बीच प्रतिस्पर्धा हुनेछ यस्तै फिफा विश्वकप 2026 को समूह चरणमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी सहित 3 खेलाड़ीले ह्याट्रिक गरेका छन् मेसीले अल्जेरिया विरूद्ध ह्याट्रिक गर्दै विश्वकपमा 19 गोल पुर्याएका छन् भने लगातार 7 विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाड़ी बनेका छन् क्यानाडाका जोनाथान डेभिडले कतार विरूद्ध र फ्रान्सका उस्मान डेम्बेले नर्वे विरूद्ध ह्याट्रिक गरेका छन् अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको निलम्बनमा परेको विषय संसदमा पेश भएको प्रवेश गरेको छ आज भएको प्रतिनिधि सभाको बैठकमा सत्तारूढ़ दल राष्ट्रपाका सांसद सरदार कुवर श्रम संस्कृति पार्टीका सांसद आर्यन राई लगायतले फिफा निलम्बनमा परेको कुरा सदनमा उठाएका हुन् जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 पारित भ्याटमा बहुदर बारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाउने अर्थमन्त्रीद्वारा जानकारी पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्षबाट तोड्ने दावी प्रदेशसभा खारेज गर्ने स्वर्णिमको प्रतिवेदनमा नेकपाको टिप्पणी लोकतन्त्रको आधार हल्लाउने गन्धको रूपमा रहेको तर्क विद्युत प्राधिकरणको नयाँ थालनी अब लाइन नकाटी मर्मत सम्भार हुने कालीमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी नष्ट गर्न निर्देशन तिर्वे शिक्षण अस्पतालमा सोमबारदेखि स्वास्थ्य बीमाको सेवा पुनः शुरू हुने भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 1400 नाग्यो 50,000 भन्दा बढ़ी बेपत्ता कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता र फिफा विश्वकप 2026 अन्तिम 32 समीकरण पूरा उपाधि दौड़मा हेभी वेट टोली आम्ने सामने समूह चरणमा मेसी सहित 3 खेलाड़ीको ह्याट्रिक एन्फा निलम्बनमा परेको विषय सदनमा पनि उठ्यो काठमाडौँ उपत्यकामा रेडियो एन आर्यन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै अहिले अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं बिदा दिनुहोस् नमस्कार

0: मायादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन, प्रिन्सिपल मायादेवी कन्या कलेज भरतपुर चितवन, सम्पर्क नम्बर 056-93-495।
1: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

हस् हुन्छ।

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 MHz साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख ज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नुभयो? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
1: चैते धानमा नेक ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
8: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
1: खेतमा पानी जमाइ राख्ने,
8: वेबिस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
9: ए बाबु, हतियार छ, टर्च बालेर जाऊ।
10: पर्दैन आमा, त्यही पुग्ने त हो,
9: एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
10: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
9: अँ है, बल्ल सम्झे। सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
10: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
9: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
10: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
11: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
14: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिङ्क भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
15: लिङ्कै मात्र होइन, भगवती रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न। मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
14: ए हो र, म पनि त्यही जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
16: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
14: प्रोप्राइटर अमित परसाई, भटभटे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98550 82751।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 प्लस टेक छोयो कि छोयो
1: मरेको के हो
2: हेर त रगत रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिनु पनि
6: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
7: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
6: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
7: बाबा हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि
6: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
7: सम्पर्क नम्बर 9845082997
8: 9855109997
9: मनोरञ्जनको अटो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 39.8 मेगाहर्ज

0: सूचना संगीत मनोरंजन को अटल साहिनो यो हो रेडियो साहिनो 99.8 MHz
1: साहिनो समय सूचक अहिले बिहानको 5 बज्यो AM
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: ए बाबु, अध्ययन सत्ताउस बालेर जाऊ।
4: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
3: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: होइन दिदी, कतै हिँड्नुभयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
8: मेरो मोबाइल देखेर जहिले डिस्काउन्छ यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
7: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
8: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने, मोबाइल 98452-049-86।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
1: खेतमा पानी जमाइराख्ने,
2: वेभिस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 0656-93-495।
4: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
6: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुशी नहुनु,
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
6: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
11: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
8: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 सनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98-550-52-454, 98-455-20-454, इमेल lok.logic2@gmail.com।
11: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोल्युसन।
12: रेडियो साइन 89.8 मेगाहर्ज।

0: Tapai Arle Sunday Muncha Radio Sinus 89.8 MHz.
1: ए साथी ऊ त्यहाँ माथि हेर त बादल भन्दा माथि कति राम्रो सुन्नुलाई त्यही जान मलाई
2: आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुर्याइदिन्छ र

Thank you. The Pie Island Sunday Moon Talk, Radio Silence 89.8 MHz.

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.88 MHz साहिनो समय सूचक अहिले साँझको 6 बज्यो अफिस आउन जान साह्रै गाह्रो भयो. एउटा साधन निम्ति भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
1: लिन्छु मात्रै होइन, भटभटेरी कन्डिसन एन्ड ओक्सोबाट लिइहालो न. मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेको.
0: ए हो र, म पनि त्यही जानु पर्यो. भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो.
2: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ.
0: प्राइटर अमित परसाई, भटभटी रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो. मोबाइल 98 5 82 7 51.
3: चैते धानमा नेट ब्लास्टको समस्या.
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ. एक किसिमको ढुसी जन्ने रोग हो. यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ.
3: रोगको लागि अनुकूल मौसम:
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ. समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जाँचहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने.
0: खेतमा पानी जमाइराख्ने:
3: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने.
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्.
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौं.
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ.
3: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौं, सबै नागरिकको परिचय दिऊ.
3: कैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश.
4: सामाजिक दूरी ध्यानमा राखी, स्टे इन टच विदाउट टच, घर प्रिय सँग तपाईँ टच, घर पाटे गरिने अनलाइन सप, क्लासिक टेक इज अलवेज टप, सुविधा त्यसमा धन्ना छ है, क्लासिक टेक धन्ना छ है.
5: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग. डेबिट कार्ड, क्रेडिट कार्ड, इन्सुला कनेक्ट आइडियाबाट सजिलै घर बस्ती इन्टरनेटको बिल भुक्तानी गर्न सकिने. सम्पर्क 9801004477.
6: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ. विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि.
7: नानी, के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ. के कुराको चित्त बुझिन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
7: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम चितवनको सादानगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि.
7: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो. तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि.
8: हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदा नगर टाउन चितवन।
9: सम्पर्क नम्बर 9875082997
1: 9855109997।
10: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ।
0: भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
11: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
0: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855524454 9855520454 इमेल lok.logic2@gmail.com
11: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर कम्प्लिट आइटी सोल्युसन।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

कहिले करके नजर लाउँदै भनिन् आज, कहिले करके नजर लाउँदै भनिन् आज।

0: भाइ अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.8 मेगाहर्ट्ज।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: गरिएको छ। विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर करिब 13,81,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि अहिलेसम्म 1,37,798 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको छ। प्रदेशगत रूपमा हेर्दा कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा गत वर्षको तुलनामा केही राम्रो प्रगति देखिएको छ। तर सुदूरपश्चिम प्रदेशमा गत वर्ष असार 8 सम्ममा 33.4% रोपाई भएकोमा यस वर्ष त्यो घटेर 9.3% सीमित भएको छ। मधेसमा 5% र गण्डकीमा जम्मा 8% क्षेत्रमा मात्रै रोपाई भएको छ। धान रोपाईको मुख्य समय मानिने मध्य असार बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा गुल्मीका अधिकांश किसानले धानको बिउ राख्ने ब्यार समेत तयार गर्न सकेका छैनन्। आकाशी पानीमा निर्भर खेती प्रणाली भएकाले रोपाई प्रभावित हुँदा यस वर्ष धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपान्यले सीआईएमसँग बताउनुभयो।
1: पानी नपर्दा किसानहरूले अब पानी कहिले आउला भनेर रोपाई राखेको बिउ राखेकोले पनि अब बिउ बुढो हुने अवस्था अनि बिउरै राख्न नपाएको अवस्था पनि दुईटै छ। कतिपय ठाउँहरूमा ब्याडहरू राख्न ढिला भएको थिएन भने अब लगभग लगभग यसको 20-22 सम्म राखिसक्नु पर्ने, अहिलेसम्म अब पसारको आज 14 भइसक्यो, अहिलेसम्म कतिपय ठाउँमा ब्याड राख्न अनि धुले ब्याडहरू राख्ने कतै घरतिर आफ्नो खेतमा राख्न नसकेर बारीहरूमा धुले ब्याडहरू राखिरहेको अवस्था पनि कतिपय ठाउँमा देखिएको छ। त्यो समस्या चाहिँ पानी समग्रमा जिल्लाभरि नै अब बर्खाको पानी नै निर्भर हुने अब हाम्रा क्षेत्रहरू छन्।

0: थिए तपाईँले त्यस समस्या छ कुलोको खाजा र खुलामा पानी छैन।
1: यस वर्ष औसत भन्दा कम पानी पर्ने र उच्च तापक्रम हुने सम्भावना रहेकाले धान उत्पादन प्रभावित हुन सक्ने कृषि विज्ञहरूले बताएका छन्। नेपाल कृषि अनुसन्धान परिषद नार्कले किसानलाई कम पानीमा पनि राम्रो उत्पादन दिने धानका जात छनौट गर्न र आवश्यक परे वैकल्पिक बाली लगाउन सुझाव दिएको छ। गत वर्ष पनि वर्षा अभावका कारण खडेरी परेको थियो। त्यसपछि धान पाक्ने बेला लगातार वर्षा हुँदा किसानले दोहोरो क्षति बेहोर्नु परेको थियो। आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया प्रतिनिधि सभाबाट पूरा भएको छ। आर्थिक विधेयक बहुमतले र राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया पूरा गरेको हो। प्रक्रिया सक्नु अघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिएका थिए। त्यसपछि छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्ताव पारित भएको घोषणा गर्नुभयो।
2: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
1: छलफलमा सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन पूँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यान आकर्षण गराएका थिए। प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षदेखि पूँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पूँजीगत खर्च बढ़ाउन र कमान्तरको अधिकार सम्बन्धित मन्त्रालयलाई दिने र आयोजना पूर्व तयारी कड़ाईका साथ लागू गर्ने उहाँको भनाइ छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि मात्रै त्यो थाकिरहेको बचौताहरू तिर्न नभए भेरिफाइड अमाउन्टहरूलाई पनि हामीले आजका मितिसम्म 21 अर्ब विनियोजन गरिसकेका छौँ। त्यसको सानो अंश मात्रै यहाँबाट उठ्ने हो, तर यही आमदानीमा वात्तै बढोत्तरी गर्न नसक्दाखेरि खर्चबाटै थोपा थोपा संकलन गरेर राज्य त चलाउनु पर्यो। कर्ज त नउठाउने खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौँ। त्यसैले त्यो दर्शनबाट हामी अगाडि बढेका छौँ। यसमा मान्यज्यूले फेरि पढिदिनु होला, खास केमा लगाइएको हो, कसरी लगाउन खोजिएको हो, किन लगाउन खोजिएको भन्ने कुरा।
1: यो विधेयक साउन 1 गतेदेखि लागू हुनेछ। सरकारले सहकारी ऐन संशोधनका लागि संसदमा दर्ता गरेको विधेयक मार्फत रूली सदस्यबाट लिइने हर्जनामा सीमा तोकेको छ। प्रस्तावित व्यवस्था अनुसार सहकारी संस्थाले असूल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी हर्जना लिन पाउने छैन। विधेयकमा सहकारी संस्थाले वितरण गर्ने लाभांशको अधिकतम सीमा 18% घटाएर 15% कायम गर्ने प्रस्ताव गरिएको छ। साथै सहकारी संघले बचत तथा ऋणको कारोबार गर्न नपाउने र हाल यस्तो कारोबार गरिरहेका संघले 3 वर्षभित्र बन्द गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यस्तै सहकारीलाई समस्याग्रस्त घोषणा गर्नु अघि संचालक व्यवस्थापक तथा जिम्मेवार व्यक्तिको सम्पत्ति रोक्का राख्न सकिने र परिवारको परिभाषा पनि थप फराकिलो बनाइएको छ। फिफा विश्वकप 2026 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूको 2 करोड़ भन्दा बढ़ीको ठगी भएको छ। सामाजिक सञ्जालमा निशुल्क विश्वकप हेर्न पाइने भन्दै फैलाइएका फर्जी लिंक र एप्लिकेशन फाइल डाउनलोड गर्दा बैंक खाताबाट रकम चोरी हुने क्रम बढ़ेपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान तीव्र बनाएको छ। प्रहरीका अनुसार ठगीमा संलग्न गिरोहले फेसबुक लगायत सामाजिक सञ्जाल मार्फत अर इन वन टीवी जस्ता एपको विज्ञापन देखाएर प्रयोगकर्तालाई फाइल डाउनलोड गराउँछन्। त्यसपछि बैंक खाताको पासवर्ड वा अन्य गोप्य विवरण माग गरेर रकम चोरी गरिएको छ। प्रहरीका अनुसार एउटै व्यक्तिको खाताबाट 23,000 देखि 25 लाख रूपियाँसम्म चोरी भएको छ। जेठ यता मात्रै यस्ता घटनाका 115 वटा उजुरी परेको र हालसम्म 2,29,00,000 रूपियाँ भन्दा बढ़ी ठगी भएको साइबर ब्यूरोका सूचना अधिकारी दिलीप कुमार गिरीले सीआईएनलाई जानकारी दिनुभयो। उहाँले फर्जी लिंक वा एप्लिकेशन फाइल नखोल्न र बैंक सम्बन्धी गोप्य विवरण कसैलाई नदिन आग्रह गर्नुभयो।
4: यस्तो हो, बिचमा विश्वकप नेपालमा विश्वकप हेर्नलाई निश्चित पैसा तिर्नुपर्ने हुन्छ। टेलिभिजनबाट हेर्नलाई 900 लान्थे, अरू मोबाइलबाट हेर्न 549 लाख। तर अब यो ह्याकरहरूले चाहिँ विश्वकप फ्रीमा हेर्नलाई यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको फेसबुकमा चाहिँ विभिन्न एप्लिकेसनहरू डाउनलोड गर भन्ने, लिङ्कहरू क्लिक गर भन्ने यसरी चाहिँ थाल्दा हुन्छ होइन। त्यो लिङ्कहरू क्लिक गर्दा अब त्यो एप्लिकेसन डाउनलोड गर्दा चाहिँ अब त्यसमा भएको टर्म्स एन्ड कन्डिसन एक्सेप्ट गरिराखेर चाहिँ अब ओटिपीहरू सेयरहरू गर्न लाउने त्यो भइसकेपछि चाहिँ अनि ब्याङ्कमा एप्रोच गरेर ब्याङ्क एकाउन्टमा भएको पैसा सबै लगिदिने गराएको छ त्यस्तो
1: भनेपछि अहिलेसम्म कतिवटा उजुरी आयो
4: लगभग 115 उजुरी भएको छ
1: प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता ओलाएका छन् जननेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा लामो समयपछि एउटै मञ्चमा उभिँदै एकताको आवश्यकता ओलाएका हुन् नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशमा सम्भावित राजनीतिक संकट रोक्न कम्युनिष्ट शक्तिबीच तत्काल सहकार्य आवश्यक रहेको बताउँदै ढिला भए गम्भीर राजनीतिक दुर्घटना हुन सक्ने चेतावनी दिनुभयो
5: स्थितिमा हामीले ढिलो नगरिकन भन्न चाहन्छु म चाहिँ राष्ट्रिय स्वाधीनताका पक्षमा निरङ्कुशताका विरुद्ध फासिजमका विरुद्ध वैदेशिक दबाव हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु
1: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन परिमाणबाट कम्युनिष्ट आन्दोलनले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता ओलाउँदै बदलिदो जनअपेक्षा अनुसार नीति नेतृत्व र कार्य शैलीमा सुधार आवश्यक रहेको बताउनुभयो तर नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नीति सही भएकाले पार्टी एकताका लागि आफ्नो नीतिमा सम्झौता नहुने स्पष्ट पार्नुभयो
6: नेकपा एमाले हाम्रा नीतिहरू सही छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छँदैछ हाम्रा नीतिहरू बिल्कुल सही छ हामीले राजनीतिक नीतिहरू आर्थिक नीतिहरू सामाजिक नीतिहरू सांस्कृतिक नीतिहरू अनेक पक्षमा सही नीति निर्धारण गर्यौं
1: उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही अभियान शुरू गरेको छ ट्राफिक प्रहरीका अनुसार कालो सिसाको प्रयोग गरेर अवैध हतियार लागू औषध सुन ओसार प्रसाद तथा अन्य आपराधिक गतिविधि हुने गरेको पाइएपछि यस्तो अभियान सञ्चालन गरिएको हो अपराधीहरू फरार हुन पनि कालो सिसा भएका सवारी प्रयोग भएको प्रहरीको भनाई छ सवारी तथा यातायात व्यवस्थापन ऐन 2049 अनुसार सम्बन्धित निकायको स्वीकृति बिना सवारीको स्वरूप संरचनामा परिवर्तन गर्न पाइँदैन तर नियम विपरीत कालो सिसा जडान गरेर सवारीमाथि अहिले कडाई गरिएको हो उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीका अनुसार हालसम्म 37 सवारी साधनलाई कार्यवाही गरिएको छ ट्राफिक प्रहरीले नियम विपरीत कालो सिसा नलगाउन र सुरक्षित तथा कानून सम्मत रूपमा सवारी सञ्चालन गर्न सबै सवारी साधन थनीलाई आग्रह गरेको छ साझा खबरमा अब विदेशको खबर अमेरिकाले इरानका 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ यस घटनाले यसै महिनाको शुरूआतमा भएको नाजुक युद्ध विरामलाई थप संकटमा पारेको छ इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्सले आज जारी गरेको वक्तव्यमा कुवेतको अली अल सलेम अमेरिकी वायुसेना अड्डा र बहराइनको पोर्ट सलमान स्थित अमेरिकी 5 सैनिक केन्द्रलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल तथा ड्रोन प्रहार गरिएको जनाएको छ यसअघि अमेरिकाले इरानका मिसाइल ड्रोन तथा सैन्य पूर्वाधारलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो र खेल खबरमा विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछ आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुङ्गो लागेको छ नकआउट चरणको पहिलो खेलमा भोलि बिहान 1:15 दक्षिण अफ्रिका र क्यानाडा बीच खेल हुँदैछ खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल्नेछन् त्यस्तै भोलि बेलुका ब्राजिल र जापान बीच खेल हुनेछ
7: वैकल्पिक ऊर्जाबाट बिजुलीको पहुँचमा पुगे पनि मुगुका नागरिकहरू बिजुली नहुँदाको समस्या भोग्दै
8: केटाकेटीहरूले पूर्ण रामसँग पाए होइन सर हामीले किनकि अब विद्युत भयो भने हामीले धेरै राम्रो हुन्थ्यो हामी किनकि अब उज्यालो लागि हामी झरो बाल्नुपर्छ सर अनि अनावश्यक हामीले त चाहियो विद्युत नै चाहिएको थियो सर हामीलाई त चासो धेरै थियो सर बजेट हालिदिने बजेट हाल्यो भने बिजुली खाइदिन्छ सर अब त्यस्तै हो
7: मुगुको नेरगाउँका नागरिक अझै बिजुलीको पहुँच बाहिर रिपोर्टसँगै बर्ड फ्लू सम्बन्धी बालबालिकाको प्रश्नमा विज्ञको जवाब सम्वाद श्रृंखला हाम्रो पालो बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
10: सम्पर्क 01-5421-7408, 01-5421-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बढ़िया नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले वैकल्पिक ऊर्जाका कारण बिजुलीको पहुँचमा धेरै नागरिक पुगे पनि बत्ती बाल्नका लागि विभिन्न समस्याहरू भोग्नु परेको छ। देशका सबै घरमा बिजुली पुर्याउने सरकारको लक्ष्य त छ, तर मुगुको नेवा गाउँका नागरिक भने अझै बिजुलीको पहुँचमा पुग्न सकेका छैनन्।
14: मुगुको सदरमुकाम गमगरी बजारबाट झण्डै 2 दिन हिँडेपछि पुगिन्छ मुगुको सोर गाउँपालिकाको नेरा गाउँ। स्वच्छ उर्वर भूमि तथा रमणीय वातावरण रहेको यो गाउँमा अझै बिजुली पुगेको छैन। नेरा गाउँका स्थानीय 29 वर्षे प्रकाश बहादुर शाही:
15: समस्या त धेरै छ हेर्नुहोस्। अब यत्रो तपाईँको विद्युत छ, यत्रो बिजुलीमा तपाईँको कत्रो तपाईँको करोडौँ अरबौँको तपाईँको लगानी छ, लगानी डुब्दाखेरि तपाईँको यस नेरावासी लगायत यो जलविद्युत यहाँ नगएर मात्रै तपाईँको हुम्लाको जैरो भन्ने ठाउँमा पनि गएको यही विद्युत हो। सबै झरै बालेर हेर्नु। अब त्यही त अब पिढी पुस्तादेखि अहिलेसम्म त्यस्तै छ। 1 वर्ष मात्रै जनताले चाहिँ विद्युत बाले, ओहो विद्युत आयो भनेर पुरै हर्षित खुसी थिए। अनि गयो अझ फेरि पुरानै स्थितिमा चाहिँ सबै गाउँलेहरूले चाहिँ त्यसो गरेर आएको छ।
14: मेरा गाउँका गाउँलाई उज्यालो पार्न 2080 सालसम्म विद्युत सञ्चालनमा थियो, तर विगत 1.5 वर्षदेखि यो आयोजना विषय मालपत्र पर्दा स्थानीय बासिन्दा टुक्की र झरो बालेर बस्न बाध्य छन्। स्थानीय बाछै शुभराज शाही:
16: हाम्रो के समस्या भन्दा विद्युत बिग्रिएको चाहिँ अब करिब करिब 1.5 वर्ष भयो सर। अनि हामीले अब हाम्रो केटाकेटीहरूले पढ्न राम्रोसँग पाएको छैनन् सर। हामीले किनकि अब विद्युत भयो भने हामीले धेरै राम्रो हुन्थ्यो। हामीले किनकि अब उज्यालोको लागि हामी झरो बाल्नुपर्छ सर। हामीले अनावश्यक हामीले त चाहियो, विद्युत नै चाहिएको थियो सर। हामीलाई त चासो धेरै थियो सर। बजेट हालिदिने, बजेट हाल्यो भने बिजुली खाइदिन्छ सर। अब त्यस्तै काम गरिदिने बजेट खाइदिन्छ सर। त्यही
14: सोरु गाउँपालिकाको वडा नम्बर 5 समेन्ड नेर र ताजा गाउँमा 150 घरधुरीको बसोबास छ। विद्युत नहुँदा दियो बालेर भान्सामा बस्नुपर्छ र झरोले विभिन्न प्रकारका रोग लाग्ने हो कि भन्ने डर लाग्ने गरेको बताउँदै सोरु गाउँपालिका वडा नम्बर 5 नेरा गाउँकी स्थानीय प्रेमकला मल्ल:
17: हामीहरू बत्तीमा आएपछि अब घरतिर के बालले के गर्ने, आगो बालेको हुन्छ, धुवा लिएको र आँखा पोल्छन् गलोमा, अनि त्यो खिस्को जान्छन्, अनि रुगा खोकी लाग्ने, बच्चाहरूलाई पढाउन गाह्रो हुन्छ, अब उध्यारो भएपछि यताउता हिँड्ने बेला अनि गाह्रो हुन्छ, मान्छेले अब घरतिर अब उज्यालो चाहियो, खाना पकाउँदाखेरि उज्यालो हुनुपर्छ।
14: विगत 1.5 वर्षदेखि 5 नम्बर वडामा विद्युत सेवा नहुँदा विद्यार्थीलाई पनि समस्या हुने गरेको छ। महादेव माध्यमिक विद्यालय कक्षा 7 अध्ययनरत विद्यार्थी भिन्नमली मल्ल:
18: पढ्न पाइँदैन, अनि सरहरूले दिएको अनि होमवर्कहरू गृह कार्यहरू गर्न पाइँदैन, अन्य कुराहरू केही सर्च गरेर ऊ गर्नु पढेर आउनु भन्नुहुँदा त्यो पनि गर्न पाइँदैन। बत्ती भयो भने हामीलाई त्यस्तो समस्याहरू पर्छ। घरसीमा पनि अनि झरो बाल्ने अनि झरो बाल्नुपर्छ, बत्ती नभएपछि अनि त्यही झरो बालेर पढ्नुपर्छ।
14: विगत 6 वर्षदेखि नेरा गाउँमा विद्युत सञ्चालनमा रहेको थियो। गाउँमा बिजुली पुर्याउन स्थानीय सरकारले केही काम थालेको छ। विद्युतमा आएको समस्यालाई मध्यनजर गर्दै मर्मतका लागि स्थानीय सरकारले चासो दिएको बताउँदै सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही:
19: त्यहाँको जो पब्लिक हुनु चाहिँ उनले ध्यान पुगाएर कम्ती सानोतिनो मेसिनहरूलाई केही समस्या आयो भने कुराबाट त्यो समस्या हल गरेर चाहिँ एउटा कार्यालय पनि छ, एउटा अध्यक्ष पनि हुनुहुन्छ, त्यसपछि अरू चाहिँ पब्लिकहरू त्यहाँ छन्, कुनै दिन भयो मैले मेरो पहलबाट चाहिँ त्यो चाहिँ त्यो सामान बोल्यो भने आयो भने अब अरू च्यानलसँग अरू सबै छिटै राम्रै छ भन्ने छ। अब अस्तिको चाहिँ उसले आग लागि भएर अलिअलि पाएर केही के भयो भन्ने चाहिँ सूचना पाएको छ। त्यो सामान आयो भने त्यहाँ सञ्चालन
14: छिटो बिजुली बल्ला र घरका उज्यालो होला भन्ने आशामा रहेका मेरो र ताजा गाउँका नागरिक गाउँपालिकाले बिजुली बाल्नका लागि चालेको होस्टेमा प्रदेश र संघ सरकारले पनि हैसियत गरिदिए हुन्थ्यो भन्ने चाहिरहेका छन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
13: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बर्ड फ्लूबाट बस्न बालबालिकाले के कुरामा ध्यान दिनुपर्दछ?
20: म शिक्षित, अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ जसका कारण चिडेखाना बन्द गरिएको छ। के यो रोग हामीलाई नि सर्छ?
19: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ।
13: बालबालिकाको प्रश्नमा विज्ञको जवाब। हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
22: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5242-5253।
23: ग्राफिक टेकको वाइफाई फिक्स राउटर नाम एक घरमा शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्पोन, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। ग्राफिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ सम्वाद श्रृंखला हाम्रो पालो।
24: नमस्कार, म सन्तोष। सम्वाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 108 खण्डमा छौं। गएको साढे 2 महिनामा नेपालका 11 जिल्लामा 100 भन्दा बढ़ी स्थानमा बर्ड फ्लू देखा परेको छ। आजको हाम्रो पालोमा बर्ड फ्लू बारे बालबालिकाको जिज्ञासाको जवाब प्रस्तुत गर्दैछौं। जवाबका लागि हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठलाई भनेका छन्।
20: नमस्कार, म शिक्षित, अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ जसका कारण चिडेखाना बन्द गरिएको छ। के यो रोग हामीलाई नि सर्छ?
19: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ। र यो रोग मुख्य गरी सर्ने भनेको प्रत्यक्ष सम्पर्कबाट हो। यदि हामी संक्रमित कुखुरालाई हामीले छोयौं अथवा उनीहरूको सुली अथवा सुतरलाई हामीले नाङ्गो हातले छोयौं भनेदेखि यो रोग मानिसमा पनि सर्न सक्छ।
25: नमस्कार, म सुषमा। बालबालिकालाई छिटो बर्ड फ्लू लाग्छ?
19: हजुरले भन्नुभएको जस्तो बालबालिकालाई छिटो बर्ड फ्लू रोग लाग्ने भन्ने त्यस्तो खासै तथ्याङ्क त भेटिँदैन। तर पनि यसमा के एउटा सत्यता छ भनेदेखि हामी जो बालबालिका छ, यदि हामीले सरसफाइमा ध्यान दिएनौँ, यदि हामीले कतै मरेका पन्छीहरू उठाउन सक्छौँ अथवा मरेका पन्छीसँग हामीले खेल्यौँ, मरेका कागहरू हामीले चरायौँ भनेदेखि हामीलाई संक्रमण हुन सक्ने जोखिमले रहन्छ। त्यसै गरी हामी चाहिँ यो जङ्गली पन्छीहरू आइरहने ठाउँमा गएर खेल्यौँ र घरमा आइसके पछाडि हामीले राम्रोसँग साबुन पानीले हात गोडा धोयौँ भनेदेखि सर्न सक्छ। यी कारणले गर्दाखेरि चाहिँ अलिकति बढी जोखिम चाहिँ बालबालिकालाई रहन्छ। त्यसैले यो कुरामा हजुरहरूले विशेष ध्यान दिनुपर्छ।
25: नमस्कार, म ज्योति। हामी कुखुराको मासु खाँदा बर्फी लाग्छ?
19: कुखुराको मासु खाँदैमा बर्फी रोग लाग्छ भन्ने छैन, किनभनेदेखि स्वस्थ कुखुराको मासु खाँदा कहिले पनि बर्फी रोग लाग्दैन। र अहिले जुन संक्रमण भइरहेको छ यसको अवस्थामा हामीले मासु खानुहुन्छ कि हुन्न भन्ने कुरा आउँछ। यदि कदम कदाचित हामीले हाम्रो भान्सामा आएको कुखुरामा बर्फी रोग लागेको कुखुरा आइपुगेको रहेछ भने पनि त्यो रोग मानिसमा हतपत लाग्दैन, किनभनेदेखि हामीले कहिले पनि काँचो मासु खाँदैनौँ। हामीले पकाएर नै मासु खानु भएको हुँदाखेरि पकाउँदाखेरि करिब 70-75 डिग्री सेल्सियसमा नै केही समयमा नै यो रोगको विषाणु नष्ट हुने भएको हुँदाखेरि हामीलाई मासु सेवनबाट यो रोग लाग्दैन। र विश्वमा अहिलेसम्म करिब 100 जना जति व्यक्तिलाई यो रोगको संक्रमण देखिएको छ र ती कुनै पनि संक्रमण मासु सेवन अथवा चाहिँ कुखुराको अन्न सेवनबाट देखिएको पुष्टि भएको छैन। तसर्थ राम्रोसँग पकाएर खाए हामीले चाहिँ अन्डा र मासु खायौँ भनेदेखि बर्फी रोग लाग्दैन, ढुक्कसँग हामीले कुखुराको मासु र अन्डा खान सक्छौँ।
25: नमस्कार, मेरो नाम बिहानी। बाबु साहब, बर्फी वाला हामी कसरी रोग लिन सक्छौँ? मैले सुनेको चिडियाखानालाई बर्ड फ्लू देखा परे अरे, अब हामी त घुम्नु जानु पाएन।
19: हो, हजुरले भन्नुभएको जस्तै चिडियाखानामा रहेको केही पन्छीहरूमा बर्ड फ्लू रोग संक्रमण पुष्टि भइसके पछाडि हाललाई चिडियाखाना बन्द गरिएको छ। यो चिडियाखाना बन्द गर्नु भनेकै हामी सबैजना जो त्यहाँभित्र हामी चराचुरुङ्गी अथवा जनावर हेर्नको लागि प्रवेश गर्छौँ हामी सबैको सुरक्षाको लागि यसो गरिएको हो। र यो रोग चाहिँ यदि संक्रमित पन्छीलाई हामीले मानवहरूले छुयौँ, उनीहरूको सुली सोतारमा हामीले छुयौँ भनेदेखि यो रोग हामीलाई पनि सर्न सक्छ। तसर्थ यहाँहरूले कहीँ कतै बिरामी पन्छीहरू देख्नुभयो, बिरामी काग चराचुरुङ्गी भेट्नुभयो भने त्यसलाई हामीले छुनु हुँदैन। बरु हामी आफूभन्दा ठुला व्यक्तिहरू आमा बुवा हजुरबा हजुरआमा अथवा दादा दिदीहरूलाई चाहिँ सो सन्दर्भमा जानकारी गराएर यो सूचना चाहिँ सरकारी निकायमा हजुरहरूले जानकारी दिन सक्नुहुन्छ। र यो रोगबाट बस्नको लागि चाहिँ यहाँहरूले जहिले पनि बाहिर खेलिसकेर घर जाँदाखेरि चाहिँ साबुन पानीले हात गोडा धोइसके पछाडि बल्ल खानेकुरा खाने अथवा चाहिँ अन्य काम घरभित्र गर्नुपर्छ, किनभने मैले अघि पनि भने यो रोग खास गरी प्रत्यक्ष सम्पर्कबाट नै सर्ने हो। संक्रमित चराचुरुङ्गी पन्छीहरूलाई हामीले छुनु भएन, बिरामीलाई छुनु भएन र मरेका पन्छीहरूलाई पनि हामीले छुनु भएन। र केही दिनमा चिडियाखानामा फेरि हामीले चाहिँ संक्रमण छ छैन भनेर पुनः परीक्षण गर्नेछौँ र पुनः परीक्षण गर्दाखेरि बर्ड फ्लू रोग संक्रमण पुष्टि नभएमा फेरि चिडियाखाना छिटो नै खुल्नेछ।
24: बर्ड फ्लू संक्रमण बारे तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
0: देशभर मनसून ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। फिफा विश्वकप 26 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूबाट 2 करोड़ भन्दा बढ़ी ठगी भएको छ। प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट प्रतिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही शुरू गरेको छ। अमेरिकाले इरानमा 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण शुरू गरेको छ। र विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: CIN को साझा खबर अब नेपाली पात्रमा पनि
2: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
1: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घरमने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रम लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल बानेश्वर रमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-5253
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हाम्रो सबैको साथ
1: नमस्कार। साहिनो समय सूचक अहिले रातिको 8 बज्यो PM
2: सूचना संगीत मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz
1: चैतेधाममा नेट ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैतेधानमा नेट ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको दाँतमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू, रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने। खेतमा पानी जमाइराख्ने, वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने। ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ। गैराकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
3: आमा, एक गिलास दही खान्न, साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
1: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
1: भरतपुर 10 सिसाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक। मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू, प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9901004477 प्लस टेक छोयो कि चल्यो
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.1 मेगाहर्ट्ज।

0: नमस्कार कार्यक्रम हाम्रो आवाजको यो नवीनतम श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म छु तपाईँको आफ्नै आवाजको साथी विजय। यो कार्यक्रम तपाईँले देशैभरिका विभिन्न रेडियोबाट विभिन्न समयमा सुन्न सक्नुहुनेछ। यति बेला भने म रेडियोहरूको नाम लिन गइरहेको छु। सामुदायिक रेडियो दर्पण एफएम 99.2 मेगाहर्ज, सामुदायिक रेडियो जर्जला 96.4 मेगाहर्ज, रेडियो साइनो 99.8 मेगाहर्ज, ग्रेट एफएम ग्रेट कम्युनिकेशन 106.4 मेगाहर्ज, रेडियो कावासाकी 102.6 मेगाहर्ज, रेडियो जागरण 93.6 मेगाहर्ज, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछापबाट पनि कार्यक्रम तपाईँले सुन्न सक्नुहुनेछ। हामी हरेक साता विभिन्न व्यक्तित्वसँग फरक फरक विषयमा कुराकानी गर्ने क्रममा आज भने दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले सडक संगीत गर्ने क्रममा काठमाडौँ उपत्यकाभित्र र बाहिर सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई सडकमा गीत गाउन नदिएको भन्दै ग्रेटा दृष्टिविहीन संघर्ष समितिले अहिले आन्दोलन गरिरहेको छ। यो वास्तवमा यो आन्दोलन के को लागि किन भन्ने विषयमा यति बेला भने म ग्रेटा दृष्टिविहीन संघर्ष समितिका अध्यक्ष सुदीप ओलीसँग म फोनमा कुराकानी गर्न गइरहेको छु। लागु श्रोता सुदीप ओलीसँग फोनमा कुराकानी गर्नतर्फ सुदीपजी तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: धेरै धेरै धन्यवाद सर, यो विशेष अवसर दिनुभएको छ हजुर लगायत हजुरको मिडिया प्रति मेरो हार्दिक सम्मान छ।
0: सुदीपजी तपाईँको परिचय दिनुहोस्, तपाईँको जन्म कहाँ र कहिले भयो र बाल्यकाल के कसरी व्यतीत गर्नुभयो?
1: मेरो नाम सुदीप ओली, मेरो घर चाहिँ दाङ जिल्ला घोराई नगरपालिका वडा नम्बर 9 खैरा भन्ने ठाउँमा पर्छ।
0: बाल्यकाल कहाँ बस्नुभयो, कसरी व्यतीत गर्नुभयो?
1: 2049 सालको जन्म, त्यसपछि 2057 साल कार्तिक 2 गते म दाङ तुलसीपुरको श्री गुरु जगत उच्च माध्यमिक विद्यालय रक्षेश्वरमा स्कुल भर्ना भए, त्यहाँबाट मैले एसएलसी पास गरेँ 2067 सालमा, अनि त्यसपछि पशुपति मल्टिपल क्याम्पसबाट प्लस टू पास।
0: तपाईँहरू अहिले काठमाडौँको माइती घरमा बसेर अहिले आन्दोलन गर्नुहुन्छ, ग्रेटा दृष्टिविहीन संघर्ष समितिको तपाईँ अध्यक्ष पनि हुनुहुन्छ, अध्यक्षको नाताले यो काठमाडौँको माइती घरमा गरेको आन्दोलन तपाईँले के को लागि गर्दै हुनुहुन्छ, यो आन्दोलन गर्नुको उद्देश्य के हो, यसको विषयमा?
1: धन्यवाद धन्यवाद सर, विशेष गरी अझै पनि हजुरलाई धेरै धेरै सम्मान व्यक्त गर्छु। फेरि पनि मैले यो माइती घर मण्डलाको आन्दोलन चाहिँ हामीले कसरी किन गर्यौं भने, विशेष गरी आज बालिङ सरकार, यो अपाङ्ग मारा सरकार, गरिब मारा सरकार हो सर, यो सरकारले आज दृष्टिविहीनमाथि दमन गर्यो, दृष्टिविहीनमाथि शोषण गर्यो। आज दृष्टिविहीन भएका व्यक्तिहरू, मेरै स्वयं कुरा गर्नुहुन्छ भने म सडक चोक मठ मन्दिरमा धुप बेचेर खाने मान्छे होइन, म लगायत धेरै दृष्टिविहीनहरू आज धुप बेचेर खानुहुन्थ्यो। कतिपयले कला गलाको माध्यमबाट जनताले दिएको 2-4 पैसाले आफ्नो घर चलाइराख्नु भएको थियो, र त्यो चलाउँदाखेरि सडकलाई सौन्दर्य सफा राख्ने त्यो त ठिकै छ, तर त्यो सडकलाई सफा राख्ने नाममा आज दृष्टिविहीनमाथि लात्ती प्रहार, दृष्टिविहीनमाथि चाहिँ नगर प्रहरी नेपाल प्रहरीका बुट प्रहार भयो। आज कतिपय दृष्टिविहीन महिलामाथि पनि हातपात भएको छ, दृष्टिविहीन महिलाका संवेदनशील अङ्गहरू छुने, राज्यले ग्यास बास कपासको ग्यारेन्टी गर्नु परेछ, आज शिक्षा स्वास्थ्य रोजगारको ग्यारेन्टी गर्नु पर्यो, आज ग्यास बास कपासको ग्यारेन्टी नगरी, शिक्षा स्वास्थ्य रोजगारको ग्यारेन्टी नगरी आज दृष्टिविहीनको ग्यास बास कपासलाई बन्द गर्न मिल्दैन, यो राज्यको रवैया हो र यो राज्यको रवैया विरुद्धमा चाहिँ हाम्रो आन्दोलन माइती घर मण्डलमा जारी छ।
0: यो आन्दोलन तपाईँले गर्नुभएको छ नि, यो आन्दोलन प्रति सर्वसाधारण कतिको समर्थन छ? यति बेला नेपालमा विभिन्न संघ संस्थाहरू छ तपाईँकै क्षेत्रमा काम गर्ने, त्यो संघ संस्थाहरूले तपाईँहरूलाई कतिको साथ दिनुभएको छ?
1: धन्यवाद। यस्तो छ सर, अहिले नेपाल नेत्रहीन संघका अध्यक्ष पनि आइराख्नु भएको छ, राष्ट्रिय अपाङ्ग महासंघको अध्यक्षज्यू पनि आउनु भएको छ, आउन त होइन, अब उहाँले हामीले तपाईँहरूलाई साथ दिन्छौँ, युवा आन्दोलनमा हाम्रो ऐतिबद्धता छ भनेर कुराले चाहिँ भन्नुभएको छ। अब कामले त त्यो पछि हेर्ने कुरा रह्यो, तर अहिलेको अवस्थामा चाहिँ सबैले साथ दिइराख्नु भएको छ र धेरै मिडियाहरूले अहिले कभर पनि गरिराख्नु भएको छ, जो मिडिया कभर पनि भइराखेको छ र अहिले यो आन्दोलनलाई सबै देशभरिका मिडियाले चाहिँ सकारात्मक तरिकाले लिनु भएको छ र राम्रो गर्नुभएको छ, ठिकै गर्नुभएको छ। तपाईँहरूको पुनर्स्थापन हुनुपर्छ, तपाईँहरूले चाहिँ आज तपाईँहरूको जुन माग छ यो माग चाहिँ राज्यले सुन्नै पर्छ भनेर चाहिँ धेरै राम्रो रूपमा चाहिँ यो आन्दोलनलाई हेर्नु भएको छ, साथ पनि दिनु भएको छ।
0: अहिले त हामीसँग यति बेला दृष्टिकोणको तर्फबाट प्रतिनिधि पनि हुनुहुन्छ, प्रतिनिधिको तर्फबाट अहिले यति बेला रमेश परसाई हुनुहुन्छ, उहाँको प्रतिक्रिया के छ, उहाँले के भन्नुहुन्छ, तपाईँहरूलाई भेट्न आउनु भएको छ कि छैन, तपाईँहरूको आवाज चाहिँ सदनसम्म पुर्याउनको लागि उहाँले मद्दत गर्नु भएको छ कि छैन?
1: रमेश परसाईलाई त मैले दृष्टिबिनको प्रतिनिधि मान्दैन सर। दृष्टिबिनको प्रतिनिधि किन मान्दिनँ भने उहाँले हर्क सामदाङले एउटा हातले ब्याग चला देख्नुहुन्छ, होइन, हर्क सामदाङले एउटा हातले ब्याग चला, हेलमेट लगाएन, यो लगाएन, त्यो लगाएन भनेर उहाँ संसदमा बोल्नुहुन्छ। तर आज जुन दृष्टिबिनको प्रतिनिधित्व गर्न संसदमा जानुभएको छ राष्ट्रिय स्वतन्त्र पार्टीबाट, तर त्यही वर्गको बारेमा उहाँ बोल्नुहुन्न। एकचोटि बोल्नु भएको थियो उहाँले, एकचोटि बोलेको कुरा त हजुरहरूलाई पनि थाहा होला, तर त्यो बोल्दाखेरि उहाँले तुच्छ शब्द र अलक्षिणी शब्दको प्रयोग गरेर चाहिँ दृष्टिबिन माथि चाहिँ अपमान हुने तरिकाले चाहिँ
0: के शब्द प्रयोग गर्नुभएको थियो त्यति बेला?
1: जुन के भन्नुभएको थियो भने आज दृष्टिबिनले त व्यापार पनि गरेर खाइराखेका छन्, आज कतिले गोठ बेचिराखेका छन्, कतिले झुट बेचेका छन्, कतिले निलकट बेचेर खाइरहेका छन्। तर उहाँले शब्द के भन्नुभएको थियो भने सड़कमा जुन मागेर बस्ने दृष्टिबिन छन् आज तिनलाई समाउन थाल्यो नगरपालिकाले, चोरलाई समाउनु पर्ने, माग्नेलाई समाउन थाल्यो भनेर यो अलक्षिणे शब्द र हुँदै नभएको शब्द पुस्न हुँदै नभएको शब्द उहाँले प्रयोग गर्नु भएको छ, त्यो अपमानित शब्द, त्यसलाई अपमानित शब्द भन्न रुचाउँछु मैले, होइन। तर आज धेरै दृष्टिबिनले त आफ्नो कलाकला देखाएर खानु भएको छ। त्यो माग्ने भनेर के हो, उहाँलाई यो माग्नेको परिवार नै थाहा रहन्छ क्या सर, होइन। त्यसै कारणले गैरविन्यारी शब्द उहाँले बोल्नु भएको छ, अलक्षिणी शब्द बोल्नु भएको छ, त्यति बोल्नुभयो। त्यहाँबाट त कहाँ हर्क सामदाङले एउटा आफ्नो बाइक चला के गर्यो, लाल आयोगको प्रतिवेदन कहाँको, पहिलाका प्रधानमन्त्रीलाई किन कारवाही गरिन्न, पहिलाका गृहमन्त्रीलाई किन कारवाही गरिन्न भनेर बोल्नुहुन्छ। तर आफ्नो वर्गले दुःख पाएको उहाँले देख्नुहुन्न सर। त्यसैले दृष्टिबिनको प्रतिनिधि हो रमेश परसाई भन्न चाहिँ मलाई अलिक घिन लागेर आउँछ।
0: उहाँको आवाज सदनसम्म पुर्याएकै हो, मैले उहाँहरूको विषयमा अहिले पनि गम्भीर छु भन्नुहुन्छ, उहाँ गम्भीर भएको जस्तो लाग्छ तपाईँलाई?
1: मलाई लाग्दैन सर, उहाँले त मुखले जे पनि भन्नुहुन्छ कि, हजुरको मुखले उहाँले जे पनि भन्नुहुन्छ, म आज मेरो वर्गको प्रतिनिधित्व गरेर आऊ भनेर पनि कुनै बेला पत्रकारहरूसँग भन्नुभएको छ, मेरो वर्गको बारेमा म बोल्नुपर्छ, मेरो वर्गलाई समेटेर म संसदमा बोल्नुपर्छ भनेर भन्नुभएको छ नेपाली मिडियासँग। तर उहाँले उहाँको भनाइ र गराइमा धेरै फरक छ, धेरै फरक पाउँछौँ हामीले। त
0: अब तपाईँहरू अहिले माइतीघरमा आन्दोलन गर्दै हुनुहुन्छ, तपाईँको त्यो आन्दोलनको विषयमा अहिले कतिजना सहभागी हुनुहुन्छ, कहाँ कहाँबाट सहभागी हुनुहुन्छ, यसको विषयमा जानकारी गराउनुहोस् न यति बेला।
1: अहिले हामी हरेक जिल्लाबाट छौँ सर, यो 77 जिल्लाबाट छौँ, कम्तीमा हामी 80-90 जना 100 जनाको हारिमा हुन्छौँ। यो गाजमास कपास शिक्षा स्वास्थ्य रोजगारको समस्या सबै दृष्टिबिनलाई छ। अब 100 जनाको छँदैछौँ, तर अहिले पनि दृष्टिबिन साथीहरू गरिराख्नु भएको छ, यो हाम्रो आन्दोलन हो, यो हामी सबैको आन्दोलन हो, हामी सबै दृष्टिबिन आज पुनर्स्थापन हुनुपर्छ, राज्यले हामीलाई केही न केही गर्नुपर्छ, यो गरिबमा र दृष्टिबिनमा र बालिङ सरकारले केही न केही हाम्रो लागि गर्नु पऱ्यो भनेर अहिले अरू दृष्टिबिन पनि गरिराख्नु भएको छ। अहिले चाहिँ 100 जनाको हारिमा हामी छौँ।
0: अनि कसरी आन्दोलन गर्नुभएको छ, आन्दोलनको प्रकृति के छ, त्यो विषयमा जानकारी गराउनुहोस् न।
1: अहिले धरनाको आन्दोलन छ सर, अहिले हाम्रो बिहानको 9 बजेदेखि मध्याह्नको बाह्र एक बजेसम्म हामीले धरना कार्यक्रम राखेका छौँ। यो 7 दिनसम्म पनि सरकारले सुनेन भने हामी 24 घन्टै धरना गर्छौँ। अब एक हप्ताको अल्टिमेटम छ, यो सरकारले के गर्छ त्यो दिनसम्म
0: हाम्रो
1: समयमा छौँ। ए धर्ना माइतीघर मण्डला, माइतीघर मण्डलामा हाम्रो धर्नाको कार्यक्रम जारी छ। अहिले हाम्रो तेस्रो दिनको धर्नाको कार्यक्रम आजसम्म भइराखेका छ। अब यो सात दिनसम्म ननिस्टप जान्छ र सात दिनपछि सरकारको प्रतिक्रिया हेरेर हामी त्यही अनुसार अघि बढ्नेछ।
0: तपाईँको अहिले समय कति छ अवधि, समय अवधि धर्ना गर्ने
1: सबै समय अहिले हाम्रो 9 बजेदेखि मध्याहको 12 बजेसम्म।
0: अहिले काठमाडौँ उपत्यकामा तपाईँहरूलाई जुन सडक सङ्गीत गर्नुहुन्छ, जो गर्नुहुन्छ, जसले आफ्नो प्रतिभा देखाएर आफ्नो प्रतिभा मार्फत जीवन निर्वाह गरिरहनु भएको छ, उहाँहरूलाई कहाँ कहाँनिर चाहिँ प्रहरीहरूले तपाईँहरूमाथि ज्यादती गरेको
1: सर के गर्ने? नेपालका प्रहरी भन्न पनि मलाई त घिन लागेर आउँछ। प्रहरी मेरो साथी भन्छन् तर प्रहरी दुश्मन भयो। आज दृष्टिबिन अशक्तका लागि गुन्डा भयो। आज जमलबाट पनि दृष्टिबिनहरूलाई त्यत्तिकै मात्रामा लछार पछार गर्दै हातपात गर्दै चौकीमा सुन्छन्। अनि पशुपति को वरपर होइन आज दृष्टिबिनहरूले त्यहाँ पनि बेच्नु भएको हुन्छ, त्यहाँबाट पनि धरपकड गरिराखेका छन्। काठमाडौँका हरेक ठाउँहरूबाट दृष्टिबिनहरूलाई प्रहरीले चाहिँ गुन्डा शैलीमा लाने, हजुरको हातपात गर्ने, हुनुजत गर्ने, होइन नचाहिँदा दुःखहरू दिने यस्तो गर्छन्। हजुरको बिहान 8 बजेदेखि थुनेर बेलुका 5 बजे छोडिदिन्छन्, होइन बेलुका 5 बजे त मान्छेसँग भाडा हुँदैन आउने, घर फर्किने भाडा हुँदैन, अनि त्यतिखेर न प्रजा अब तेरो काम सक्यो भनेर यति दुःख दिन्छन् सर, यति दुःख दिन्छन्। यो दुःखको बारेमा त मैले मेरा मुखारविन्दबाट पनि बयान गर्न सक्दिनँ। आज नेपाल प्रहरी, काठमाडौँ नगर प्रहरीको यति दादागिरी बढिया छ कि दृष्टिबिनमाथि आज यिनीहरूले आफ्नो रवैया यस्तो तरिकाले देखाइरहेका छन् कि म कहिल्यै पनि मर्दिनँ, म यस्तै भइरहन्छु, आज यी दृष्टिबिनहरूलाई जे गरे पनि हुन्छ भन्ने शैलीमा चाहिँ यिनीहरू अघि बढिरहेछन् सर। निकै कष्टकर छ अहिले हामीलाई त
0: अब राज्यबाट के कस्तो कामहरू गरिदियो भन्ने आन्दोलन तपाईँहरू चाहिँ राख्नुहुन्छ, अब तपाईँहरूको मुख्य माग चाहिँ के हो?
1: राज्यले गरिदिने पर्यो सर। आज कतिपय पढेका दृष्टिबिन हुनुहुन्छ, आज कतिपयका लाइसेन्स सिरानीमा छन्, दृष्टिबिन डिग्री होल्डर पनि हुनुहुन्छ, उहाँहरूको योग्यता र क्षमताका हिसाबमा जागिरी दिनु पर्यो। अनि नपढेका दृष्टिबिनहरूले हातले गर्न सक्ने कामहरू छन्, विभिन्न किसिमका चाउचो फ्याक्ट्रीहरू होला, बिस्कुट फ्याक्ट्रीहरू होला, मोजा बनाउने फ्याक्ट्री होला, यी यस्ता फ्याक्ट्रीहरूमा दृष्टिबिनलाई काम दिनु पर्यो। काम दिइसकेपछि यो आन्दोलन त अन्त्य त त्यसै नै भइहाल्छ। अहिले आन्दोलन किन भयो? दृष्टिबिनको घरमा चुलो बन्न गाह्रो भयो। आज कुनै कुनै दृष्टिबिनको घरमा सर दुई दिन तिन दिन पुग्ने मात्रै चामल छ के, होइन? तर अब यो कसले सुन्ने, कसलाई सुनाउने, होइन? त्यसै कारणले राज्यले, बाली सरकारले छुट्टै दृष्टिबिनको माग पूरा गरोस्, दृष्टिबिनलाई योग्यता र क्षमताका हिसाबमा पुनस्थापन गरोस्, त्यसपछि यो आन्दोलन स्थगित अवश्य पनि हुन्छ सर।
0: तपाईँहरूको कुरा सुनेर यदि तपाईँहरूले आन्दोलन गरिरहनु
1: नगर्दासम्म यो आन्दोलन त ननिस्तै जान्छ सर।
0: तपाईँहरूको आन्दोलन गरिरहनु छ तपाईँले यति बेला, तपाईँहरूको आन्दोलनको कुरा बालिङ सरकारले सुनेन भने तपाईँले के गर्नुहुन्छ?
1: हजुर, यो आन्दोलन यदि यो सरकार नसुन्ने भयो भने यो आन्दोलन निर्मम तरिकाले अगाडि बढ्छ। हामी रिले अनसनका साथसाथै आमरण अनसन पनि बस्न हाम्रा दृष्टिबिन साथीहरू तयार हुनुहुन्छ।
0: त्यति बेला राष्ट्रिय पाङ्गो महासंघ छ, प्रयोग गर्नको लागि उहाँहरूले हामी हाम्रो कामै दोहोरो दियो, कानुन बनाउने, नियम बनाउने, अपाङ्गता भएका व्यक्तिहरूलाई अन्याय अत्याचार परेको बेलामा सहयोग गर्ने भनिरहनु भएको बेलामा राष्ट्रिय पाङ्गो महासंघको केन्द्रीय अध्यक्षले तपाईँलाई कतिको साथ दिनुभएको छ?
1: अस्ति हाम्रो कार्यक्रममा उहाँ पनि आउनु भएको थियो, राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय अध्यक्ष देवी दत्त आचार्यजी आउनु भएको थियो। उहाँले पनि यो आन्दोलन ठिक छ, यो आन्दोलनले जुन उठाएका मागहरू छन्, गाछबास कपास, शिक्षा स्वास्थ्य रोजगार, यसलाई लिएर हामी मन्त्रालयमा जान्छौँ। मन्त्रालयबाट कहिले जानुहुन्छ? बुझ्ने चाहिँ हामीहरू गइराखेका छौँ भन्नुहुन्छ। मैले भने नि अगाडि हाम्रो अन्तर्वार्ताको क्रममा मैले हजुरलाई अगाडि भने नि उहाँहरूले कुराले त रमकै हाँक्नुहुन्छ, तर कामले चाहिँ के गर्नु भएको छ भन्ने कुरा हुन्छ। अस्ति आउनु भएको थियो हाम्रो आन्दोलनमा ऐतिबद्ध जनाउन आउनुभयो उहाँ, हामी मन्त्रालयमा जान्छौँ, मन्त्रीसँग मिटिङ भइरहेछ तर निष्कर्षमा चाहिँ पुग्न सकेका छैन। हाम्रो ज्येष्ठ नागरिक मन्त्री हुनुहुन्छ नि अहिले हजुरको सुर्खेतबाट, सुर्खेतको सीतापादी, उहाँसँग चाहिँ हाम्रो कुराकानी भइराखेका छ। तपाईँहरूको मागमा हामी गम्भीर छौँ। यो माग पुरा नहुन्जेलसम्म तपाईँहरू आन्दोलन गर्नुहोस् र राष्ट्रिय अपाङ्ग महासङ्घ र नेपाल मित्र युनियन तपाईँहरूको साथमा छ भनेर भन्नु त भएको छ, मुखले चाहिँ भन्नु भएको छ, अब कामले के गर्नु भएको छ त्यो हेर्नै पर्ने हुन्छ।
0: विज्ञप्ति निकाल्नु भएको छ कि छैन, के छ
1: पहिला चाहिँ हजुरको नेपाल नेत्रहीन सङ्घले एउटा विज्ञप्ति निकालेको थियो सडक खाली गराउने नाममा आज बेरोजगार दृष्टिबिनलाई दुःख दिन पाइन्न भनेर एउटा विज्ञप्ति नेपाल नेत्रहीन सङ्घले निकाल्यो। त्यसपछि चाहिँ कुनै पनि सङ्घ संस्थाहरूले विज्ञप्ति निकाल्न छैन अहिले।
0: यति बेला सङ्घ संस्थाहरू त देशमा धेरै छन्, ती सङ्घ संस्थाहरूले तपाईँहरूप्रति तपाईँहरूको विचारप्रति तपाईँहरूले तपाईँहरूको चाहिँ यो अपाङ्गताप्रति दृष्टिकोणप्रति अहिले त धेरै रकमहरू आइरहेको हुन्छ, राष्ट्रिय अपाङ्ग महासङ्घले पनि खर्च गरिरहेको हुन्छ, त्यस्तै गरी विभिन्न संस्थाहरू लगायतका चाहिँ विभिन्न संस्थाहरूले पनि दृष्टिकोणको क्षेत्रमा काम गरिरहेको हुन्छ। उहाँहरूको काम चाहिँ तपाईँहरूको रोजगारीतर्फ गएको हो कि होइन, उहाँहरूले चाहिँ के गर्नु भएको छ, उहाँहरूको पैसा चाहिँ कहाँ पुगिरहेछ, के बुझ्नु भएको छ?
1: धन्यवाद। यो अपाङ्गताका नाममा खोलिएका सङ्घ संस्था पनि ठग हुन्छ है, मैले हजुरको मिडियाबाट भन्न चाहन्छु ठग हुने हो। एउटा दृष्टिबिनका टाउका बेच्ने, एउटा असत्यका टाउका बेच्ने, अनि दृष्टिबिनलाई पुनर्स्थापन गर्नुपर्छ भन्ने चाहिँ कहिल्यै नसोच्ने। उनीहरूले के गर्छन् भने दुई तिन महिना एउटा ट्रेनिङ दिन्छन् सर, अनि त्यो ट्रेनिङ दिएपछि ल हामीले ट्रेनिङ दिउँ अब तिमीहरू जतासुकै जाऊ भनेर छोड दिन्छन् के संस्थाहरूले। त्यो गरेको अवस्था सर, संस्थाहरू लुटी खाने भाडा हुन्, ठगी खाने भाडा हुन्। आज असक्त अपाङ्गलाई भजाएर धेरै संस्थाका अध्यक्षहरू माथि गए, तर आज सिङ्गा दृष्टिबिनहरू जो हामी असक्त अपाङ्ग छौँ, धोपहरू बेच्छौँ, गीतहरू सङ्गीतहरू प्रस्तुत गरेर खान्छौँ, त्यो दृष्टिहरू तल भए आज यिनै संस्थाहरू त ठग हुन्छ। अब हिजोसम्म त केही पनि गरेका थिएनन्, तर अब यो आन्दोलन पछि अलिकति 2% केही न केही गर्छन् कि भन्ने आशा चाहिँ छ, नत्र त पहिले त सङ्घ संस्थाले केही पनि गरेर जान्छ।
0: सङ्घ संस्था चलाउने र नेतृत्व रहने व्यक्तिहरूलाई के भन्न चाहनुहुन्छ यति बेला?
1: धन्यवाद। उहाँलाई भन्न चाहन्छु, पहिला जे जस्तो भयो, पहिले हामीलाई तपाईँले वास्ता गर्नु भएन, चासो दिनु भएन, नेपालका दृष्टिबिन अपाङ्गहरू जहाँसुकै जाउन् भन्नुभयो, जेसुकै गरौँ भन्नुभयो, तर अब त्यसो नगरिदिनुहोस्। आज दृष्टिबिनहरू भोकै मर्ने अवस्था आइसक्यो, दृष्टिबिनहरूले आज उपचार नपाएर मर्नुपर्ने अवस्था आइसक्यो। त्यसै कारणले यिनी अशक्त अपाङ्गताका लागि खोलिएका सङ्घ संस्था पनि गम्भीर हुनुहोस् र हाम्रा लागि तपाईँले पनि अधिकार उठाउनुहोस्, तपाईँ हामीले मिलेर सहकार्य गरौँ र यो सरकारलाई पुरा टेकाउँ, तपाईँ हामीले हिम्मत हार्यौँ भने हाम्रा मागहरू कहिल्यै पनि पुरा हुँदैनन्। त्यसै कारणले आज अशक्त अपाङ्गताका लागि खोलिएका सङ्घ संस्थाहरू यति भन्छु, तपाईँ हामी हातेमालो गरेर अघि बढौँ, हामीले सरकारलाई
0: तपाईँको कुरा अनुसार यति बेला अर्को थप कुरा पनि गरौँ यही सन्दर्भमा कुराकानी जोडौँ। अब तपाईँहरूको आन्दोलन त गर्नुहुन्छ, यो आन्दोलनमा अब देशैभरिका विभिन्न संस्थाहरूले यदि तपाईँहरूलाई साथ दिएन भने त्यस्तो अवस्थामा तपाईँले के गर्नुहुन्छ?
1: हामीले सङ्घ संस्था पनि घेराउ गर्छौँ सर, यदि हामीलाई अपाङ्गता भएका व्यक्तिका सङ्घ संस्थाले नै साथ दिएनन् भने हामी सङ्घ संस्था पनि हामीले घेराउ गर्छौँ। त्यो घेराउ चाहिँ हामीले काठमाडौँबाट घेराउ गर्नका लागि काठमाडौँबाटै घेराउ गर्नका लागि सुरु गर्छौँ। हामीले हाम्रा लागि यी सङ्घ संस्थाहरूले सुनेनन् भने चाहिँ हामीले सङ्घ संस्थालाई घेराउ गर्ने पनि हामीले योजना बनाएका छौँ सर।
0: अहिले तपाईँहरूको आन्दोलनमा 100 भन्दा बढी व्यक्तिहरू हुनुहुन्छ भन्नुभएको छ अगाडि कुराकानीमा, 100 व्यक्ति काठमाडौँ उपत्यकामै बसोबास गर्ने व्यक्तिहरू हुनुहुन्छ कि उपत्यका बाहिरबाट पनि आउनु भएको छ?
1: अहिले हामीले बाहिरबाट दृष्टिबिन ल्याएर म्यानेज गर्न सक्ने क्षमता हामीसँग छैन सर, किनभने स्रोत छैन, उहाँहरूलाई ल्याएर होटेलमा राख्नु पर्यो, खाना खुवाउनु पर्यो, त्यो हैसियत हामीसँग छैन। अहिले चाहिँ के छ भने काठमाडौँ ललितपुर भक्तपुरका दृष्टिबिनहरू जोडिएर चाहिँ 100 चाहिँ पुग्नु भएको छ।
0: पछि तपाईँले काठमाडौँभन्दा बाहिर पनि यति बेला सडक सङ्गीत गर्ने, अन्य धुपका व्यवसायहरू गर्ने धेरै दृष्टिबिन तथा अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ यति बेला चाहिँ हाम्रो आन्दोलनमा सहभागी हुनको लागि के भन्न चाहनुहुन्छ?
1: राम्रो प्रश्न गर्नु भएको छ, एउटा मिडिया कर्मीको नाताले आज हजुरले मलाई सोध्नु पर्ने प्रश्न सोध्नु भएको छ। आज कुनै पनि मिडियाका पत्रकारहरूले यस्तो प्रश्न सोध्नु भएको थिएन, आज हजुरले कति मिठो प्रश्न सोध्नु भएको छ, धन्यवाद। हामीले के गरेका छौँ भने सर, अब तपाईँहरूले जिल्ला जिल्लामा पनि आन्दोलन गर्नुहोस्, त्यहाँ पनि नगरपालिकाहरू छन्, सिडिओ कार्यालयहरू छन्, आज नगरपालिकाहरू घेराउ गर्नुहोस् त्यहाँ भएका साथीहरूले। हजुरको मिडियाबाट म उहाँहरूलाई पनि यो पनि अनुरोध गर्न चाहन्छु, जो दृष्टिकोण साथीहरू हुनुहुन्छ जिल्ला जिल्लामा, जिल्ला जिल्लाका सिडिओ कार्यालयहरू घेराउ गर्नुहोस्। विभिन्न सरकारी निकायका कार्यालयहरू छन्, ठुल्ठुला कार्यालयहरू छन्, आज ती कार्यालयहरू घेराउ गर्नुहोस्। त्यहाँबाट तपाईँहरूले गर्नु जिल्ला जिल्लाबाट केन्द्रबाट हामीले घसघस्यौँ, राज्यलाई हामीले घसघस्यौँ भने केही न केही मात्र राज्यले हाम्रो पनि सुनिदेला भन्ने आशा राख्छु। र जति जिल्लामा दृष्टि हुनुहुन्छ उहाँहरू पनि अब आन्दोलनमा अघि बढ्नुहोस्, हिम्मत नहार्नुहोस् भनेर उहाँहरूलाई हौसला दिन चाहन्छु।
0: तपाईँको आन्दोलन तुरन्त रोक्नलाई सरकारले के गरिदिनुपर्छ?
1: हाम्रो जुन मागहरू छन्, घाँसबास कपास, शिक्षा स्वास्थ्य रोजगार, आज यिनी छवटा कुरा सरकारले पूरा गरिदियो भने यी आन्दोलनहरू भोलिबाट नै रोकिन्छन् सर। मेन कुरा आज मान्छेलाई केले सताउँछ? भोकले, रोगले, शोकले। आज दृष्टिबिनलाई भोकले सताएको छ, रोगले सताएको छ, शोकले सताएको छ। त्यसै कारणले भोक, रोग र शोक आज यी तिनवटा विषयलाई सम्बोधन गरेर ल तपाईँहरूको आन्दोलन रोक्नुहोस् भोलिबाट, अब हामीले तपाईँहरूले भने बहुमजिम तपाईँहरूका मागहरू पूरा गर्छौँ भनेर सरकारले भन्यो भने भोलिबाट यो आन्दोलन रोकिनेछ। हजुरकै मिडियाबाट भने मैले
0: अब तपाईँको पारिवारिक विषयमा जानकारी गर्नुहोस्, तपाईँको चाहिँ अहिले कहाँ हुनुहुन्छ, कसरी बसिरहनु भएको छ, तपाईँको पारिवारिक जीवन के छ, यो विषयमा पनि जानकारी गर्नुहोस् न यति बेला।
1: धन्यवाद। मेरो श्रीमती हुनुहुन्छ, अनि दुई वर्षको अहिले सानो बाबु छ सर। मलाई पनि गाह्रो छ, अहिले मैले धुप बेच्न पाइरहेको छैन, आज व्यापार बिजनेसमा जान पाइरहेको छैन, मेरै घरमा पाँच दिन कि छ दिन पुग्ने चामल छ। त्यहाँबाट राज्यले के गर्छ कसो गर्छ अब राज्यकै आज गरेर बसेको छु। सानो बाबु छ मेरो पनि, आज परिवार चलाउन गाह्रो छ, हिजो अस्ति व्यापार गरेर दुई चारवटा पाँच चारवटा धुप बेचेर व्यापार गरेर आज जीविका चलाइरहेको थिएँ, तर आज राज्यबाट हामीलाई दमन भएको कारणले म पनि त्यो मारमा परेको छु। अब हेरौँ सर के गर्छ राज्यले,
0: धुप बेच्न पनि नदिएको अवस्था हो यति बेला,
1: केही पनि छैन सर, न धुप बेच्न दिन्छ, न वेट मेसिन राख्न दिन्छ, होइन यो सबै सबै रोजिया छ सर सबै।
0: कार्यक्रम हामी निकै अन्ततिर छौँ, अन्तमा तपाईँलाई भन्न मन लाग्छ भन्न सक्नुहुन्छ?
1: धन्यवाद, कति मिठो कुरा गर्नुभएको छ, मेरो लागि समय दिनुभयो। आज आफू व्यस्त हुनुहुन्थ्यो होला, र पनि व्यस्त रहँदा रहँदै आज दृष्टिबिनलाई पनि समय दिनुपर्छ, यी दृष्टिबिन भएका व्यक्तिका पनि मागहरू सुन्नुपर्छ हामीले भनेर हजुरले हामीलाई समय दिनुभएको छ। विशेष गरी हजुर र हजुरको मिडियालाई विशेष विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र अन्तिममा मैले के भन्न चाहन्छु भने बालेन सरकार छिटो हाम्रा मागहरू सुन, आज असत्यलाई नमार, यो देशका दृष्टिबिनलाई नमार, तिमीलाई ठुलो पाप लाग्नेछ, तिमीलाई पाप त लागिसकेका छ, के पाप लागेको छ म त्यो अहिले हजुरको मिडियाबाट भन्न चाहन्न, पाप त लागिसकेका छ। यदि दृष्टिबिनलाई अझै पनि भौलोकै मार्ने कोसिस गर्यौ भने, दृष्टिबिनका घरमा चुलो बाल्न बोल्नका लागि रोक्यौ भने तिमी ठुलो दलदलमा फस्नेछौ भालेन। त्यसै कारणले तिम्रो सरकारले गरिबलाई नमार, अपाङ्गलाई नमार, छिटै अपाङ्गको पुनस्थापन गर, गरिब दुखी असहायलाई निश्चित आज रोजगारको ग्यारेन्टी गर, अनि त्यसपछि तिम्रो जय जयकार हुनेछ। आज बालेन सरकार जुन रफारमा अघि बढ्या छ त्यसै गरी अघि बढ्नेछ, यदि दृष्टिबिनका मागहरू पूरा गर्यो भने, अशक्त असहाय गरिबका मागहरू पूरा गर्यो भने, यदि बालेन सरकार गरेनौ भने भयङ्कर गाह्रो अवस्था आउनेछ, त्यति बेला छेक्न सक्ने छैन यो सरकारले भनेर भन्न चाहन्छु सर। हजुरको मिडिया सरकारले गरिबलाई नमार, अपाङ्गलाई नमार, छिटै अपाङ्गको पुनस्थापन गर, गरिब दुखी असहायलाई निश्चित आज रोजगारको ग्यारेन्टी गर, अनि त्यसपछि तिम्रो जय जयकार हुनेछ। आज

0: लाग्नु तपाईँलाई धेरै धेरै धन्यवाद.
1: हजुरलाई पनि र हजुरको मिडियालाई पनि धेरै धेरै धन्यवाद दिन
0: चाहन्छु. भर्खरै तपाईँले सुन्नुभयो बेरोजगार दृष्टिबीन संघर्ष समितिका अध्यक्ष सुदीप ओलीसँग गरेको कुराकानी. यो कुराकानी सँगै हामी कार्यक्रमको निकै अन्त्यतिर आइसकेका छौँ. कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ. जसको लागि नम्बर रहेको छ 98671385. यतिखेर सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद. प्रविधि कक्षबाट यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि मद्दत गर्ने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै समयमा छुटिनु भनेको बाध्यता र व्यवस्था होइन, अनुशासन हो. यही अनुशासन पालना गर्न आगामी सप्ताह तपाईँलाई भेट्नमा आउने नै छु. त्यतिन्जेलसम्मलाई तपाईँका आफ्नै आवाजको साथी विजयलाई बिदा दिनुहोस्. हवस् त, नमस्कार.

0: रेडियो साइनो 89.8 मेगाहर्ट्ज तपाईँ हाम्रो अटुट साइनो।
1: होइन दिदी, कतै हिँड्नुभयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
2: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट दियो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
1: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउन्ट छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सपोर्ट मूल्यमा पाइन्छ।
2: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 98452-049-86।
3: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त। यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यत दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98552-454, 98455-20454, इमेल lok.logic2@gmail.com।
7: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन।
8: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिनु।
9: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
8: हेर्नु न बाबा, विवाहमा

0: भएको त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
1: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
0: बाबा हाम्रै बस्ने स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि त नि
1: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदा नगर टाउन चितवन
0: सम्पर्क नम्बर 98 450 92 97 98 550 10 97
2: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
3: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी
2: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण
3: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
3: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
2: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
4: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु बजारमा बिचौलिया छन् सस्तोमा काम गरिदिन्छ भनेर खस्नु होला नि बेलामा नै बिचार पुर्याउनु पछि दुःख पाउनु होला नि फेरि लाइसेन्स नभएका ठाउँमा सिवालीमा जानु गैर कानुनी हो
5: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्
4: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनसी कम्पनी जानु नि त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ साथै कम्पनीको नवीकरण सेयर पुँजी फकट नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि
5: त्यति मात्र कहाँ हो र त्यहाँ त करदाताहरूको बयान भ्याट ट्याक्स मासिक चौमासिक वार्षिक आय विवरण तयार पारी अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि
4: अर्को विशेष थप काम त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ
5: सञ्चालक
4: सूर्य श्रेष्ठ
5: एसएनपी कम्पनीको कार्यालय
4: बाइपास रोड भरतपुर चितवन
5: मोबाइल नम्बर
4: 98 550 60 359
5: 98 556 2959
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलट 89.8 मेगाहर्ट्ज
7: सब्सक्राइब नाउ एन्ड प्रेस द बेल आइकन नेभर मिस एन अपडेट फ्रम ट्रिप्स ऑफिशियल